0: मान्छे हुनुहुन्छ। अब रसुवा र नुवाकोटलाई बाहिरका जिल्लाका कति आएका थिए कन्फर्म थाहा हुँदैन। बाहिरको जिल्ला आएकालाई आफ्नो नागरिकहरू त्यही गएको हो कि होइन भन्ने पनि कन्फर्म गर्न अप्ठ्यारो भएको भएर यी सबै विषयहरू चाहिँ अहिले कानूनबाट नै संशोधन गरेर नै, जस्तो अहिले हाम्रो नेपाल कानून संशोधन भन्ने विषय अगाडि पढेको छ, जसमा चाहिँ तीनटा कानूनहरू, हाम्रो विपद सम्बन्धी ऐन, देवानी संहिता 2074 र हाम्रो यो पञ्जीकरण सम्बन्धी कानून, तीनटा कानूनहरू चाहिँ संशोधन गरेर यसलाई चाहिँ यो मिसिङ एकिन गर्ने र मिसिङलाई चाहिँ मृत्यु सर मानेर रिलिफ डिस्ट्रिब्युसन गर्ने र मृत्यु दर्ता गर्ने सम्मका प्रक्रियालाई चाहिँ यसले सहज बनाउने।
1: क्षति भएको अथवा बगर बनिसकेको ठाउँमा फेरि बस्ती नबसाउने गरी प्राधिकरणले केही मस्यौदा बनाएर अथवा त्यसलाई अलिकति कडाई गर्नु पर्यो भनेर अगाडि छलफल चलाएको हो, अथवा आज जो मान्य जो यहाँ उपस्थित हुनुहुन्छ उहाँहरूले बढी यसमा भूमिका खेलिदिनुपर्छ?
0: टेक्निकल विषयमा चाहिँ हामीले नै उठान गर्नुपर्ने हुन्छ, सिफारिस गर्नुपर्ने हुन्छ, तर कानूनी रूपमा नीतिगत रूपमा निर्णय त अब माननीय ज्यूहरूले नै लिनुपर्ने हुन्छ। संसदबाट नै ऐन नियम नबनेसम्म संविधानमा चाहिँ मेरो आफ्नो सार्वजनिक हक अधिकार सम्पत्तिको विषय एकातिर छ भने, भोग चलन गर्ने विषय छ भने, फेरि अर्को यतातिर तपाईँहरू चाहिँ यहाँ बस्न मिल्दैन भन्ने विषय चाहिँ अर्को कन्ट्राडिक्सन हुन सक्छ। त्यो कारण अब कहाँनिर कहाँसम्मको कानून चाहिँ संशोधन गर्नुपर्छ भन्ने विषय पनि अलिक जटिलै छ। यो चाहिँ गभर्मेन्टले चाहिँ अब प्रधानमन्त्री सम्माननीय प्रधानमन्त्रीले को बाटो पनि आइसकेका छ, हामी सबै धेरै निकाय सरकारले चाहिँ के चाहिँ गरिरहेको छ भन्दा, सबैभन्दा ठूलो कुरो चाहिँ जनताको जीव धनकै सुरक्षा हो। तटीय क्षेत्रमा बस्ती बसाउने, जुन चाहिँ मेनली यो रसुवा बाढीले जुन बााउन्ड्रीसम्म मानव हाइटमा गएर त्यसले गर्यो, त्योसम्म उसले जुन डिमार्केसन गरेको ठाउँसम्म चाहिँ बस्ती नबसाउने भन्ने नै छ गभर्मेन्ट प्रशासन अहिलेसम्म, त्यो कानूनी रूपमा चाहिँ आउने लाग्छ।
1: धेरै धन्यवाद छ प्रवक्ता महज्यू। साँच्चीकै सांसद भनेको के रहेछ भन्ने अलिकति त्यो महसुस गर्ने अवसर पनि सायद दियो भन्ने ठान्दछौ। अहिलेको पछिल्लो विवादले एउटा हेर्ने परम्परागत विचार धारणा थियो, त्यो सायद परिवर्तन हुँदै गयो। शुरूमा म एमाले सांसद पद्मकुमारी अर्यालजी, जो राज्य व्यवस्था समितिमा पनि सदस्यको रूपमा हुनुहुन्छ, तपाईँले यो पछिल्लो विपदमा कसरी जनता सँगसँगै रहनको लागि भूमिका खेल्नुभयो र कानून निर्माणको पाटोमा तपाईँलाई पनि लागेको होला एउटा सांसदको रूपमा, यो कानून ल्याउनको लागि राज्य व्यवस्था समिति र समग्र संसदले काम गर्छ त्यसको लागि म डटेर लाग्छु भन्ने के छ? छोटरीमा राख्न अनुरोध गर्दछु।
2: जुन विनाशकारी विपदले हामीलाई शिक्षा दिएछ, त्यो शिक्षा प्राप्त भएका चिजहरूलाई कार्यान्वयन गर्ने दिशामा हामी अलि अगाडि शीघ्र ढंगले लागेनौ भने फेरि अर्को आँखी सम्झिने हुन्छ कि। तसर्थ तपाईँहरू जस्ता निकायहरूको भूमिका पनि हामीलाई झकझक्याइरहने, सरकारलाई झकझक्याउने, नीति निर्मातालाई झकझक्याउने खालको बनिरहोस्। विपदसित जोडिएका कानून मात्रै होइन, उद्धारका कुरा, राहतको कुरा, पुनस्थापना कुरा, पुननिर्माणका कुरा, यावत जे चिज छन् त्यसमा हामी साथमा साथ मिलाउन, काँधमा काँध मिलाउन, सरकारलाई साथ दिन, सहयोग गर्न, आफू सहभागी बन्न तयारै छ।
1: विपद आउँदैछ भने सबैको मोबाइलमा घण्टी बजाउँ भने नीतिगत रूपमा केही व्यवस्था छैन, र अघि जुन सूचनाको नीतिगत कुरा गर्नुभएको छ नि, त्यसमा उहाँहरूको प्रश्नमा तपाईँ के भन्न चाहनुहुन्छ?
2: होइन, एकदम उहाँहरूले उठाएको प्रश्न ठिक छ, ध्यान आकर्षण गराउनु भएको छ। सरकारले शीघ्र त्यसको तयारी गर्नु पर्यो, संसदले विलम्ब नगरिकन पास गर्ने कुरामा हामी प्रतिबद्ध छौं। अहिलेको पुनस्थापना र पुननिर्माणसित जोडिएर कानून चाहियो, राहत उद्धारसित त निर्देशिकाले नै काम गर्छ, कार्यविधिले पनि काम गर्छ, तर हामीले अस्थायी खालको, पुनस्थापना के हो भन्दा अस्थायी, पुननिर्माण के हो भन्दा स्थायी, यसका निम्ति कानून चाहियो। विगतको अनुभव के छ भन्दा छुट्टै खालको संयन्त्र निर्माण गरे, जोखिम न्यूनीकरण जुन प्राधिकरण बनेको छ गृह मन्त्रालय अन्तर्गत, गृह मन्त्रालयको काम भनेको शान्ति सुरक्षा कायम गर्ने हो, निर्माणको काम गर्ने निकाय होइन। त्यसैले यस्ता निर्माणसित जोडिएका काम गर्नको निम्ति छुट्टै चाहिन्छ, प्रधानमन्त्री कार्यालय ल्याउनु पर्यो यसलाई, र यसका सेक्टर छुट्याउनु पर्यो। अब शान्ति सुरक्षाको बाटो कसले गर्ने, निर्माणसित जोडिएको काम कसले गर्ने, संरचनासित जोडिएको कसले गर्ने भनेर वान टू गरेर छुट्याइदिन पर्यो, होइन भने छुट्टै खालको स्वायत्त स्वायत्त अधिकार सम्पन्न जुन हामीले पहिले विपद प्राधिकरण बनाएको थियौं हो त्यही खालको अधिकार प्रयोग गर्न सक्ने खालको एबीसीडी कुनै पनि नामको एउटा निकाय बनाएर गइयो भने कामले रफ्तार लिन्छ, छिटो परिणाम आउँछ, जनताले छिटो राहत पाउँछ। होइन, यही अहिले भएकै संयन्त्रमा जोडियो भने मैले त्यति धेरै छिटो परिणाम दिन्छ भनेर आशा प्रकट गर्न सक्दिन।
1: हामीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद माननीय कमल सुवेदीज्यू हुनुहुन्छ। यहाँ अघि सुनेको कुराहरूको जवाब र विपदको पूर्व सूचना प्रतिकारको लागि नीतिगत रूपमा सरकारमा रहेको दलको सांसदको रूपमा चाहिँ तपाईँले कसरी भूमिका खेल्दै हुनुहुन्छ, छोटकरीमा राख्न म अनुरोध गर्दछु।
3: विपद प्राधिकरणलाई चाहिँ तान्त्रिक माथातै राख्नुपर्छ, किन भन्दा सुरक्षाको हिसाबले हेर्यो भने पनि तीन तहको सुरक्षा संयन्त्रलाई प्रयोग गर्नुपर्नेदेखि लिएर अन्तर्राष्ट्रिय समन्वय पनि गर्नुपर्ने देखि लिएर र तीनवटै सरकार को निकाय बीचको समन्वय गर्नुपर्ने को कारणले पनि यो इम्पोर्टेन्ट छ। सम्भवतः यो कुराले गति लिन्छ। तीनवटा तहको सरकार बीचको समन्वय संविधानमा हामी उल्लेख गरेका छौँ, एन पनि छ। त्यो व्यवहारिक रूपमा चाहिँ अझै पनि हामी कसैको मुखी हेर्नु पर्दैन नि। अहिलेको संरचनाले पनि स्थानीय तहसम्म विपद व्यवस्थापनको लागि संयन्त्र छ, होइन, त्यहाँनिर पनि रिसोर्स छ, त्यहाँनिर पनि अथोरिटी छ। हामीलाई त कसैले रोकेको होइन, इच्छा शक्ति कसैले भन्दैन म गर्छु वाला होइन।
1: कानून बनाउने ठाउँमा तपाईँ हुनुहुन्छ र तपाईँकै पार्टी अहिले सरकारमा छ भनेपछि केही त्यस्तो खाका बनाउनु भएको छ, यो कानून हामीले बनायौँ भने प्रतिकारमा सजिलो हुन्छ, पूर्व सूचनाको लागि सजिलो हुन्छ।
3: अब अहिले त हजुरहरूले के कुरा देख्नु भएको छ, कति हेर्नु भएको छ छैन थाहा छैन मलाई। संसद हेर्नु भएको छ भने यो विगतको छ महिनामा, यो विगतका तीन वर्षमा नबनेका जति कानून त हामी यो बीचमा बनि नै सकेको छ र सरकारले यो वर्ष कानून निर्माणको वर्षको रूपमा चाहिँ हामी सिरिज अफ त्यस्तो कानूनहरू संशोधनको चरणमा छौँ र अब अहिलेको हामीले यो विपदको लागि चाहिँ अस्ति मात्रै हामीले यो फोहोर व्यवस्थापनसँग कुरा गर्दाखेरि चाहिँ कतिपय कानूनहरू इन्टिग्रेटेड एप्रोचका छन्। भन्नुको अर्थ विपदको लागि मात्रै भनेर विपदको एउटा कानून मात्रै ल्याएर पनि नपुग्ने स्थिति छ। त्यो इन्टिग्रेटेड एप्रोचका कानूनहरूलाई चाहिँ हामीले अरू कानूनहरू पनि संशोधन र एकीकरण गर्दै अगाडि बढ्नुपर्ने स्थिति भावनाले अहिले सरकारले यो विषयमा चाहिँ काम गर्दैछ र विशेष गरी बस्ती स्थानान्तरणदेखि लिएर अनि त्यो सुरक्षित आवासका कुरादेखि लिएर अन्य कुरामा पनि सरकारले नीतिगत रूपमा पनि र कार्यक्रमको हिसाबले पनि त्यो लिएको छ। के हामीले आज नै इमिडिएट बनाएको कानूनले मात्रै सम्बोधन गर्न सक्छ त भन्ने प्रश्न अहिले हो कि। अब हामी त हामी नागरिक पनि सजग हुनुपर्ने स्थिति छ, सरकारवाला निकायहरू पनि अलर्ट भएर बस्नुपर्ने स्थिति छ।
1: श्रीराम न्यौपाने जो भोटेकोशी बाढीपछि धेरै सूचना, धेरै व्यक्तिहरू सूचनाको पहुँच सजिलै नपाइराखेको अवस्थामा मानिज्यूको स्टाटस हेरेर नै कतिपयले ओहो यस्तो भएछ भन्ने पनि जानकारी पाउनुभयो, मानिज्यू आफै पनि खट्नुभयो। एउटा सांसदले जनताको सुख दुःखमा कसरी साथ दिन्छ, सायद राम्रो उदाहरण यहाँले त्यो सुनाउन देखाउन पाउनुभयो। अलि बढी नीतिगत रूपमा भएको कारणले स्थलगत रूपमा गएर देखेपछि कस्तो खालको परिमार्जन गर्ने भन्ने पनि तपाईँले थाहा पाउनु भयो। आफ्नो विचार राख्नको लागि मान्यज्यूलाई अनुरोध गर्दछ।
4: यो विपद भन्ने बित्तिकै धेरै क्षेत्र यसले समेट्छ, भूकम्प पनि हुन्छ, कोविड पनि विकम्प थियो, एउटा विपद थियो आफैमा, अनि त्यसपछि आग लागि पनि हुन सक्छ, अरू विभिन्न किसिमका विपदहरू हुन सक्छन्। यी सबैलाई समेटेर एउटा कानून बनाउन जरुरी छ। र मैले अस्ति अनुभव गरेको एउटा विषय के हो भने, खड्केको विषय, आपतकालीन कानून जसले सबै विद्यमान कानूनलाई सुपरसिड गर्छ, त्यो कानून आवश्यक छ। किनभने त्यो विपदको समयमा त्यहाँ के चाहिन्छ त्यो तत्काल निर्णय गरेर तत्काल कार्यान्वयन गर्नुपर्ने हुन्छ। त्यसलाई विद्यमान अहिले भइरहेको कानूनमा टेक्दै गर्दाखेरि त्यो ढिला हुन्छ। त्यहाँ मैले अनुभूत गरेको एउटा विषय त्यो थियो। त्यसका लागि आपतकालीन इमर्जेन्सी ल चाहिँ आवश्यक छ विपद व्यवस्थापनका लागि। अघि भने जस्तै त्यो यदि त्यो कानून हुने हो भने त्यो शक्तिशाली निकाय छुट्टै प्रधानमन्त्री कार्यालय अन्तर्गतै हुनुपर्छ भन्ने पनि छैन। त्यो कानून एक्टिभेट हुने एउटा क्याबिनेटको बैठकले त्यो कानून एक्टिभेट गरिदिने बित्तिकै, सक्रिय बनाउने बित्तिकै, त्यो कानूनको अन्डरमा रहेर त्यो सम्बन्धित निकायले विपदलाई व्यवस्थापन गर्नेतिर जानुपर्छ। अब त्यसको लागि मैले अस्ति प्रधानमन्त्रीज्यूसँग पनि उहाँसँगको भेटमा पनि यो कुरो मैले उठाएको छु र त्यो जरुरी छ। थुप्रै कानूनहरू हामीले बनाउनु पर्ने पनि हुन्छ र परिमार्जन गर्नुपर्ने पनि हुन्छ। डेब्रिस बगाएर ल्याएको छ जुन चाहिँ निर्माण सामग्रीको रूपमा उपयोग गर्न सकिन्छ। अब त्यो निर्माण सामग्री उत्खनन जुन ऐन छ, कानून छ, त्यसलाई पनि परिमार्जन गर्नुपर्ने देखिन्छ यो कुरालाई मध्यनजर राखेर। अर्को, पूर्व सूचना प्रणाली अघि उठिसकेका छ धेरै जसो। अब अहिलेको युगमा सेटेलाइट सिस्टम, नेभिगेसन सिस्टम अनि सेन्सर सिस्टम, होइन, अब यो विभिन्न जुन प्रविधिहरू छ त्यो प्रविधिहरूलाई हामीले अधिकतम उपयोग गर्नुपर्छ। अब वेदर फोरकास्टको त एकदम चुस्त दुरुस्त देखिन्छ, होइन, अनि त्यसपछि भौगोलिक अवस्थाको पनि हामीले डाटाहरू लिनुपर्छ। अब त्यो संयन्त्रहरू हामीले पछिल्ला प्रविधि प्रयोग गरेर विकास गर्नुपर्ने देखिन्छ।
1: कम्तीमा बाढी आउन थाल्यो भने त्यो बन्द हुने अथवा अर्को ठाउँबाट निस्कने त्यस्तो हुनुपर्ने भएको भए धेरै मान्छेहरू जोगिन्थे भनेर धेरै हामी सुन्छौँ।
4: यो विषयमा
1: हामीले के कुरा सुधार गर्नुपर्छ?
4: माथिल्लो तटीय क्षेत्रमा जलविद्युत आयोजनाको भण्डारण बढेको हुनाले जनपानी त्यो बढी असर गर्यो भन्ने त्यो चाहिँ होइन। के हो भने त्यो रन अफ रिभरै हुन् त्यहाँ भएका सबै आयोजन, तलदेखि नदीको कुनै पनि नदीको बेसिनमा यदि सेरिज अफ जलविद्युत आयोजना छन् भने त्यो बाँधले के गर्छ भने चेक ड्यामको काम गर्छ। यदि सेरिज अफ जलविद्युत आयोजना बनेर दशौं हजार वर्षसम्म त्यो आयोजनाहरू चले, मर्मत हुँदै त्यही चलिरह्यो भने त्यो लेभल भन्दा तल कहिल्यै पनि नदी जाँदैन। जलविद्युत आयोजनामा मैले भनिराखेको छु, जहिले पनि नदी बगेको डाइरेक्सन भन्दा अपोजिट डाइरेक्सनमा सुरुङका ओपनिङहरू बनाउनु पर्यो, उकालो चढ्ने खालको हुनु पर्यो, ओह्रालो झर्ने होइन, र अनि त्यसपछि मुख प्रवेशद्वारहरू सबै अटोमेटिक फलामको गेटले, आपतकालीन गेटले बन्द हुने सिस्टम हुनु पर्यो, र भित्र पावर हाउसको माथिल्लो भागमा जहाँ सुरक्षित हुन्छ त्यहाँ चाहिँ बंकर टाइपको सबै सुविधा सम्पन्न, सुरक्षाको सबै खाद्यान्न खाने बस्ने व्यवस्था सहितको रूम बनाउनु पर्यो।
1: हामीसँग माननीय सरस्वती लामाज्यू हुनुहुन्छ। कस्तो खालको कानून बनाइयो अथवा परिमार्जन गरियो भने भविष्यमा यस्ता खालका विपदहरूबाट बच्नको लागि सजिलो हुन्छ भन्ने यहाँलाई लागिरहेको, अथवा पार्टीले यसबारेमा केही बहस छलफल चलाएको आज आएका विचार प्रश्नहरूलाई पनि सम्बोधन गर्ने गरी म मानिजुलाई अनुरोध
5: गर्छु। जस हाइड्रो पावरहरूको बनाउँदा हाउसहरू बनाउँदाखेरि कतै गलत ठाउँमा त बनेको छैन, त्यसलाई के गर्न सकिन्छ त्यतातिर पनि ध्यान दिन जरुरी छ। त्यहाँ धेरै मानवीय क्षतिहरू भएको कारण चाहिँ अब त्यो भौतिक त अब भौतिक संरचनाहरू त यसै पनि गइ नै हाल्यो, धेरै नै अब गयो, आर्थिक मेरुदण्ड नै भाँचिने गरेर नै गइसक्यो होइन। तर मानवीय क्षति हुनुको कारण पनि त्यहाँ चाहिँ धेरै जस्तो प्राविधिकहरू जानुभएको छ, बित्नु भयो नि होइन। अब त्यो क्षति भएको कारण चाहिँ कस्तो भने समयमै हामीले उद्धार त्यो टनलभित्र भएको उहाँहरूलाई चाहिँ समयमा उद्धार गर्न सकेको भए सायद त्यति धेरै क्षति हुन्थेन होला, क्षति न्यूनीकरण हुन्थ्यो होला भन्ने मेरो विचार हो है। अब यस्तो हो, हामीले चाहिँ अब हाम्रो त अब खासै हामीले त्यहाँ भन्ने मात्रै हो, हामीले त्यहाँ संसदमा हामीले आवाज उठाउने हो, तपाईँहरूको विचार पनि हामीले त्यहाँ लगेर भन्ने हो, हामीले जनताको विचार पनि हामीले त्यहाँ मागहरू सबै हामीले त्यहाँ लगेर भन्ने हो, हामीले यस्तो गर्नु पर्यो उस्तो गर्नु पर्यो भनेर गर्ने नगर्ने त सरकारको कुरा हो, हाम्रो हातमा त छैन। हामीले त त्यहाँ सबैको जनताको आवाज हामीले त्यहाँ पुर्याउने मात्रै हो। अब हामीले सदनमा बोल्ने हो, हामी सदनमा कुरा राखिदिन्छौ। हजुर हजुर, हामी संसदमा उठाउँछौ, कानून समितिमा पनि भएको भएर म त्यहाँ पनि कुरा राख्छु।
6: रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढ़ी, उद्धार तथा राहत र पुनर्स्थापनामा सांसदको भूमिका र विपद पूर्व तयारी, प्रतिकार्य र व्यवस्थापनका लागि उपलब्ध कानून कार्यान्वयनको अवस्था र सुधारको आवश्यकताका बारेमा गरिएको यो छलफलसँगै कार्यक्रम हेलो सांसदको समय सकिन लागेको छ। कार्यक्रम हेलो सांसद सुनिसकेपछि तपाईँको मनमा उठेका विचार वा प्रश्न भए हामीलाई पठाउनुहोला, हामी सम्बोधनको प्रयास गर्नेछौं।
7: विचार तथा प्रश्न सहित साझा खबर @gmail.com मा इमेल पठाउन सक्नुहुनेछ भने हाम्रो आईभीआर नम्बर 01 52 68 661 मा जुनसुकै बेला फोन गरेर आफ्नो विचार वा प्रश्न पनि रेकर्ड गराउन सक्नुहुनेछ।
6: कार्यक्रम हेलो सांसदको अर्को भागमा फेरि भेटौला, तबसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठीक 6 बज्यो।

0: आवाज विहीन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 मेगाहर्ज
1: नेपाल बैंकले ल्याएको छ व्यक्तिगत आवश्यकताको लागि व्यक्तिगत कर्जा
2: व्यवसाय गर्नका लागि सजिलो व्यवसाय कर्जा
1: उद्यम गर्नको लागि लघु उद्यम कर्जा
2: घर निर्माण तथा घर खरिद गर्न सुलभ आवास कर्जा शेयर धितो राखी शेयर कर्जा लगायत थुप्रै प्रकारका कर्जाहरू
1: सरल प्रक्रिया सुलभ ब्याज दर
2: देशभर रहेका नेपाल बैंक लिमिटेडका शाखामा गई थप जानकारी प्राप्त गर्न सक्नुहुनेछ
3: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
4: रामचन्द्र पौडेलले मन्त्री परिषदको सिफारिशमा शुक्रबार राति 12 बजेबाट लागू हुने गरी सहित जनसरकारका विषयमा गम्भीर भूमिका खेलेको समेत बताउनुभयो बल्कि अधिवेशनले संसदले आर्थिक विधेयक

0: नेपाल ब्याङ्कले ल्याएको छ व्यक्तिगत आवश्यकताको लागि व्यक्तिगत कर्जा,
1: व्यवसाय गर्नका लागि सजिलो व्यवसाय कर्जा,
0: उद्यम गर्नको लागि लघु उद्यम कर्जा,
1: घर निर्माण तथा घर खरिद गर्न सुलभ आवास कर्जा, शेयर धितो राखी शेयर कर्जा लगायत थुप्रै प्रकारका कर्जाहरू,
0: सरल प्रक्रिया, सुलभ ब्याज दर,
1: देशभर रहेका नेपाल ब्याङ्क लिमिटेडका शाखामा गई थप जानकारी प्राप्त गर्न सक्नुहुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: California.
1: Extreme energy drink.
2: त्यो साथी खबर निकै खुसी देखिन्छौ त के काम गर्दैछौ आजकल तिम्रो जीवन त खुसी छ नि
3: काम पनि राम्रै छ दाम पनि टन्नै छ साथी प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त सारै प्रसन्न छ
2: वा साथी सेवा सँगै मेवा मिल्ने क्या गजबको प्रगति
3: धन सँगै इज्जत पनि कमाइने अभिकर्ता बनेर भविष्य पनि बनाइने सेवामा सम्मान पेसामा गर्व ढुकढुक होइन ढुक्क हौ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास,
0: आईएमई गरौ।
2: ए भतिस, यो चाड पर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु, कति खानु हो?
3: त्यसैले त राजा च्याउनै खानुस् भनेको नि काका, माछा मासुको त स्वाद नै बिर्साइदिने भेजिटेरियनलाई।
4: साथी खबर, निकै खुसी देखिन्छौ त, के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि?
5: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त सारै प्रसन्न छ।
4: वा साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
5: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने, सेवामा सम्मान, पेसामा गर्व। ढुकढुक होइन ढुक्क हौ, प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ।
6: नेपाल बैंकले ल्याएको छ व्यक्तिगत आवश्यकताको लागि व्यक्तिगत कर्जा,
7: व्यवसाय गर्नका लागि सजिलो व्यवसाय कर्जा,
6: उद्यम गर्नको लागि लघु उद्यम कर्जा,
7: घर निर्माण तथा घर खरिद गर्न सुलभ आवास कर्जा, शेयर धितो राखी शेयर कर्जा लगायत थुप्रै प्रकारका कर्जाहरू,
6: सरल प्रक्रिया, सुलभ ब्याज दर,
7: देशभर रहेका नेपाल बैंक लिमिटेडका शाखामा गई थप जानकारी प्राप्त गर्न सक्नुहुनेछ।
8: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: Extreme energy drink.
1: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: संशोधन भइसकेपछि अहिले अत्यन्तै उत्साहित र हर्षित छौं हामी र एकदमै हाम्रो पनि हिजो द्वन्द्व पीड़ितदेखि लिएर लामो समयमा लामो आफ्नो जीवनकाल यात्रामा चाहिँ उनीहरू साथीहरूले चाहिँ धेरै राजनीति भोटाहरू फटाउनु भएको छ. विदेशमा बसे तापनि उहाँहरूले आफ्नो आस्था र निष्ठा कहिले पनि मार्न सक्नुभएको, धेरै परिवर्तनहरू भए पनि हाम्रो लागि पार्टीको नेपाली काँग्रेसको चारतारा झण्डा नेपाली काँग्रेसको आदर्श मूल्य र मान्यता नै सर्वमान्य हुन्. यसैलाई आत्मसात गरेर हामी बस्दै गर्दा र यो अहिले ढोका खोल्दै गर्दा हामी अत्यन्तै खुसी छौँ, अत्यन्तै उत्साहित छौँ.
1: बेल्जियममा कस्तो छ नेपाली काँग्रेसको स्थिति? डायस्पोरामा तपाईँहरूले कसरी चाहिँ पार्टीलाई चाहिँ साथ सपोर्ट गरिरहनु भएको छ?
0: अवश्य पनि राम्रो छ. बेल्जियम नेपालभन्दा पनि लगभग तीन गुणा सानो देश हो, सानो देश हो. तथापि पनि त्यहाँ 15-16 हजार नेपालीहरूको उपस्थिति छ, नेपालीहरू बस्छन् त्यहाँ. बस्दै गर्दा सबैभन्दा अहिले डायस्पोरामा बेल्जियममा मात्रै होइन समग्रमा पनि लोकतान्त्रिक आस्था र मूल्य र मान्यता राख्ने साथीहरू बढी हुनुहुन्छ. बेल्जियममा हाम्रो संगठन अत्यन्तै सक्रिय छ, जसले गर्दा हाम्रो संगठनले अगाडि बढाएका साथीहरू नै एनआरएनमा पनि गैरावासीय नेपाली संघमा पनि उहाँहरूकै प्रतिनिधित्व हुन्छ. जस्तै निवर्तमान गैरावासीय नेपाली संघको बेल्जियमको म पनि अध्यक्ष हुँ, त्यहाँ पनि पार्टीले मलाई प्रस्तुत गरेको थियो. एकदमै नेपालीहरू र विशेष गरी नेपाली काँग्रेसको प्रभुत्व डायस्पोरामा एकदमै राम्रो छ.
1: अब संसारभरि नेपाली कंग्रेसका समर्थकहरू, कार्यकर्ताहरू, शुभेच्छुकहरू पनि छन् होइन व्यापक रूपमा, त्यसो भए
0: अवश्य अवश्य पनि.
1: अब नेपालमा आउनु भएको छ, नेपाली कंग्रेसको जुन किसिमको हालत हेर्नु भएको छ अहिलेको स्थितिमा, तीनटा चिरामा छ, विभक्त छ नेपाली कंग्रेस. अहिले हेर्दाखेरि शेरबहादुर देउवा पक्षले चाहिँ अलगै महाधिवेशन गर्दैछ, भोलिबाट नयाँ गगन थापा नेतृत्वको महाधिवेशन, आधिकारिक कंग्रेसको महाधिवेशन व्यापक रूपमा हुँदैछ. शेखर कोइरालाहरू नोट अफ रिसेन्ट भएर चाहिँ तटस्थ बस्नु भएको छ. चित्त दुख्दैन, दुःख लाग्दैन कंग्रेस यस्तो हुँदा?
0: दुःख लाग्छ अवश्य पनि. समग्र काँग्रेसलाई जुन एउटा घर हो मूल घरमा फर्किनु भनौँ, सर्वप्रथममा हार्दिक आग्रह गर्न चाहन्छु. आदरणीय अग्रज नेताहरूदेखि लिएर साथीहरू, समकक्षी अग्रज सम्पूर्णलाई म हार्दिक अनुरोध गर्न चाहन्छु. तर अहिले के हुन्छ भने हरेक पार्टीमा अथवा विधान, देशको मुलुकको संविधानले देश बाँधेको हुन्छ, विधानले पार्टी बाँधेको हुन्छ, एउटा विधिले घर बाँधेको हुन्छ. पार्टीको विधि विधान प्रक्रिया र पद्धति भन्दा माथि कोही पनि व्यक्ति छैन. हामीले यहाँ नेता हेरेका छैनौँ, नीति हेरेका छौँ, हामीले विचार हेरेका छौँ. विचार र नीतिलाई नेपाली काँग्रेसको जुन विचार र नीति छ, त्यो विचार र नीतिलाई बोक्ने नेतालाई हामीले त्यसको पछाडि लाएर हामी लागेका छौँ. अहिले गगन थापाको नेतृत्वले त्यो नीति र त्यो विचार बोकेको हुनाले हामी यहाँ छौँ. र विशेष महाधिवेशन मार्फत आएको नेतृत्वलाई मान्दिनँ भन्ने छुट कसैलाई पनि छैन, किनभने उहाँहरू नै त्यही अग्रज नेताहरू नै हुनुहुन्छ जसले हिजो विधानमा लिपिबद्ध गरेर विधानको त्यो धारामा किन राखेका थिए यदि विशेष महाधिवेशनको प्रावधान थिएन भने. विशेष महाधिवेशनको प्रावधान भइसकेपछि त्यो प्रावधानबाट, त्यो प्रक्रियाबाट एकदमै तपाईँको मोर देन 60-70% उपस्थितिमा चाहिँ महाधिवेशन हुँदै गर्दा, विशेष महाधिवेशन हुँदै गर्दा त्यो नेतृत्वलाई मान्दैन भन्ने छुट कसैले पनि छैन. व्यक्तिगत रूपमा को कहाँ बस्नुभयो, कसले बैठक राख्नुभयो, कहाँ चारतारा झण्डाको दुरुपयोग गर्नुभयो, त्यो उहाँहरूले जान्ने कुरा हो. तर हामीले जहाँ पार्टी छ, जहाँ काँग्रेस छ, जहाँ चारतारा छ, जहाँ रूख छ, हामी त्यही नै हुन्छौँ. सच्चा काँग्रेस, इमान्दार काँग्रेस, निष्ठावान काँग्रेस पार्टीको आधिकारिक लाइनमै हुन्छ र हामी त्यही.
1: तपाईँको विदेश गइसकेका मान्छे पनि किन पार्टी चाहिँ छोड्दैनन्, किन पार्टीमै आबद्ध भइरहन्छन्, यो कस्तो खालको माया हो?
0: अवश्य पनि हामीले जुन विद्यार्थी कालदेखि हामीले सिक्यौं, जुन एउटा बीपी कोइरालाले परिमार्जन गरेको, बीपी कोइरालाले प्रतिपादन गरेको यो पार्टी, उहाँको विचार र निष्ठा यही कुरा हो. तर हामीले जहाँ पार्टी छ, जहाँ काँग्रेस छ, जहाँ चारतारा छ, जहाँ रूख छ, हामी त्यही नै हुन्छौँ. सच्चा काँग्रेस, इमान्दार काँग्रेस, निष्ठावान काँग्रेस पार्टीको आधिकारिक लाइनमै हुन्छ र हामी त्यही.

0: बनायो नेपाली जनताको लागि प्रजातन्त्र प्राप्तिको लागि धेरै शहीदहरू जन्मायो नेपाली कांग्रेसले लोकतन्त्रदेखि संविधान निर्माणदेखि संविधान कार्यान्वयनदेखि लिएर देशका ठूल्ठूला ऐतिहासिक निर्णयहरू ऐतिहासिक जुन सफलताहरू प्राप्त गरियो त्यो नेपाली कांग्रेसको नेतृत्वमा भयो ऐतिहासिक जनआन्दोलनदेखि लिएर सबै कुराहरू भने नेपाली कांग्रेस यति ठूलो यति दूरदर्शी पार्टी हो यति त्याग गरेको पार्टी हो यति भटाएको पार्टी हो यो पार्टीमा साँच्चीकै ठूलो एउटा सबभन्दा ठूलो एउटा लोकतन्त्र छ दोस्रो कुरा यो पार्टीमा बोल्न पाइन्छ वाक स्वतन्त्रता छ तेस्रो कुरा यो पार्टीमा नेतृत्व चयन गर्न पाउँछौ हामीले स्वतन्त्र रूपमा र यो यो यो अर्को स्वतन्त्रता छ त्यस चौथो कुरा हामी यसमा सबै खालका जेन्डीदेखि लिएर युवादेखि दलितदेखि महिलादेखि लिएर पिछडिएको वर्गदेखि लिएर अग्रज वृद्धहरूदेखि लिएर सबैलाई समेट्न सक्ने पार्टी हो त्यस कारणले यति ठूलो अभ्यास भएको पार्टी यति ठूलो लोकतान्त्रिक पार्टी छोडेर मलाई लाग्छ म मात्रै होइन बुझेको कांग्रेस राजनीतिलाई अलिकति नजिकबाट हेरेको कुनै पनि नेपाली नागरिक यही पार्टीमा सामेल हुने चाहिँ अन्त जाँदैन जस्तो लाग्छ
1: अब अहिले तपाईँको उम्मेदवारी केमा छ यतिखेर
0: अहिले मेरो उम्मेदवारी बाहिरबाट हामीलाई पदाधिकारीमा छुट छैन मात्र केन्द्रीय सदस्यमा छ पाँच महादेशबाट एक एकजना खुला र त्यसपछि एकजना महिला कोटा छ डायस्पोराबाट मैले खुलामै दिने विचार थियो म यो आरक्षण कोटामा पनि आउन मलाई मन थिएन तथापि पनि हाम्रा अग्रज दाईहरू युरोपबाट म युरोपबाट छु अहिले युरोपबाट एकजना मात्रै आउँदै हुनुहुन्छ आउन पाइन्छ त्यसै गरी चाहिँ त्यसबाट चाहिँ अग्रज दाईहरू पनि त्यहाँ भएको हुनाले मैले उहाँको राजनीतिलाई चाहिँ एकदमै मैले सक्दिन हुँदैन मैले सम्मान गर्नुपर्छ भनेर म त्यही महिला कोटामा जाँदैछु
1: तपाईँको उम्मेदवारीका आधारहरू के हुन् किन तपाईँ केन्द्रीय सदस्य हुने तपाईँलाई किन विजय गराउने केन्द्रीय सदस्यमा
0: अवश्य पनि किन हो भने म 2044 सालमा म भर्खरै 13-14 वर्षको उमेरदेखि विद्यार्थी आन्दोलनमा लागे 46 सालको ऐतिहासिक जनआन्दोलनमा म आन्दोलनमा होमिए चितौनबाट म होमिएको थिएँ जहाँ पहिलो शहीद गणेश पौडेल चितौनले जन्माएको थियो 48 सालको आम निर्वाचनमा बुथमा एजेन्ट भएर बस्दै गर्दा म सक्ष त्यतिखेर माओवादी थिएन मसालबाट म सक्ष घाइते भएँ 50 सालमा नेविसन चितौन जिल्लाको म सचिव भएँ 54 सालमा चितौन जिल्लाको संस्थापक तरुण दलको सदस्य भएँ त्यसै गरी तरुण महिला परिचालन युवा परिचालन समितिको म केन्द्रीय उपसंयोजक हुँदै म विदेश गएँ जनसङ्घ समिति बेल्जियमको सभापति निर्वाचित सभापति भएँ ग्लोबल्ली म एकजना मात्रै केटी निर्वाचित सभापति थिएँ जहाँ 45-46 देशमा त्यसै गरी म 12 महाधिवेशनमा महाधिवेशन पर्थे नै 13-14 र अहिले 15 गर्दै गर्दा महासमिति सदस्य निर्वाचित भएर आएको छु र पार्टीको झण्डालाई विदेशमा बसेर पनि कति राजनीतिक परिवर्तन भए उतार चढाव भए तर मेरो मनमा मेरो संकल्प मेरो विचार र मेरो आस्था कहिले पनि परिवर्तन हुन सकेन त्यही कांग्रेस त्यही राजनीति त्यही चारचारे झण्डा त्यही रूख बीपीको त्यो निष्ठा त्यो आदर्शलाई आत्मसात गरेर म अनवरत रूपमा लागे मैले 3 वर्षको बच्चा च्यापेर हिँड्नेदेखि लिएर युरोपमा संगठन विस्तार गर्न लागे मेरो लगानी पनि यो पार्टीमा छ यो पार्टीप्रति मेरो यति माया छ भने म किन नआउने केन्द्रीय सदस्यमा जुन अहिले मलाई त्यो छुट दिएको छ भने त्यो छुट मैले पाउँदै गर्दा म किन नआउने त यस कारण मेरो उम्मेदवारी छ
1: अब तपाईँका एजेन्डाहरू के छन् के भन्नुहुन्छ कस्तो खालका एजेन्डाहरू लिएर तपाईँको उम्मेदवारी छ
0: अवश्य पनि अब एजेन्डाहरू त समग्रमा अब मेरा पृथक एजेन्डा अथवा मैले छुट्टै धेरै उतार चढावै गरिहाल्न सक्छु र म एउटा व्यक्तिले केही पनि ठूला गफ गर्न मिल्दैन एजेन्डाहरू मेरा यस्ता छन् जहाँ महिलाहरूलाई अगाडि बढाइयोस् नेतृत्वमा महिलाहरू ल्याइयोस् निर्णायक तहमा महिलाहरूलाई पुर्याइयोस् यो समाज तपाईँ हाम्रो यही समाज हो हरेक क्षेत्रमा महिलाहरूको नेतृत्वलाई अथवा महिलाहरू निर्णायक तहमा पुग्दै गर्दा महिलाहरू फर्स्ट मेन हुँदै गर्दाखेरि पनि फर्स्ट पर्सन हुँदै गर्दा पनि अपक्ष भएको समाज पनि हाम्रो समाज हो अझै पनि महिलाहरूलाई सबल र सक्षम रूपमा अगाडि जाओस् भन्ने खालको आँखा हाम्रो समाजमा छैन महिलाहरूलाई त्यो तहमा ल्याउनको लागि र बालबालिक विशेष गरी बालबालिकाको क्षेत्रमा मैले हिजो त्यो सामाजिक संस्था मार्फत पनि म यो अलिकति असहाय अशक्तहरूको क्षेत्रमा पनि मैले काम गरेको हुनाले बालबालिकाहरूको क्षेत्रमा हामीले महिलाहरूलाई चाहे काङ्ग्रेसको क्षेत्रबाट चाहे अन्य क्षेत्रबाट अरू पार्टीको महिलाहरू पनि आउनु होला समग्र नेपाली महिलाहरूले एउटा यस्तो सशक्तिकरणको आवाज ल्याउँ जहाँ बालबालिका जुन हाम्रो देशमा 3 वर्षको बालिका पनि सुरक्षित छैनन् भने त्यस्ता बालबालिकादेखि लिएर नेपाली काङ्ग्रेसलाई साँच्चीकै एउटा नवीन काङ्ग्रेसलाई अगाडि बढाउँदै परिवर्तित काङ्ग्रेस भोलि मुलुकको लागि एउटा नयाँ एजेन्डा लिएर अगाडि बढ्न सक्ने काङ्ग्रेस र संकल्प सहितको एउटा नयाँ नेतृत्वमा लिएर आएर अगाडि बढ्न सकेर महिलाहरूलाई पनि त्यो निर्णायक तहमा र अहिले हामी आरक्षण कोटामा सीमित हौला तर भोलि सभापति लड्न सक्ने पनि हाम्रो आँट हुन सक्छ क्षमता दक्षता योग्यता हाम्रो जे हाम्रो आफ्नो तहबाट हामी ल्याउन सक्छौँ त्यो ठाउँमा हामी पुग्न पर्छ र पुग्नुपर्छ र लोकतान्त्रिक अभ्यास बोकेको र लोकतन्त्रमा सबै छुट भएको सभापतिदेखि लिएर सबै तहमा हामी उठ्न सक्ने पार्टी र त्यो स्वतन्त्रता भएको पार्टी नेपाली काङ्ग्रेस भएको हुनाले यिनै एजेन्डाहरू सहित म अगाडि

0: जाँदा जाँदै के भन्न चाहनुहुन्छ नेता कार्यकर्ताहरूलाई महाधिवेशन प्रतिनिधिहरूलाई जो काठमाडौँ आइपुग्नु भएको छ आउँदै हुनुहुन्छ देश विदेशबाट आउनुभएकाहरूलाई चाहिँ
1: समग्र नेपाली कांग्रेसका अग्रजीहरू आदरणीय नेताजीहरू समपक्षी साथीहरू र डायस्पोराबाट आउनुभएका जनसंघ समितिबाट 15 महाधिवेशनमा भाग लिन उत्साहपूर्ण आउनुभएका समस्त साथीहरूलाई हार्दिक जय नेपाल र म के भन्न चाहन्छु भने आज एउटा तपाईँहरूको छोरी चेली बहिनी दिदी भाउजू भतिजी जेसुकै भन्नुहोस् म एउटा नेपाली कांग्रेसको 15 महाधिवेशनको निर्वाचनमा म होमिएको छु तपाईँहरूको साथ सहयोग सल्लाह सुझाव र समर्थनको लागि म अपेक्षा गरेको छु त्यो मलाई जिल्लाबाट 77 जिल्लाबाट पुराना कांग्रेसहरूले मलाई चिन्नुहोला बीचमा जति मेरो ग्याप भयो त्यो बीचमा नचिन्ने साथीहरूले पनि जेएनजीहरूले पनि यो पुरानो नेभी संघबाट आएको त्यतिखेर त म जेएनजी नै हो नेभी संघबाट आएको एउटा राजनीति बुझेर अथवा विदेशमा बस्दै गर्दा फेरि पनि आफ्नो पार्टी र आस्थाप्रति निष्ठावान भएर प्रतिबद्ध भएर चाहिँ अडिग भएर अडिएको एउटा लेडीलाई एउटा नारीलाई डायस्पोराबाट आउँदै गर्दा एउटा मूल्य र मान्यता राखेर तपाईँहरूले मलाई एक मत दिएर विजय गराउनुहुन हार्दिक अनुरोध गर्दै यो नेपाली कांग्रेस 15 महाधिवेशनबाट साँच्चीकै युगान्तकारी कांग्रेस परिवर्तित कांग्रेस भोलि मुलुकलाई समृद्ध नेपाल बनाउन सक्ने कांग्रेस दीर्घकालीन पार्टी यही हो नेपाली कांग्रेस यो कांग्रेसलाई आमूल परिवर्तन सहित हामी सबैले कांग्रेस राम्रो बनाउनुपर्छ एकजुट हुनुपर्छ एकता कांग्रेस एकताको महाधिवेशन गराउनुपर्छ भनेर त्यो संकल्प सहित सबै आइदिनु होला धन्यवाद जय नेपाल
0: हस् सीता सापकोटाजी यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु नमस्कार
1: यहाँलाई पनि धेरै धेरै धन्यवाद हस् थ्याङ्क यू
0: वाउ त्यो सीता सापकोटा नेपाली कंग्रेस नेत्री आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम छ विश्राम पछि पुनः उपस्थित हुनेछौ
2: सुरक्षित भविष्यको लागि छाला कपाल नङ वा यौन रोगको समस्यामा रहनुभएका बिरामीहरूका लागि अब खुशीको खबर यदि तपाईमा हालसालै देखिएको वा लामो समयदेखिको छाला कपाल नङ वा यौन रोग सम्बन्धी समस्याले सताएर हैरान हुनुहुन्छ भने अब उपचारकै लागि पोखरा वा काठमाडौँ धाइरहन पर्दैन किनकि हरियो खर्क पोखराका ख्यातिप्राप्त अनुभवी तथा हजुरहरूका चिर परिचित छाला कपाल सौन्दर्य तथा यौन रोग विशेषज्ञ डाक्टर कुशल गुरुङ विशेष परामर्श र उपचारका लागि
3: यही असोज 24 गते शनिबार
2: कुस्माको बडागाउँमा रहेको बागलुङ मेडिकल हलमा आउँदै हुनुहुन्छ हाम्रा अत्याधुनिक सेवाहरू अत्याधुनिक मशिनद्वारा अनुहार तथा कपालको पूर्ण जाँच र छालाको अवस्था अनुसार उचित उपचार डार्क सर्कल चाया पोतो र डन्डीफोरको स्थायी र भरपर्दो समाधान चाउरीपन हटाई अनुहार चम्किलो बनाउने विशेष प्रविधि लेजर प्रविधिद्वारा कोठी मुसा र पुराना दागहरू सुरक्षित तरिकाले हटाउने छालाका कडा रोगहरू कुष्ठरोग दाद एलर्जी सोरियासिसको विशेष उपचार कपाल झर्ने तालु खुलिने समस्या र चायाको आधुनिक उपचार बिरामी जाँच्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म मात्र समय सीमित भएकोले आजै आफ्नो नाम दर्ता गराउनुहोस् बिरामी जाँच्ने स्थान बागलुङ मेडिकल हल बडागाउँ कुस्मा पर्वत सम्पर्क र नाम दर्ताका लागि 9856722597 0767420227 स्वस्थ छाला सुन्दर रूप र उच्च आत्मविश्वासका लागि डाक्टर कुशल गुरुङलाई अवश्य भेट्नुहोस्

0: ले पनि दावी गर्दैछ, उसको पनि वडा अधिवेशनहरू सम्पन्न हुने क्रममा छन्। यसले के देखाउँछ भन्दाखेरि अब लोकतन्त्र भने को नेपाली कांग्रेस हो, नेपाली कांग्रेस भनेको आन्दोलन हो भन्ने कुरा जुन चाहिँ पर्यायवाची भएको थियो, अब नेपाली कांग्रेस यस्तो मोडमा आएको छ कि नेपाली कांग्रेस अब सदा सदाको लागि सत्तामा जान सक्ने ल्यागत राख्दैन कि भन्ने कुरा एउटा चिन्ताको विषय भएको छ।
1: तर अहिले गगन थापाले चाहिँ सबैले समावेशी ढंगले विधान परिवर्तन गरेर युवाहरूलाई चाहिँ नेतृत्वमा ल्याएर चाहिँ कंग्रेसलाई अलिकति एक ढिक्का बनाउने प्रयत्न त गर्नुभएको छ होइन?
0: होइन, पार्टीलाई पार्टीको क्रियाशील सदस्यलाई बढ़ाउने क्रममा उहाँले जुन प्रयत्न गर्नुभएको छ, युवा जेएनजी उमेर समूहका विभिन्न क्लस्टरहरूमा विशेषज्ञता भएका व्यक्तिहरूलाई पनि उहाँले अटाउने प्रयत्न गर्नुभएको छ, यो राम्रो कुरा छ। तर पनि उहाँले के गर्न सक्नु भएन भन्दाखेरि जुन चाहिँ चुनदेवीमा जम्मा भएको कंग्रेस छ त्यो कंग्रेसलाई सामूहिक रूपमा भित्र्याउने वातावरण निर्वाह गर्न सक्नु भएन। उहाँले एउटा आंशिक रूपमा केही व्यक्ति व्यक्ति झुण्ड झुण्ड तानेर चाहिँ के अरे कंग्रेसमा तान्ने प्रयत्न चाहिँ गर्नुभयो। तर हामी के ठान्थ्यौं भन्दाखेरि नेपाली कांग्रेसको सभापतिको एउटा ठूलो छाती होस्, त्यसले असन्तुष्ट पक्षहरूलाई पनि सहभागी गराउन सकोस् भन्ने चाहेका थियौं। हुन सक्छ अब कमजोरी गगन थापाजीसँग छ कि अथवा शेरबहादुरसँग रह्यो कि त्यो इतिहासले मूल्याङ्कन गर्नेछ। अहिलेको सन्दर्भमा भन्नुपर्दाखेरि हामी दुईटा कंग्रेसका समानान्तर अधिवेशनहरू भएको हुनाले कतै नेपाली कांग्रेस अब सत्ताबाट विमुख हुने अवस्थामा त पुग्ने हो कि भन्ने एउटा आशंका आम नेपाली कांग्रेसमा शुभचिन्तकहरूमा र यसका जानकारहरूमा एउटा आशंका बढ़िरहेको अवस्था चाहिँ हो।
1: अब सरकारको कुरा गरौं, प्रधानमन्त्री सुमित्रा संघमा सम्बोधन गरेर फर्किनु भयो, उहाँको चाहिँ एक किसिमको चर्चा छ नै, किनभने नेपाल निकै ठूलो महाविपत्तिबाट अहिले पनि गुज्रिरहेको छ। आवासको पुनर्निर्माण, पुनर्वासको पुनर्निर्माणको चाहिँ अझै पनि केही खालको तयारी छैन। दशैं मुखमा आउँदैछ, आफन्त प्रियजनहरू गुमाएकाहरूका पीड़ा एकातिर छन्, होल्डिङ सेन्टरमा अझै बस्नुपर्ने बाध्यात्मक परिस्थिति छ। यो समग्र कुरालाई चाहिँ प्रधानमन्त्रीको पर्फर्मेन्स चाहिँ कस्तो रह्यो?
0: होइन, यो पनि त्यस्तै रह्यो। यो पनि करिब करिब दुई त्यहीँको सरकार, जनताले धेरै आशा गरेको सरकार, युवाहरूको सरकार, विद्रोहबाट स्थापित भएको सरकार, तर सरकार कुदिरहेको देखिन्छ। सरकार परिणाम आउने गरी सरकारले काम गरेको देखिँदैन। सरकारले ब्युरोक्रेसीमा अत्यधिक हस्तक्षेप गरेको भन्ने कुरा आएको छ, राज्यका निकायहरूमा हस्तक्षेप गरेको भन्ने कुरा आएको छ, सरकारले संसदप्रति सरकार जवाबदेही भएको छैन भन्ने कुरा आएको छ, र सरकारले मलाई लाग्छ पार्टी र सरकार बीच नै आन्तरिक तालमेल भएको छैन भन्ने कुरा आएको छ। यी कुराले कता कता निराश फेरि एउटा चाहिँ के अरे सरकारको कार्यशैलीको कारणले एउटा आम नागरिकमा एउटा निराशको वातावरण सिर्जना भएको छ। मलाई लाग्छ सरकार छ महिनामा सरकार एउटा सफलताको बिन्दुमा पुग्छ भन्ने कुरा त होइन, तर छ महिनाले सरकारले गरेका काम कारवाहीहरू कसरी अगाडि बढ्छन् भन्ने कुराको मूल्याङ्कनको आधार हो। तर हामी त्यो छ महिनामा सन्तुष्ट हुन सक्ने गरी सरकारले काम गरेको देखिरहेको छैनौ, यो विडम्बनाको विषय हो।
1: होइन, अब यो त जनताको सरकार हो, होइन, जनताले अझै पनि यसलाई पत्याएका छन्, किनभने अब सुशासन यो देशमा ल्याउनुपर्छ। युवाहरूको चाहिँ संगठित भएर जुन जेएनजी विद्रोह भयो त्यस पछाडि आएको यो सरकार 73 जनाले त बलिदानै दिनु परेको छ, होइन, गोली लाएर चाहिँ होइन मृत्युवरण गर्नु परेको छ, कतिपय अंगभंग पनि छन्। अब पनि देशमा परिवर्तन हुन सकेन, अब पनि यस्ता छनकहरू देखिन सकेनन् भने नेपालको दुर्भाग्य भनौं वा चाहिँ यो दुर्गति त निकै ठूलो अप्ठ्यारो परिस्थितिमा फस्ने देखियो नि त डाक्टर साहब।
0: किनकि हाम्रो विडम्बना हो, हामी नेपालीहरू राजनीतिक क्रान्तिमा राजनीतिक मुद्दाहरूमा धेरै अगाडि छौं, पटक पटक बलिदान दिएका छौं, आन्दोलन संघर्षहरू भइरहेका छन्, व्यवस्था परिवर्तन गरेका छौं, तर कार्यशैली हाम्रो चाहिँ परिवर्तन भएको छैन। हिजका सरकार भन्नुहोस् या आजको चाहिँ जेएनजी सरकार भन्नुहोस्, यी सरकारका चाहिँ कार्यशैलीमा कुनै पनि परिवर्तन आएको छैन। मलाई लाग्छ यो सरकारले ठोस रणनीतिका साथ परिपक्व विचार लिएर अगाडि बढेको छैन, प्रतिपक्षहरूलाई तर्साउने काम गरिरहेको छ, राज्यका निकायहरूलाई धम्काउने काम गरिरहेको छ, सुतिरहेका मान्छेहरूलाई राति उठाउने काम गर्छ, र के कारणले मैले उठाएँ भन्ने कुरा पनि उसले जनता समक्ष भन्न सक्दैन भने यो सरकारप्रति त नागरिकहरू जो लोकतन्त्रमा विश्वास गर्छन् ती त्यस्ता नागरिकहरू अहिले तर्सिरहेको अवस्था देखिन्छ। त्यसकारण के भनिन्छ भने नेपालमा लोकतन्त्रको एउटा सुन्दर पक्ष, उज्यालो पक्ष चाहिँ के अरे हराउँदै गएको हो कि कहीँ यो सरकारले पनि लोकतन्त्रको महत्वलाई नबुझ्ने हो कि? धेरै संसारका धेरै मुलुकहरूमा लोकतन्त्रकै माध्यमबाट तानाशाही व्यवस्थाको जन्म भएको हो, कहीँ हाम्रा चाहिँ नेतृत्वहरू त्यो चाहिँ के अरे अटोक्रेटिक सिस्टममा चाहिँ के अरे पद्धतिमा अगाडि बढ्न उद्धत हुन् कि? एउटा लोकतन्त्रवादीहरूलाई एउटा बहसको चिन्ताको र छलफलको विषय भएको छ अहिले।
1: तर अब सरकारको अहिलेको रूप, प्रधानमन्त्रीको रूप, प्रधानमन्त्रीको कार्यशैली, अस्ति चोलेन्द्र शमशेर जबरा पक्राउपछिको एउटा अर्को उत्पन्न परिस्थिति, यी यावत कुराहरूलाई जोडेर हेर्दा कसरी लिनुभएको छ?
0: होइन, त्यसकारण त भोलि भने चोलेन्द्र शमशेर जबरा हिज के कुन पोस्ट गाउन मतलब भएन, हिजो उहाँ ठूलो एउटा न्यायपालिकाको प्रमुख हुनुहुन्थ्यो होला, तर अहिले चोलेन्द्र शमशेर जबरा रिटायर नेपाली नागरिक हो र एउटा नेपाली नागरिकलाई सुतेको अवस्थामा कुनै पनि सरकारले दुई तिहाई होइन 100% ल्याएको सरकारले पनि उठाउने ताकत राख्दैन। लोकतन्त्र भनेको चाहिँ के अरे सबै नागरिकलाई बराबर न्याय हो, सबै नागरिकलाई नै निर्भयका साथ सुत्ने वातावरण हो, बोल्ने वातावरण हो। अहिले हामीले विडम्बना के देखिरहेका छौँ भने यो सरकार नागरिकहरूको आलोचना पनि सुन्ने चाहिने सामर्थ्य राख्दैन र नागरिकलाई बिना कारण र नागरिकलाई जबरजस्ती चाहिँ के अरे घरबाट उठाउँछ भनेपछि यो एउटा घटनाहरू होइनन्, धेरै घटनाहरू देखिरहेको छ। प्रवृत्ति यो सरकारको कार्यशैली र प्रवृत्ति लोकतान्त्रिक आचरण मूल्य मान्यता अनुसार छैन, यो एउटा ठूलो चिन्ताको विषय हो। हामी यो सरकार हिजो पनि हामीले खोजेका थिएनौ, अहिले पनि यो सरकारको विरोध गर्छौं र भविष्यमा पनि यस्ता प्रवृत्तिका सरकारहरू 100% मत दिएका सरकारहरूको पनि आलोचना गर्नुपर्ने लाग्दाखेरि
1: हस् रक्षा यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार। वाउ जी डाक्टर भीषराज घिमिरे, राजनीतिक विश्लेषक, कानूनका जानकार, आदरणीय श्रोता, नेपाली बहसको समय सकिएको छ, खेम बम बिदा चाहन्छु, नमस्कार।

0: के छ साथी खबर? निकै खुसी देखिन्छौ त, के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि?
1: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त सारै प्रसन्न छ।
0: वा साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
1: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने। सेवामा सम्मान, पेसामा गर्व। ढुक ढुक होइन, ढुक कहौ, प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स कै अभिकर्ता बनौ।
2: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज, रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: बीमा को लाभ दी आपको कमाई को लाभ लिने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियों
1: नेपाल बैंकले ल्याएको छ व्यक्तिगत आवश्यकताको लागि व्यक्तिगत कर्जा
2: व्यवसाय गर्नका लागि सजिलो व्यवसाय कर्जा
1: उद्यम गर्नको लागि लघु उद्यम कर्जा
2: घर निर्माण तथा घर खरिद गर्न सुलभ आवास कर्जा शेयर दितो राखी शेयर कर्जा लगायत थुप्रै प्रकारका कर्जाहरू
1: सरल प्रक्रिया सुलभ ब्याज दर
2: देशभर रहेका नेपाल बैंक लिमिटेडका साथमा गई थप जानकारी प्राप्त गर्न सक्नुहुनेछ
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक

0: extreme energy drink.
1: जसको नाम नै पर्याप्त छ
2: दिदी बहिनी
1: दिदी बहिनी
2: दिदी बहिनी
1: रेडियो दिदी बहिनी हामी गर्न सक्छौ
2: गर्न सक्छौ

0: यो रेडियो दिदी बहिनी को समय सूचक हो।
1: अहिले बिहानको ठीक 8 बज्यो।

0: नमस्कार। नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक अमलदार चन्सरा मास्कुटी। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम रेडियो नेपाल सहित देशभरका विभिन्न एफएम रेडियोहरूबाट सुन्दै आउनु भएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np मा समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा हामी नेपाली सैनिक गतिविधिका साथमा नेपाली सेनाले सर्पदंश उपचार मार्फत गरेको नागरिक सेवा र सर्पदंशबाट बस्ने उपायबारे तयार पारिएको रेडियो सामग्री प्रस्तुत गर्नेछौ। कार्यक्रमको शुरूआत गरौं नेपाली सैनिक गतिविधिबाट।
1: नेपाली सैनिक गतिविधि प्राविधिक उपसेनानी मनिष अधिकारीबाट सुन्नुहोस्। प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलले उपरथी दर्जामा पदोन्नति हुनुभएका दुईजना सहायक रथीलाई जंगी अड्डामा आयोजित एक कार्यक्रमका बीच असोज 6 गते दर्जानी चिन्ह प्रदान गर्नुभएको छ। उहाँले सहायक रथी श्री शुभेन्द्र सिंह महत र सहायक रथी श्री प्रकाश थापालाई उपरथीको दर्जानी चिन्ह प्रदान गर्नुभएको हो। सोही अवसरमा प्रधान सेनापतिले सहायक रथी दर्जामा पदोन्नति हुनुभएका महासेनानी श्री मदनजंग राणा र प्राविधिक महासेनानी श्री भरतलाल श्रेष्ठलाई समेत दर्जानी चिन्ह प्रदान गर्नुभयो। प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलले नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानका नवौं ब्याचका नवदीक्षित चिकित्सकहरूलाई असोज 8 गते प्रमाणपत्र वितरण गर्नुभएको छ। उहाँले शैक्षिक सत्र 2076-77 सञ्चालन भएको चिकित्सा शिक्षा स्नातक तहको एमबीबीएस उत्तीर्ण गरी इन्टर्नशीप पूरा गरेका 85 जना चिकित्सकहरूलाई प्रमाणपत्र वितरण गर्नुभएको हो। सो अवसरमा प्रधान सेनापतिले दीक्षित चिकित्सकहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभई स्वास्थ्य क्षेत्रमा सेवारत रहँदा मर्यादित र नैतिक धरातालमा रही समाज, राष्ट्र र समग्रमा मानव सेवामा समर्पित हुन सुझाव दिनुभयो। नेपाली सेनाले स्वास्थ्य शिक्षा मार्फत स्वास्थ्य सेवामा टेवा पुर्याउने पवित्र उद्देश्यका साथ 2068 सालमा स्थापना गरेको उक्त संस्थानबाट हालसम्म 944 जना चिकित्सकहरू दीक्षित भइसकेका छन्। नेपाली सेनाका विभिन्न तालिम केन्द्र तथा युनिटहरूसहित 22 स्थानमा सञ्चालित सैन्य आधार तालिम असोज 9 गते सम्पन्न भएको छ। 9 महिना अवधिको उक्त तालिमबाट 2502 जना पुरूष तथा 466 जना महिला गरी 2968 जना सैन्य दीक्षित भएका छन्। तालिम समापनको अवसरमा आयोजित छुट्टा छुट्टी कार्यक्रमहरूमा सैन्य जवानहरूले अन्तिम दलेल कवाच प्रदर्शन गरेका थिए। सो क्रममा नम्बर 1 सैन्य तालिम केन्द्र त्रिशुलीमा सञ्चालित तालिमको काठमाडौँको छाउनी स्थित नम्बर 16 बाइनी अड्डामा सम्पन्न अन्तिम दलेल कवाज सैनिक तालिम महानिर्देशक उपरथी श्री प्रेमबहादुर पुनले निरीक्षण गर्नुभई उत्कृष्ट शिक्षार्थीलाई पुरस्कृत गर्नुभयो। त्यस्तै नम्बर 2 सैन्य तालिम केन्द्र सैना मैनामा मध्यपश्चिम प्रीतनापति उपरथी श्री हिम्मत बहादुर विष्टले अन्तिम दलेल कवाजको निरीक्षण गर्नुभई उत्कृष्ट शिक्षार्थीलाई पुरस्कृत गर्नुभयो। त्यस्तै मोरङ स्थित पूर्वी पृतना तालिम शिक्षालयमा पूर्वी पृतनापति उपरथी श्री शक्तिजङ बस्नेतले अन्तिम दलेल कवाजको निरीक्षण गर्नुभएको छ। सिन्धुली स्थित भवानीबक्स गढ़मा मध्य पूर्वी पृतनापति उपरथी श्री भुवन खत्रीले अन्तिम दलेल कवाजको निरीक्षण गर्नुभएको छ। त्यस्तै हेटौँडा स्थित गोरखबहादुरगढ़मा मध्य पृतनापति उपरथी श्री विष्णु कुमार खड्काले अन्तिम दलेल कवाजको निरीक्षण गर्नुभएको छ। त्यस्तै सुर्खेत स्थित उत्तर पश्चिम पृतना तालिम शिक्षालयमा उत्तर पश्चिम पृतनापति उपरथी श्री पदम बहादुर बुढा पीएचडीले अन्तिम दलेल कवाजको निरीक्षण गर्नुभएको छ। कैलाली स्थित देवीदलगढ़मा सुदूरपश्चिम पृतनापति उपरथी श्री पवन खत्रीले अन्तिम दलेल कवाजको निरीक्षण गर्नुभएको छ। त्यस्तै थानकोट स्थित उपत्यका पृतना तालिम शिक्षालयमा उपत्यका पृतनापति उपरथी श्री द्रव्यराम भण्डारीले अन्तिम दलेल कवाजको निरीक्षण गर्नुभएको छ। कठिन परिस्थितिमा पनि कर्तव्य पालना गर्न सक्ने दृढ़ इच्छाशक्ति, सहनशीलता, आत्मविश्वास र पेशागत रूपमा दक्ष सैनिक तयार गर्ने उद्देश्यले 2082 मंगिर 7 गतेबाट तालिम सञ्चालन गरिएको थियो। उत्तर पश्चिम पृतनापति उपरथी श्री पदम बहादुर बुढा पीएचडीले असोज 6 गते पश्चिम एयरबेसको निरीक्षण गर्नुभएको छ। सो क्रममा उहाँले ह्याङ्गर, स्टोर, हवाई साधन, जवान लाइनको निरीक्षण गर्नुभई सकल दर्जालाई सम्बोधन गर्नुभयो। निरीक्षणका दौरान बेसका प्रमुख पाइलट महासेनानी श्री प्रताप बहादुर बोहराले पश्चिम एयरबेसको वस्तुस्थितिबारे जानकारी गराउनु भएको थियो। पश्चिम एयरबेसले असोज 8 गते 2 जना बिरामी महिलाको हवाई उद्धार गरेको छ। बेसले जलेर घाइते भएकी जुम्ला जिल्ला गुठीचौर गाउँपालिका 5 की 50 वर्षीय माया भण्डारीलाई उद्धार गरी नेपालगंज र जटिल प्रसूति समस्या परेकी रूकुम पश्चिम जिल्ला मुसिकोट नगरपालिका 1 की 33 वर्षीय मनिषा केसी रावललाई उद्धार गरी कर्णाली प्रदेश अस्पताल पुर्याएको हो। यसअघि बेसले जटिल प्रसूति समस्यामा परे

0: बाजुरा जिल्ला गौमूल गाउँपालिका पाँचकी 26 वर्षीय मनिषा रोकायालाई असोज 6 गते हवाई उद्धार गरी कर्णाली प्रदेश अस्पताल पुर्याएको थियो। गोरखतलगढ़बाट खटिएको टोलीले नवलपरासी सुस्ता पश्चिम 5 थारू टोलका स्थानीयलाई असोज 10 गते सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ। अविरल वर्षाका कारण नारायणी नदीको बहाव बढ़ेर नवलपरासी सुस्ता 5 थारू टोल डुबानमा परेपछि स्थानीयलाई उद्धार गरी सुस्ता गाउँपालिका 5 बलिनगर स्थित बीपी माध्यमिक विद्यालयमा सारिएको हो। कालीप्रसादगढ़ इन्जिनियर्सबाट भदौ 27 असोज 7 गतेसम्म खटिएको टोलीले धादिङ जिल्ला बेनीघाट रोराङ गाउँपालिका 3 शीतल बजारमा विरूद्ध भएको सड़क ब्लास्टिङ गरी खुलाएको छ। भदौ 14 गते त्रिशुली नदीमा पुनः आएको बाढ़ीले उक्त सड़क भाँसिएसँगै दुवैतर्फको सवारी साधनको आवत जावत ठप्प भएको थियो। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
1: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो।
2: सैनिक कल्याणकारी छात्रवृत्ति स्वदेश सम्बन्धी सूचना।
3: सैनिक कल्याणकारी कोषले नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त सैनिकका सन्ततिलाई शैक्षिक सत्र 2082 सैनिक कल्याणकारी छात्रवृत्ति स्वदेश प्रदान गर्ने भएको छ।
2: शैक्षिक सत्र 2082 कक्षा 4 12 उत्तीर्ण भएको र 21 वर्ष ननागेका सैनिकका एकजना सन्ततिलाई वार्षिक एकमुष्ट रू 25,000 छात्रवृत्ति रकम प्रदान गरिनेछ।
3: निवेदन दिने मिति र स्थान
2: असोज 31 गतेसम्म बहालवाला सैनिकले सम्बन्धित कार्यालय वा युनिटहरूबाट निवेदन पेश गर्नुपर्नेछ।
3: त्यस्तै अवकाश प्राप्त सैनिकले स्थान विशेषका आफूलाई पाएक पर्ने नेपाली सेनाको युनिट फर्मेसनमा निवेदन पेश गर्नुपर्नेछ।
2: आवश्यक कागजातहरू
3: चारित्रिक प्रमाण पत्रको प्रतिलिपि वा विद्यालयको सिफारिस पत्र
2: शैक्षिक सत्र 2082 वार्षिक लब्धाङ्क पत्रको प्रतिलिपि
3: जन्मदर्ता प्रमाण पत्र वा नागरिकताको प्रतिलिपि
2: सैनिक परिचय पत्रको प्रतिलिपि
3: विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि
2: अवकाश प्राप्त सैनिकका सन्ततिको हकमा
3: पेन्सन पट्टाको प्रतिलिपि
2: नाता प्रमाणित प्रमाण पत्रको प्रतिलिपि
3: र श्रीमतीको नागरिकताको प्रतिलिपि पेश गर्नुपर्नेछ। थप जानकारीका लागि
2: सैनिक कल्याणकारी निर्देशनालय शिक्षा शाखाको फोन नम्बर 01-5979570 सम्पर्क गर्नुहुनका साथै नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np वा भदौ 10 गतेको गोरखापत्र राष्ट्रिय दैनिक हेर्नुहुन अनुरोध गरिन्छ।
4: श्रोता, अहिले तपाई सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। यो कार्यक्रम तपाईले नेपाली भाषामा 158, मैथिली भाषामा 34, भोजपुरी भाषामा 15 र अवधी भाषामा 5 गरी रेडियो नेपाल सहित देशभरका 212 एफएम रेडियोहरूबाट विभिन्न बार तथा समयमा सुन्दै आउनु भएको छ। अब प्रस्तुत गर्दैछौ नेपाली सेनाले सर्पदंश उपचार मार्फत गरेको नागरिक सेवा र सर्पदंशबाट बस्ने उपाय सम्बन्धी रेडियो सामग्री।
5: नेपालको भूगोल जति विविध छ, यहाँको प्राकृतिक परिवेश र जैविक विविधता पनि त्यत्तिकै समृद्ध छ। तर यही विविधताभित्रको समृद्धिमा जोखिमहरू पनि उत्तिकै छन्। यस्तै एउटा जोखिम हो सर्पदंश। सर्पदंशलाई जनबोलीमा सर्पले टोक्यो, साँपले डस्यो, मैथिली र भोजपुरी भाषामा साँप काटलक वा साँपले काट्यो भन्ने गरिन्छ। यस्तै कतै कतै नाग लाग्या, नागले छोएको वा सर्पले खाएको भन्ने चलन पनि छ।
6: जमिन मुनि वा सुरक्षित स्थानमा लुकेर बसेका सर्पहरू खास गरी गर्मी बढेपछि र वर्षायाम शुरू भएसँगै आहारा पानी र अनुकूल वासस्थानको खोजीमा बाहिर निस्कन्छन् र मान्छेलाई डस्न सक्छन्। सर्पदंशका घटनाहरू तराई र भित्री मधेसमा 12 महिना हुने गर्दछ। त्यसैले नेपालमा सर्पदंश अझै पनि जनस्वास्थ्यको एक चुनौती बन्दै आएको छ। यही चुनौतीलाई न्यूनीकरण गर्न नेपाली सेनाले देशका विभिन्न 21 स्थानमा सञ्चालित सर्पदंश उपचार केन्द्र मार्फत वर्षै नै हजारौं नागरिकको उपचार गर्दै आइरहेको छ। सैनिक युनिटहरूबाट प्राप्त विवरण अनुसार पछिल्लो एक वर्षमा सैनिक सहयोगमा सञ्चालित सर्पदंश उपचार केन्द्रहरूबाट 9634 जनाले उपचार पाएका छन्।
5: श्रोता, यसै पृष्ठभूमिमा आज हामी नेपाली सेनाले सर्पदंश उपचार मार्फत गरेको नागरिक सेवा र सर्पदंशबाट बस्ने उपाय बारे चर्चा गर्नेछौ। प्रस्तुतिमा छौ म प्राविधिक उपसेनानी मन्दिरा बानिया
6: र म प्राविधिक सुबेदार सुदीप ढकाल।
7: किनेर विषालु साँपले टोकेको भए त ज्यान पनि जान सक्थ्यो नि त. सबै ठिकै छ अहिले त, धन्यवाद उहाँहरूलाई.
8: मलाई थाहा थियो त्यो महिनाहरूको आर्मी क्याम्पमा उपचार भइरहेको छ, अनि त्यही भएर त्यही 20 मिनटमा चाहिँ त्यहाँ पुगेको थियो. म त्यहाँ गएर खुट्टामा सुई हालेको अनि पानी चढायो अनि राम्रो लाग्यो.
9: हाम्रो टेक्निसियनहरूले त्यहाँ त्यो असुविधा दिइराख्नु भएको छ. कैलाली जिल्लाका म्याक्सिमम पालिकाहरूको यहाँ चाहिँ औषधि उपचार सेवा दिने ठाउँबाट चाहिँ केन्द्र चाहिँ बनेको छ. नेपाली सेनाको सहयोगबाट यतिजनाको ज्यान जोगिरहेको रहेछ, हामीले चाहिँ यसमा सहयोग गर्नुपर्छ भन्ने भावना चाहिँ सबैमा उत्पन्न भयो.
5: सर्पदंशको उच्च जोखिममा रहेका तराई र भित्री मधेसमा स्थानीय निकाय तथा समुदायसँग समन्वय र सहकार्य गरी नेपाली सेनाले सर्पदंश उपचार गरिरहेको छ, जसमध्ये झण्डै 25 वर्षदेखि नेपाली सेनाको सहयोगमा सिराहा, झापा र कपिलवस्तु स्थित सर्पदंश उपचार केन्द्र सञ्चालित छन् भने अन्य उपचार केन्द्र विभिन्न मितिमा स्थापना भई सेवा दिन थालेका हुन्. साउन 31 गतेसम्मको तथ्याङ्क अनुसार सैनिक सहयोग रहेका सर्पदंश उपचार केन्द्र मार्फत 140,175 जनालाई उपचार गरिएको छ. यो तथ्याङ्कले सर्पदंश उपचारमा नेपाली सेनाको भूमिका र जनविश्वासलाई प्रस्ताएको छ. थोरी गाउँपालिका एक जानकी नगरकी हिरा श्रेष्ठ:
7: म त्यहाँ भैँसीलाई परल हाल्नु गएको कहाँ, त्यही मुनि रहेछ, थाहै पाएन, चाप त चिनेन, त्यस्तो उपजन नजिकै भएर अब मर्न पाइन. विषालु साँपले टोकेको भए त ज्यान पनि जान सक्थ्यो नि त, त्यही भएर अब धेरै राम्रो छ त्यहाँ, सबै ठिकै छ अहिले त, धन्यवाद उहाँहरूलाई.
6: सैनिक सहयोगमा सञ्चालित उपचार केन्द्रहरूमा 24 घण्टा आपतकालीन सेवा र एन्टी स्नेक भेनम उपलब्ध हुने गरेका छन्। उपचार सेवासँगै नेपाली सेनाले सर्पको टोकाईबाट बस्ने उपाय, प्राथमिक उपचार र बिरामीलाई तुरन्त अस्पताल लैजान पर्ने आवश्यकता आदिबारे सचेतनामूलक अभियान समेत सञ्चालन गर्दै आइरहेको छ। यसै क्रममा मध्यपूर्वी पितना अन्तर्गत सर्लाही, महोत्तरी, पर्सा, धनुषा, सप्तरी र सिराहा गरी विभिन्न स्थानमा 8 सर्पदंश उपचार केन्द्र सञ्चालनमा रहेका छन्। सर्लाहीको लालबन्दी नगरपालिका एक नवलपुरमा 2068 सालबाट सञ्चालित केन्द्रबाट हालसम्म 8,874 जनाले उपचार पाएका छन्।
5: महोत्तरीको बर्दिवास नगरपालिका 3 गौरी डाँडामा 2071 सालबाट सञ्चालित केन्द्रबाट हालसम्म 32,451 जनाले र सप्तरीको खड़गपुर नगरपालिका 7 कल्याणपुरमा 2076 सालबाट सञ्चालित केन्द्रबाट 1,667 जनाले उपचार पाएका छन्। त्यस्तै पर्साको ठोरी गाउँपालिका 4 निर्मल बस्तीमा 2076 सालबाट सञ्चालित सर्पदंश उपचार केन्द्रबाट हालसम्म 799 जनाले उपचार सेवा पाएका छन्। यस्ता कार्यले सर्पदंशको कारण हुने अकाल मृत्यु दरलाई घटाएको सेवाग्राहीको समेत विश्वास छ।
8: मेरो नाम चाहिँ दिनेश ठाकुर हो, घर चाहिँ देवकोटा टोल, जिल्ला धनुषा। मलाई थाहा थियो त्यो महिनाहरूको आर्मी क्याम्पमा उपचार भइरहेछ, अनि त्यही भएर त्यही 20 मिनटमा चाहिँ त्यहाँ पुगेको थियो म। त्यहाँ गएर खुट्टामा सुई हालेको अनि पानी चढायो अनि राम्रो लाग्यो। मलाई 9 घण्टा त्यहाँ आर्मी क्याम्पमा राख्यो अनि नम्बरहरू दियो, केही भयो भने मलाई कल गर्नु, माछा मासु चाहिँ नखाने, अलिअलि थोरै पानी पिने अनि थोरै खाने, त्यस्तो भनेको थियो। आर्मी क्याम्पमा जाँदाखेरि राम्ररीसित उपचार हुन्छ मान्छेलाई अनि बाँच्न सम्भावना पुरै हुन्छ आर्मी क्याम्पमा गयो भने।
6: मध्यपूर्वी पृतना अन्तर्गत धनुषा जिल्लामा मात्रै 2 सर्पदंश उपचार केन्द्र सञ्चालनमा छन्। धनुषाको छिरेश्वरनाथ नगरपालिका 5 महेन्द्रनगरमा 2077 सालबाट सञ्चालित केन्द्रले हालसम्म 1,481 जनाको र धनुषाधाम नगरपालिका 9 धारापानीमा 2077 सालबाट सञ्चालित केन्द्रले हालसम्म 449 जनाको उपचार गरेको छ। यस्तै सिराहा जिल्लामा पनि 2 उपचार केन्द्र सञ्चालनमा छन्। नरहा गाउँपालिका 3 चोहर्बामा 2058 सालबाट सञ्चालित सर्पदंश उपचार केन्द्रबाट हालसम्म 4,783 जनाले र कर्जन्ना नगरपालिका 3 बन्दीपुरमा 2073 सालबाट सञ्चालित केन्द्रबाट हालसम्म 3,317 जनाले उपचार पाएका छन्। उपचार प्रक्रियाबारे जानकारी दिँदै सामुदायिक सर्पदंश उपचार केन्द्र चोहर्बामा कार्यरत अमलदार हरि कार्की:
10: सर्पको उपचार गर्न आउने धेरै जस्तो बिरामीहरू सहरमा 30% जति चाहिँ पोइजन केसहरू आउँछ, यहाँ उहाँहरूलाई चाहिँ सम्झाउँछन्। 30 नलाग्ने साँपले टोक्यो भने त उनलाई सान्त्वना मात्रा दिएर राखेपछि उनीहरू बिरामी आत्तिन छोड्छ र पछि कम्तीमा उहाँहरूलाई 8 घण्टा राखेर त्यसपछि मात्रै उहाँहरूलाई चाहिँ पठाउने गरिन्छ। सम्झा बुझेर इन्जेक्सनहरू लगाउँछ, टिटी इन्जेक्सनहरू लगाउनु पर्ने हुन्छ र अनि बिरामी आइपुग्यो भने कोही अनुसार डक्टर साहबलाई सोधेर कुन औषध दिनु भन्नुहुन्छ त्यो औषध दिइन्छ। हामी पोइजन स्नेकले टोकेर आएको बिरामीहरू आउँछ भने उनीहरूलाई चाहिँ चाँपले टोकेर पोइजन स्टार्ट हुन्छ। पोइजन स्टार्ट हुने बित्तिकै अब डक्टर साहबसँग समन्वय हुन्छ हाम्रो, त्यही अनुसार हामीहरूले चाहिँ एन्टी स्नेक भेनम सेरम नै दिनुपर्ने हुन्छ।
2: सर्पदंशबाट अति प्रभावित क्षेत्र मध्ये पर्ने अर्को जिल्ला हुन् कञ्चनपुर र कैलाली। सुदूरपश्चिम पृतनाको जिम्मेवारी क्षेत्रमा पर्ने यी जिल्लामा समेत नेपाली सेनाको सहयोगमा सर्पदंश उपचार केन्द्र सञ्चालित छन्। कञ्चनपुरमा 2071 सालदेखि र कैलालीमा 2072 सालदेखि सर्पदंश उपचार सेवा प्रदान गर्न थालिएको हो। कञ्चनपुरको शुक्लाफाटा नगरपालिका 6 अर्जुनी स्थित सर्पदंश उपचार केन्द्रबाट हालसम्म 1996 जनाको र कैलालीको गौरीगंगा नगरपालिका 8 स्थित बडैपुर सर्पदंश उपचार केन्द्रबाट 2536 जनाको उपचार गरिएको अभिलेख छ। स्थानीय निकाय, समुदाय र नेपाली सेनाको सहकार्यमा सञ्चालन भइरहेका यस्ता केन्द्रले सर्पदंश प्रभावित नागरिकलाई सहज उपचार सुविधा दिएको बडैपुर सर्पदंश उपचार केन्द्रका व्यवस्थापक रोहित प्रसाद भाटको भनाइ छ।
9: कैलाली जिल्लाको मध्यवर्ती क्षेत्रमा हाम्रो यो सर्पदंश उपचार केन्द्र चाहिँ अवस्थित छ। काली गणको हाम्रो टेक्निसियनहरूले त्यहाँ सेवा सुविधा दिइराख्नु भएको छ। कैलाली जिल्लाका म्याक्सिमम पालिकाहरूको यहाँ चाहिँ औषधि उपचार सेवा दिने ठाउँ एउटा केन्द्र चाहिँ बनेको छ। नेपाली सेनाको सहयोगबाट यति जनाको ज्यान जोगिरहेको हामीले चाहिँ यसमा सहयोग गर्नुपर्छ भन्ने भावना चाहिँ सबैमा उत्पन्न चाहिँ भयो। हाम्रो नगरपालिकासँग जोडिएका मान्छे पनि त्यति प्रादेशिक अस्पताल जान छोडेर यही बडैपुरको सर्वदंश उपचार केन्द्रमा सेवा लिन उहाँहरू आउनुहुन्छ कि उहाँलाई त्यो विश्वास छ। उहाँलाई के प्रभाव परिरहेको छ भने यहाँ गयो भने चाहिँ हामी चाहिँ राम्रो उपचार पाउँछौँ भन्ने प्रभाव परिरहेको छ। अहिले हामीले निशुल्क उपचार गरिराखेका छौँ, त्यसमा चाहिँ बिरामीहरूलाई पनि कुनै पनि चिन्ता नलाग्ने गरी हामीले उपचार गरिरहेका छौँ। त्यसमा सबैभन्दा ठुलो भूमिका भनेको नेपाली सेनाको नै हो, किनभने उहाँहरूले उपचार गर्ने हो, हामीले त सामान्य व्यवस्थापन गरिदिनु। नेपाली सेनालाई चाहिँ म एकदमै अन्तर हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। आम नागरिकले पनि अहिले के बुझेको छ भने नेपाली सेनाले धेरै सहयोग गरेको छ भन्ने चाहिँ बुझाए।
6: यस्तै उत्तर पश्चिम पृतना अन्तर्गत बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिका 9 2075 सालदेखि सञ्चालित सर्पदंश उपचार केन्द्रबाट हालसम्म 269 जनाले उपचार पाएका छन्। सेनाको सहयोग बिना सर्पदंश उपचार केन्द्र सञ्चालन गर्न असम्भव हुने स्थानीय जनप्रतिनिधिहरूको समेत बुझाइ छ।
11: पालिकाको लगानीबाट भवन बन्यो, तर त्यतिखेर स्वास्थ्य चाहिँ पालिकाको नभए हुनाले सेनाले चाहिँ सुरुवात गरिदिनु भयो होइन। अहिले पालिकाको स्वास्थ्य कर्मी एकजना र सेनाको बाट एकजना पालो पालो गरेर सञ्चालन भएको छ। सर्प पिची तपाईँको किरा काटीबाट टोक्नबाट जो मान्छेको मृत्यु हुन्थ्यो नि त्यो चाहिँ उपचार गरेर यहाँको एकदमै राहत भएको छ। त्यसले गर्दाखेरि सेनाको पनि राम्रो भूमिका छ। यो सर्पदंशलाई सेना भएन भने त्यति उपचार गर्न सकिन्न भन्ने धेरै रहेछ। बाँके बर्दिया दाङ सल्यानसम्मको मान्छेले उपचार पार्छ, वर्षेनी दुई चारजना मध्ये पनि अहिले त न्यूनीकरण भएको छ, केही भएको छैन।
2: मध्यपश्चिम पृतना अन्तर्गत प्युठान, दाङ, कपिलवस्तु र नवलपरासी बर्दघाट सुस्ता पश्चिम गरी 4 जिल्लामा नेपाली सेनाको सहकार्यमा सर्पदंश उपचार केन्द्र सञ्चालनमा छन्। प्युठानको स्वर्गद्वारी नगरपालिका 9 कछारमा 2080 सालबाट सञ्चालित केन्द्रबाट हालसम्म 377 जनाको र दाङको गढवा नगरपालिका 6 2077 सालबाट सञ्चालित केन्द्रबाट हालसम्म 1191 जनाको उपचार गरिएको छ। त्यस्तै नवलपरासीको त्रिवेणीमा 2068 सालदेखि स्थापित केन्द्रबाट हालसम्म 6453 जनाले उपचार पाएका छन्। कपिलवस्तुको बुद्धभूमि नगरपालिका 2 गोरुसिङेमा 2060 सालदेखि सञ्चालित सर्पदंश उपचार केन्द्र मार्फत हालसम्म 25,000 जनाको उपचार गरिएको छ। उपचार अनुभव बारे सर्पदंश पीड़ित डोमकला भूषाल र रीता कुमाल।
12: हरले सर्पले टोकेको मलाई राति 10 बजे आँगनमा आएको रहेछ, अनि मैले कुल्चेछु अनि त्यसले मलाई फर्केर टोक्यो। भोलिपल्ट बिहान यहाँबाट गाडी रिजर्भ गरेर कोपिल वस्तु गइयौ, औषधि उपचार गरेर घरमा आइपुग्यौँ। अहिले ठिकै छ, अब उपचार त राम्रो गर्नु नि रहेछ त्यहाँ राम्रो। अब आर्मी हस्पिटलको शाखा राम्रो उपचार उद्धार गर्नुभयो, उहाँहरूलाई सबैलाई राम्रो होस् र सुख शान्ति रहनु होला। अब धन्यवाद छ मलाई बचाउनु भयो।
13: पहिले पछाडि सफा गर्न जानु पर्यो भनेर म चाहिँ ब्रुस तल झरेर लिन गएथेँ, अनि त्यही बेलामा टोकेँ। त्यसपछि अनि म चाहिँ सर्पडमसम्म गएँ, पछि सरान पानी अनि त्यसमा औषधिहरू मिसाएर चढाइदिनु भएको, अनि आश्वासन दिनुभएको थियो नडराउनुहोस् डराउनु हुँदैन ठिक हुन्छ भन्नुभएको थियो। त्यहाँ चाहिँ हाम्रो श्रीमानले पहिला पनि एकजनालाई लगाउनु भएको थियो, त्यही अहिले सैनिकले बनाउनु भएको छ अरे नयाँ खोल्नु भएको छ गढवामा भनेर जानकारी चाहिँ थियो, उहाँले नै मलाई लड जानु भएको। उहाँहरूलाई धेरै धेरै धन्यवाद। आगामी दिनमा पनि यसरी नै अगाडि बढाउनु होला, सर्पदंशबाट कोही पनि मान्छेहरू टाढा गएर अकालमा मृत्यु नहोस् भन्न चाहन्छु।
6: श्रोता, अब कुरा गरौं पूर्वी पृतना अन्तर्गत सञ्चालनमा रहेका सर्पदंश उपचार केन्द्रहरूको। यस पृतना अन्तर्गत मोरङ, सुनसरी, उदयपुर र झापा गरी चार जिल्लामा सर्पदंश उपचार केन्द्र रहेका छन्। उदयपुर जिल्लामा 2071 सालदेखि दुईवटा सर्पदंश उपचार केन्द्र सञ्चालनमा छन्। कटारी नगरपालिका एक बेलस्रोत स्थित केन्द्रबाट हालसम्म 1770 जनाको र त्रियुगा नगरपालिका एक भुल्के स्थित केन्द्रबाट 5073 जनाको उपचार गरिएको छ। यस्तै झापाको मेचीनगर नगरपालिका 13 चारआली ब्यारेकमा 2060 सालदेखि सञ्चालित सर्पदंश उपचार केन्द्रबाट हालसम्म 22,264 जनाको उपचार गरिएको छ। सीमावर्ती क्षेत्रमा रहेका सर्पदंश उपचार केन्द्रबाट भारतीय नागरिकले समेत उपचार सेवा लिँदै आइरहेका छन्। यसले नेपालमा रहेका सर्पदंश उपचार केन्द्र तथा नेपाली सेनाप्रतिको विश्वासलाई उजागर गरेको ठान्नुहुन्छ झापा जिल्ला मेचीनगर नगरपालिका 13 अध्यक्ष दुर्गा प्रसाद भट्टराई।
14: 82 सालको साल मसान्तसम्म 22,283 जनाको उपचार भएको थियो। हरेक भन्ने जातको सर्पले डसेका मानिसहरू आउनुहुन्छ। त्यसपछि छिमेकी देश भारतको दार्जिलिङ जिल्लाको भनौँ न सिलगढी तपाईँको मिरिक र यता दक्षिणतर्फ बिहारसम्मको हाम्रो भागाडुगा भन्नेतिरसम्मका पनि बिरामीहरू आउनुहुन्छ। अब आउँदाको फाइदा भनेको चाहिँ उहाँहरू सरल र सुविधासँगले आउँछ, साधनमा आउँदा अलिक केही पीड़ा भए पनि यहाँ आइपुगिसकेपछि सहज ढंगले उपचार नेपाली सेनाका प्राविधिकहरूबाट तत्काल उपचार हुन्छ। जाँदाखेरि डाइरेक्ट कहीँ कसैलाई नबक्साइकन डाइरेक्ट जान सक्नुहुन्छ, पुलिसै भाषा खुल्ला रहन्छ, त्यहाँ नेपाली सेनाका प्राविधिक टोली हुनुहुन्छ, सेवाग्राहीहरू सन्तुष्टि नै भएको हामीले पाएका छौँ सुनेका छौँ।
5: सेनाको सहयोग रहेका उपचार केन्द्रहरूले सर्पदंश उपचारलाई प्रभावकारी बनाएका छन्। यसैको अर्को उदाहरण हो 2069 सालमा स्थापित सुनसरी जिल्ला इटहरी उपमहानगरपालिका 4 स्थित सर्पदंश उपचार केन्द्र। सो केन्द्रले हालसम्म 18,878 जनाको उपचार गरिसकेको छ। यस्तै मोरङ जिल्ला स्थित पूर्वी पृतना तालिम शिक्षालय लेटाङको नम्बर 1 गेटमा 2081 साल र नम्बर 2 गेटमा 2067 सालमा स्थापना भएको उपचार केन्द्रबाट हालसम्म 547 जनाको उपचार गरिएको छ। सैनिक सहयोगमा सञ्चालित सर्पदंश उपचार केन्द्रले नागरिकको विश्वास जितेका छन्।
15: धनदीप राय बडा क्षेत्र नगरपालिका 1 सुनसरी सर्पदंश उपचारको लागि राम्रो भइरहेछ, हामीलाई सहज भइरहेछ। म मात्रै नभएर अरू हाम्रो स्थानीय छरछिमेकहरू पनि सर्पले टोकेको चाहिँ नै हामीले उपचार गरिरहेका छौँ। धेरै राम्रो छ, धेरै सहज, अरू हस्पिटलहरू भन्दा सहज छ, राम्रो छ। नेपाली सेनालाई धेरै धेरै धन्यवाद। अब आगामी दिनमा अझै
6: नेपाली सेनाले सर्पदंश उपचार सेवा मात्र प्रदान गरिरहेको छैन, समुदाय स्तरमा पुगेर सर्पदंश सम्बन्धी सचेतना कक्षाहरू सञ्चालन गर्दै आइरहेको छ। विशेष गरी देशका विभिन्न स्थानमा सञ्चालित सर्पदंश उपचार केन्द्र रहेका युनिटहरूले सचेतनामूलक कक्षालाई प्राथमिकताका साथ सञ्चालन गर्दै आएका छन्। कालीध्वज गणका गणपति प्रमुख सेनानी श्री उमेश खड्का।
16: सर्लाही जिल्लामा अब यो 2068 सालबाट नेपाली सेनाले सर्पदंश सेवा सुरु गरेको थियो र स्थापनादेखि नै नेपाली सेनाले जिल्लामा हुने गरेका विभिन्न सर्पदंशका घटनाहरूमा जनताहरूलाई सचेतना जगाउने खालका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। पेट्रोलहरू जाँदाखेरि एलआरपी एमआरपी जाँदाखेरि स्थानीय बासिन्दाहरूलाई समावेश गरी कक्षाहरू सञ्चालन गर्ने, सर्पदंशबाट बस्ने उपायहरू, सर्पहरू चिन्ने तरिकाहरू बारेमा जानकारी दिने कामहरू चाहिँ हाम्रो नेपाली सेनाका जवानहरूले गर्ने गरेका छन् भने हाल अहिले यो सर्पदंशको यो जुन हाम्रो जिल्लामा भएको सर्पदंशको फेसबुक प्रोफाइल अकाउन्ट पनि छ, त्यहाँ पनि सर्पदंश बारेमा सर्पको बारेमा जानकारीमूलक भिडियो सन्देश तथा अन्य विभिन्न सन्देशमूलक जानकारीहरू अपलोड गरेर जनताहरूलाई चाहिँ सचेत गराउने कामहरू भइरहेको छ। यो बाहेक सर्पदंशबाट चाहिँ बिरामी परेर आउने स्थानीय बासिन्दाहरूलाई हाम्रो जवानहरूले 24 घण्टा सेवा प्रदान गर्ने गरेका छन्।
5: नेपालमा पाइने करिब 90 प्रजातिका सर्पहरू मध्ये 20 प्रजातिका सर्प विषालु छन्। पहाड़ी क्षेत्रको तुलनामा तराईमा अत्याधिक विषालु सर्पको जोखिम बढ़ी छ। त्यसैले सर्पदंश उपचार केन्द्रहरू पनि तराई क्षेत्रमै बढ़ी छन्। सर्पदंश भइहालेमा के गर्ने त? नम्बर 21 फिल्ड एम्बुलेन्स गुल्मका प्राविधिक सहसेनानी डाक्टर श्री सुमन बस्नेत,
17: जो घाइते हो उसलाई सबैभन्दा पहिला चाहिँ रियस अरेन्ज गर्नु पर्यो, त्यसपछि चाहिँ तुरन्त अस्पताल लिएर जानु पर्यो कि त्यो ठाउँलाई इमोबिलाइज गरेर, जुन ठाउँ जस्तै हातमा टोकेको हो भने केही कुराले अड्याएर हातलाई चाहिँ हलचल हुन नदिने गरी, वा खुट्टामा टोकेको छ भने खुट्टालाई चाहिँ अस्पताल वा सर्पदंशसम्म पुग्ने बेलासम्ममा चाहिँ हलचल नहुने गरी त्यसलाई चाहिँ इमोबिलाइज गर्नुपर्छ। त्यो हुँदाखेरि चाहिँ हाम्रो रक्त संचारमा चाहिँ यो विषहरू गइसकेको हुँदैन, जान पाउँदैन, त्यसलाई टर्निकेट लाउने भनेर भन्छ। त्यो टर्निकेट चाहिँ लाउन हुँदैन सर्पले टोकेको ठाउँमा, चाहिँ टोकेको ठाउँभन्दा माथि टर्निकेटहरू चाहिँ बान्न हुँदैन। यस्तो गर्दाखेरि झन् रक्त सञ्चार नै प्रभाव पूर्ण रूपमा बन्द हुने, विषहरू तल नै अकुमुलेट भएर बस्ने, पछि झन् त्यो त्यहाँ रहेका तन्तुहरू चाहिँ मरिसके त्यसले झन् नराम्रो असर गर्ने भएको कारणले गर्दाखेरि चाहिँ टर्निकेटहरू चाहिँ युज गर्न हुँदैन। हल्का नरम खाले ब्यान्डेजहरू लाएर वा काम्रोहरू भन्छ स्ल्याबहरू लाएर इमोबिलाइज गरेर चाहिँ नजिकको अस्पताल वा सर्वदंश केन्द्रहरूमा चाहिँ लान सकिन्छ।
6: श्रोता, सर्पदंश उपचारमा नेपाली सेनाको योगदानको कुरा गरिरहँदा सर्पदंशबाट बस्ने उपायबारे समेत चर्चा गर्नु सान्दर्भिक हुनेछ। त्यसो त नेपाल सरकारले सर्पदंशको जोखिम न्यूनीकरण गर्न सर्पदंश रोकथाम र नियन्त्रण सम्बन्धी पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना 2083 नै तयार गरेको छ भने उक्त कार्ययोजनामा उपचारसँगै सचेतना पक्षलाई जोड़ दिँदै सर्पदंशबाट बस्ने उपायहरूबारे पनि उल्लेख छ। कार्ययोजनामा उल्लेख भए अनुसार
5: सर्पदंशबाट बस्न अपनाउनु पर्ने मुख्य सन्देशहरू:
18: सर्पको टोकाईबाट कसरी बस्ने,
5: आफ्नो ठाउँ वरिपरि पाइने सर्पहरूको बारेमा जानकारी राख्ने, सर्प कस्तो ठाउँमा बस्छन्, कुन बेलामा बाहिर निस्कन्छन्, कुन याममा बढ़ी सक्रिय हुन्छन् भन्ने थाहा पाइराख्ने,
18: झाडी खेत वा अध्ययारो ठाउँमा हिँड्दा जुत्ता बुट हातमा पंजा र शरीर पूरा ढाक्ने कपड़ा लगाउने,
5: रातको समयमा बाहिर निस्कदा उज्यालो बत्ती वा टर्च लाइट र लट्ठी लिएर निस्कने,
18: ढुङ्गाका काप तथा झाडीहरूमा काम गर्दा विशेष सावधानी अपनाउने,
5: घर वरपर झाडी काठको थुप्रो र फोहोर नराख्ने, जमिनका पुवालहरू भए पूर्ने,
18: सम्भव भएसम्म भुइँमा नसुत्ने, सुद्धा झुल लगाउने, घरका झ्याल ढोकामा जाली हाल्ने,
5: सुत्नु अघि ओढ्ने ओछ्याउने लत्ता कपडा बेड सिरक तन्ना सिरानी इत्यादि टकटकाएर सर्प भए नभएको यकिन गरेर मात्र सुत्ने,
18: रुख अथवा जमिनमा भएका पुवालहरूमा अनावश्यक रूपमा हात नछिराउने,
5: ब्यागुता मुसा छेपारो आदि सर्पका आहार हुन्, तिनलाई सकेसम्म घरभित्र बस्न नदिने,
18: बाल बालिकाहरूलाई सर्प हुन सक्ने ठाउँहरूका बारेमा जानकारी दिने र सावधान रहन सिकाउने,
5: नजिकको सर्पदंश उपचार केन्द्रबारे जानकारी राखिराख्ने,
18: सर्पले टोकेमा के गर्ने के नगर्ने,
5: छिटो भन्दा छिटो नजिकको सर्पदंश उपचार केन्द्र वा अस्पताल लैजाने,
18: नआतिने शान्त रहने, टोकेको अंगलाई अनावश्यक रूपमा नचलाउने,
5: टोकेको ठाउँमा ब्लेडले चिरेर रगत बगाई विषलाई बाहिर फाल्ने प्रयास नगर्ने,
18: मुखले चुसेर विष निकालेर फाल्न प्रयास नगर्ने,
5: घडी चुरा औठी पेटी र पाउजु जस्ता चिजहरू खोल्ने खोलिदिने,
18: धामी झाँक्री विष सोच्ने कालो ढुङ्गातिर लागेर समय नगुमाउने,
5: घाउमा कुनै पनि प्रकारको जडीबुटी बरफ तथा औषधिको प्रयोग नगर्ने,
18: चिकित्सकको सल्लाह बाहेक केही नखाने नपिउने,
5: विष नफैलियोस् भनेर टोकेको भाग भन्दा माथि कसेर नबाध्ने, टोकेको ठाउँ स्थिर राख्ने,
18: सर्प देखिएमा के गर्ने,
5: आतंकित वा उत्तेजित नभई बिस्तारै टाढा हट्ने,
18: सर्पलाई ढुङ्गाले हान्ने वा मार्ने प्रयास नगर्ने,
5: घरभित्र सर्प देखिएर उद्धार गर्नु परे सुरक्षा निकाय वन तथा संरक्षण कर्मी उद्धार कर्मी वा स्थानीय तहलाई खबर गर्ने। यो सन्देशले सर्पदंशको जोखिम न्यूनीकरणका लागि उपचारसँगै सचेतना र सजगतालाई समेत जोड़ दिएको छ। त्यसैले सर्पदंशको जोखिमबाट जोगिनका लागि तपाई हामी सबैको भूमिका उत्तिकै महत्वपूर्ण हुनेछ।
4: श्रोता, यस प्रस्तुतिसँगै हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। आजको कार्यक्रम तपाईलाई कस्तो लाग्यो? कार्यक्रमप्रति कुनै सल्लाह सुझाव तथा प्रतिक्रिया छन् भने armyradio2008@gmail.com इमेल पठाउन सक्नुहुनेछ। हौस् त श्रोता, प्राविधिक सहकर्मी प्राविधिक सुबेदार सुदीप ढकालसँगै म प्राविधिक अमलदार धनसरामासको टिप्पणी विदा हुन्छु। नमस्ते।

0: के छ साथी खबर? निकै खुसी देखिन्छौ त, के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि?
1: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त साह्रै प्रसन्न छ।
0: वाह साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
1: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने, सेवामा सम्मान, पेसामा गर्व। ढुकढुक होइन ढुक्क हौ, प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ।
2: नेपाल बैंकले ल्याएको छ व्यक्तिगत आवश्यकताको लागि व्यक्तिगत कर्जा,
3: व्यवसाय गर्नका लागि सजिलो व्यवसाय कर्जा,
2: उद्यम गर्नको लागि लघु उद्यम कर्जा,
3: घर निर्माण तथा घर खरिद गर्न सुलभ आवास कर्जा, शेयर धितो राखी शेयर कर्जा लगायत थुप्रै प्रकारका कर्जाहरू,
2: सरल प्रक्रिया, सुलभ ब्याज दर,
3: देशभर रहेका नेपाल बैंक लिमिटेडका शाखामा गई थप जानकारी प्राप्त गर्न सक्नुहुनेछ।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: अनि तयो कागज के मेथि वा

0: खुले रजियौ।
1: के छ साथी खबर? निकै खुसी देखिन्छौ त, के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि?
2: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त सारै प्रसन्न छ।
1: वा साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
2: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने। सेवामा सम्मान, पेसामा गर्व। ढुक ढुक होइन, ढुक कहौ, प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौ।
3: Polymovies Channel.

0: नेपाल बैंकले ल्याएको छ व्यक्तिगत आवश्यकताको लागि व्यक्तिगत कर्जा,
1: व्यवसाय गर्नका लागि सजिलो व्यवसाय कर्जा,
0: उद्यम गर्नको लागि लघु उद्यम कर्जा,
1: घर निर्माण तथा घर खरिद गर्न सुलभ आवास कर्जा, शेयर दितो राखी शेयर कर्जा लगायत थुप्रै प्रकारका कर्जाहरू,
0: सरल प्रक्रिया, सुलभ ब्याज दर,
1: देशभर रहेका नेपाल बैंक लिमिटेडका शाखामा गई थप जानकारी प्राप्त गर्न सक्नुहुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले मध्याह्नको ठीक 12 बज्यो।

0: सञ्चुबलनको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: नवलपरासी सुस्ता पूर्वमा भएको बस दुर्घटनामा मृतक मध्ये पाँचजनाको शनाखत। मरङको लेटाङमा मोटरसाइकल पल्टिँदा दुईजनाको ज्यान गयो।
0: भोलि शुरू हुने कांग्रेस महाधिवेशनको तयारी अन्तिम चरणमा। प्रतिनिधि काठमाण्ड आइपुग्दै रासोपाले बोलाएको केन्द्रीय समिति बैठक।
1: पश्चिमी क्षेत्रबाट यस वर्षको मनसून बाहिरिन शुरू। आगामी दुई दिन किसान र पदयात्रीलाई सतर्क रहन आग्रह।
0: यमनमा इरान समर्थित हुती विद्रोही र सरकारी सेनाबीच मुठभेड़। 1500 बढ़ी हताहत।
1: र इंग्ल्याण्डका स्टार अलराउण्डर मोइन अली एनपीएलका लागि जनकपुर बोर्डमा अनुबन्ध।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि केही भन्नुपर्छ। एकदम ठिक छ, कुरा
3: मिलाउँ।
2: घर सर बेच्न छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाई, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लोकार्ट र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: जीवन घरको।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। नवलपरासीको बर्दघाट सुस्ता पूर्वको विनय त्रिवेणी गाउँपालिका दुईमा यात्रुवाहक बस दुर्घटना हुँदा मृत्यु भएका छजना मध्ये पाँचजनाको परिचय खुलेको छ। दुर्घटनामा मृत्यु हुनेमा जाजरकोट भेरीगंगा नगरपालिका तीनका 50 वर्षीय निर्जुङ खत्री, बाँकेको हलपुर तीनका 32 वर्षीय दिपेन्द्र केसी, बाजुरा स्वामी कार्तिकका 65 वर्षीय नरेन्द्रराज गिरी र बाँके कोहलपुर 10 का 55 वर्षीय एकेन्द्र राज रेग्मी रहेका छन्। यस्तै बाँके नेपालगंज 7 का 22 वर्षीय क्रिस कनौजिया र नामथर वतन नखुलेका 40 देखि 42 वर्ष उमेरका पुरूषको पनि घटनास्थलमा मृत्यु भएको हो। दुर्घटनामा 10 जना घाइते भएका छन्। घाइतेहरूको नवलपरासी र चितवनका अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 18 जना सवार बसका 2 जना यात्रु भने सकुशल रहेका छन्। नेपालगंजबाट काठमाडौँ आउँदै गरेको प्रदेश 301006K1553 नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा आज बिहान सड़कबाट नालामा पल्टिएको थियो।
1: मोरङको लेटाङमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ भने 1 जना गम्भीर घाइते भएका छन्। लेटाङ नगरपालिका 9 हात्तीचोक स्थित भित्री सड़क खण्डमा जाँते बजारबाट पथरीतर्फ जाँदै गरेको मेचार्फ 746 नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो। दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक झापा घेरा बारीका 27 वर्षीय कुमार नेपाली र सोही मोटरसाइकलमा सवार 25 वर्षीय सन्देश नेपालीको मदन भण्डारी ट्रमा सेन्टर मंगलबारेमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका मोरङ पथरी सनेश्वरीका 32 वर्षीय अमर नेपालीको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ।
0: भोलिबाट शुरू हुने नेपाली कांग्रेसको 15 महाधिवेशनको लागि प्रतिनिधिहरू काठमाडौँ आउने क्रममा छन्। भोलि काठमाडौँको खुल्ला मंचमा उद्घाटन हुने महाधिवेशनमा सहभागी हुन देशभर र प्रवासबाट समेत गरी प्रतिनिधि आउने क्रममा रहेको सहमहामन्त्री प्रकाश स्नेहले जानकारी दिनुभयो। उहाँका अनुसार आज साँझसम्म सबै प्रतिनिधि आइसक्ने छन्। कांग्रेस महाधिवेशनमा इतिहासमै धेरै प्रतिनिधि सहभागी हुँदैछन्। कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार महाधिवेशनमा करिब 7500 प्रतिनिधि सहभागी हुँदैछन्। अनुसार विधान त तल्लो तहबाट चयन भएर आएका प्रतिनिधि, भारती एवं शुभेच्छुक संस्थाबाट आउने प्रतिनिधि र सभापतिबाट मनोनित प्रतिनिधि गरी महाधिवेशनमा करिब 7500 प्रतिनिधि सहभागी हुने अनुमान छ। कांग्रेसले महाधिवेशन तामझाम नगरी खुला मंचमा उद्घाटन गर्ने तयारी गरेको छ। अहिले खुला मंचमा आवश्यक व्यवस्थापकीय तयारी अन्तिम चरणमा पुगेको कांग्रेसले जनाएको छ। महाधिवेशन स्थलमा डिजिटल बोर्डहरू मात्रै राखिँदैछ। प्रचार प्रसारको लागि कुनै पनि पर्चा नछाप्न पनि उम्मेद्वारहरूलाई आग्रह गरिएको छ। महाधिवेशन उद्घाटनको लागि निवर्तमान सभापति शेरबहादुर देउवालाई बोलाइएको सहमहामन्त्री स्नेहले बताउनुभयो। उहाँ नआए सभापति गगन थापाले नै महाधिवेशनको उद्घाटन गर्नुहुनेछ।
1: राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको केन्द्रीय समिति बैठक आज बस्दैछ। संगठन विस्तार र आगामी स्थानीय निर्वाचनको तयारीबारे निर्णय गर्न वनस्थली स्थित केन्द्रीय कार्यालयमा दिउँसो 3 बजे बैठक बोलाइएको हो। बैठकमा स्थानीय तह निर्वाचनका लागि उम्मेद्वार छनौट समिति गठन, विभागीय प्रमुख तथा उपप्रमुख मनोनयन र मधेस प्रदेश संगठनको अडिटर रिपोर्टबारे छलफल हुनेछ। बैठकलाई केन्द्रीय नेता र सांसदहरूको नेतृत्वमा सञ्चालन गरिने हामी आउँदैछौ अभियानको रूपरेखा तय गर्दै विभिन्न संगठनात्मक निर्णय गर्ने कार्यसूची पनि रहेको राष्ट्रपाले जनाएको छ।
0: यस वर्षको मनसून नेपालबाट बाहिरिने क्रम शुरू भएको छ। मौसम पूर्वानुमान महाशाखाले आज सुदूरपश्चिम कर्णाली प्रदेशका सबै भूभाग, लुम्बिनी प्रदेशका पश्चिमी भूभाग र गण्डकी प्रदेशका पश्चिमी क्षेत्रका केही ठाउँबाट मनसून बाहिरिएको जानकारी दिएको छ। अरू भूभागमा पनि मनसून कमजोर बन्दै गएको छ। महाशाखाका अनुसार मनसून बाहिरिँदैमा पानी रोकिने भन्ने हुँदैन। पश्चिमी वायुको प्रभावको कारण कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा अन्य प्रदेशमा साताको मध्य र अन्त्यतिर हल्कादेखि मध्यम वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। विशेष गरी दिउँसो र साँझ पख वर्षा हुने भएकोले धान काट्ने तयारीमा रहेका किसान र पदयात्रामा निस्कनेलाई सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागका विज्ञ डाक्टर विनोद पोखरेलका अनुसार भोलिदेखि मौसम सक्रिय भई सोमबार र मंगलबार देशका धेरै ठाउँमा वर्षा फैलिने सम्भावना रहेको छ। केही स्थानमा छोटो समयको लागि भारी वर्षा समेत हुन सक्ने सम्भावना रहेकोले बाली भित्राउने समयका किसानहरूले विशेष सतर्कता अपनाउनु पर्ने उहाँको सुझाव छ।
1: पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका 2 स्थित फुर्के खोलाको पुल बगाएपछि सञ्चालनमा ल्याइएको वैकल्पिक सड़क आज 5 घण्टाका लागि बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार परेवाटार, पीपलटार, आदमटार, बेलिनटार, मास्टार सड़क खण्डमा मरमत सम्भार गर्नुपर्ने भएकाले बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म सबै प्रकारका सवारी साधनको आवागमन बन्द गरिएको हो। प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेले वैकल्पिक सड़कमा विभिन्न स्थानमा मरमत सम्भार गर्नुपर्ने भएकाले उक्त अवधिमा सवारी साधन सञ्चालनमा रोक लगाइएको जानकारी दिनुभयो। गत भदौ 10 गते भोटेको सीमाएको बाढ़ीका कारण पृथ्वी राजमार्ग अन्तर्गत फुर्के खोलाको पक्की पुल बगाएको थियो। पुल बगेपछि परेवाटार, पीपलटार, आदमटार, बेलिनटार, मास्टार सड़क खण्डलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गरिँदै आएको छ। जिल्ला प्रशासन कार्यालयले सड़क बन्द रहने अवधिमा यात्रु तथा सवारी साधनलाई धादिङबेसी, सुनौला बजार, भोरले, कोशी खोला, फोसरेटार, कल्लेरीटार सड़क खण्ड वा अन्य वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ।
0: यसैबीच बाढ़ी पहिरोका कारण 6 दिनदेखि अवरूद्ध बेन्सी शहर चामे सड़क सञ्चालनमा आएको छ। मनाङको नासो गाउँपालिका 3 खोत्रो र चामे गाउँपालिका 5 कोतोमा खसेको पहिरो तथा सड़कमा थुप्रिएको ढुंगा माटो हटाएपछि सड़क सञ्चालनमा आएको डुम्रे बेन्सी शहर चामे सड़क आयोजनाका सूचना अधिकारी नवीन विष्टले जानकारी दिनुभयो। बाढ़ी पहिरोका कारण बेन्सी शहर चामे सड़कका विभिन्न खण्डमा पहिरो खस्नुका साथै कतिपय स्थानमा सड़क भाँसिएको थियो। सड़क सञ्चालनमा आएसँगै मनाङतर्फ खाद्यान्न लगायतका दैनिक उपभोग्य सामग्री ढुवानी तथा आवागमन सहज हुन थालेको छ।
1: म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा अन्नपूर्ण गाउँपालिका मुस्ताङका बासिन्दा तीर्थयात्री र पर्यटकले प्रयोग गर्ने बेनी जंक्सन सड़कको पदयात्रालाई सहज बनाउन स्थानीय स्वयंसेवी युवाहरूले श्रमदान अभियान सञ्चालन गरेका छन्। युवाहरूको टोलीले राहु पारे र कुनौटा क्षेत्रमा अप्ठ्यारो ठाउँमा भर्याङ राख्ने, डोरी झुण्डाउने काम गरेका हुन्। 15 जनाको समूहले दिनभर श्रमदान गरेर पैदल यात्रा गर्न असहज बनाएका रूखहरू काटेर हटाउने काम पनि गरेका बेनीका प्रकाश पौडेलले बताउनुभयो। गत हप्ताको झरीपछिको बाढ़ी पहिरोका कारण अवरूद्ध बनेको बेनी जोमसम सड़कको म्याग्दी खण्डको कतिपय ठाउँहरूमा पैदल यात्रा गर्न कठिन अवस्था छ। एक हप्ता अघिसम्म दैनिक हजारौं गाड़ी गुड्ने बेनी जोमसोम सड़कको बेनीदेखि काभ्रेभिर खण्डको 33 किलोमिटर सड़क पहिरो, कालीगण्डकीको कटान र बाढ़ीले छिया छिया बनाएको छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अनटॉप लांगटांग हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटॉप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लग इन गर्नुहोस् यो हो थाहा संचार नेटवर्क समयको आवाज
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ
1: अब बाँकी समाचार म्याच सकिएका अखाद्य वस्तुमा नयाँ मिति र नकली लेबल थपेर बिक्री वितरण गर्ने दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ काठमाडौँको चन्द्रगिरी नगरपालिका 15-3 थाना स्थित सिद्धि विनायक खाद्य स्टोरमा छापा मार्दै प्रहरीले 12का वीरेन्द्र शाह र पर्साका अखिलेश प्रसाद कलावरलाई रिलेभलिङ गरिरहेका अवस्थामा पक्राउ गरेको हो जिल्ला प्रहरी परिसर काठमाडौँ र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले सो स्टोरमा अनुगमन गर्दा म्याद गुज्रिएका खाद्य सामग्रीमा नयाँ मिति राखिरहेका अवस्थामा उनीहरू फेला परेका हुन् पक्राउ परेका दुवैजनामाथि काठमाडौँ प्रहरी परिसरले आवश्यक अनुसन्धान अघि बढ़ाएको छ
0: अब अन्तर्राष्ट्रिय समाचार यमनमा इरान समर्थित हुती विद्रोही विरूद्ध सरकारी सेनाले भीषण कार्यवाही शुरू गरेको छ यमनी सेनाले विगत 24 घण्टाभित्र देशभर चलाएको 774 भन्दा बढ़ी सैन्य कार्यवाहीमा परि 1540 भन्दा बढ़ी हुती विद्रोही मारिएको वा घाइते भएका अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन् सैन्य प्रवक्ता माजिद अब्दुल्लाह अल नजिलीका अनुसार लड़ाकू विमान ड्रोन तोपखाना र क्षेपास्त्रको प्रयोग गरी विद्रोहीका कमाण्ड सेन्टर सैन्य अड्डा र सवारी साधनहरूमाथि चौतर्फी प्रहार गरिएको छ विशेष गरी ताइजा क्षेत्रलाई मुख्य केन्द्र बनाएर गरिएको यस कार्यवाहीमा विद्रोहीका 216 सैन्य गाड़ी ध्वस्त पारिनुका साथै उनीहरूको गाड़ी अगाडि बढ़ने प्रयास पूर्ण रूपमा विफल बनाइएको बताइएको छ दक्षिण हरत मारिप साना र सादासम्म फैलिएको यो संघर्ष सन् 2022 युद्ध विरामपछि यमनमा देखिएको अहिलेसम्मकै भीषण र ठूलो मुठभेट मानिएको छ
1: अब खेल समाचार दुईपटकका विश्वकप विजेता तथा इंग्ल्याण्डका चर्चित पूर्व अलराउण्डर मोइन अली नेपाल प्रिमियर लीग एनपीएल खेल्न जनकपुर बोल्समा अनुबन्ध भएका छन् एनपीएलको तेस्रो संस्करणका लागि बोल्सले विश्व प्रसिद्ध क्रिकेटर अलीलाई आफ्नो चौथो विदेशी खेलाड़ीका रूपमा अनुबन्ध गरेको हो बायाँ हाते ब्याटर तथा अफ स्पिनर अली सन् 2019 एक दिवसीय विश्वकप र सन् 2022 टी20 विश्वकप विजेता टोलीका प्रमुख सदस्य हुन् आईपीएलमा चेन्नाई सुपर किंग्सबाट दुईपटक उपाधि जितिसकेका 37 वर्षीय अलीसँग विश्वभरका चर्चित फ्रेन्चाइजहरूले खेलिसकेको अनुभव छ जनकपुर बोर्ड्समा आबद्ध भएपछि खुशी व्यक्त गर्दै अलीले नेपाली समर्थकको अपार माया र जोश आफैले आफै मैदानमा अनुभव गर्न आतुर रहेको बताएका छन्
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक
1: नवलपरासी सुस्तापूर्वमा भएको बस दुर्घटनामा मृतक मध्ये 5 जनाको शनाखत मोरङको लेटाङमा मोटरसाइकल पल्टिँदा 2 जनाको ज्यान गयो
0: भोलि शुरू हुने कांग्रेस महाधिवेशनको तयारी अन्तिम चरणमा प्रतिनिधि काठमाडौँ आइपुग्दै रासोपाले बोलायो केन्द्रीय समिति बैठक
1: पश्चिमी क्षेत्रबाट यस वर्षको मनसून बाहिरिन शुरू आगामी 2 दिन किसान र पदयात्रीलाई सतर्क रहन आग्रह
0: यमनमा इरान समर्थित हुती विद्रोही र सरकारी सेनाबीच मुठभेड 1500 बढ़ी हताहत
1: र इंग्ल्याण्डका स्टार अलराउण्डर मोइन अली एनपीएलका लागि जनकपुर बोर्ड्समा अनुबन्ध
0: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो समीसा र सन्चु विदा हुन्छौ नमस्कार
5: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न थाहा खबर .com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस् हाम्रो फेसबुक पेज हो facebook.com/थाहा खबर र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar
6: AIO AIO?
7: Yes, AIO. All in one mart. The best place for shopping.
6: Kya chara ho khas tyaha?
7: Ke chaina bhana na. Nundeki sun samaka sampurna samagri haru, lata kapda, khadya samagri, banking sastha haru ekai thau ma. Tyo pani sulabh mulya ma ani gunastariya restaurant haru tesmathi prashasta parking area.
6: Wow, kaha chara yo?
7: Yahi Min Bhavan ma, Shanti Nagar gate sangai, yatayat byabastha karyalaya ko chheuai ma.
5: All in one mart, helping make your life easier.
8: हरे कृष्णा कृष्णा ए हुलाकी बाबु उइले उइले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे अझल त यो हुलाको अवस्था कस्तो छ खै कुनी
9: हो आमा मैले पनि सुनेको हुँ त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा
8: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो के अरे
9: त्यस्तो होइन नि आमा मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन् ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा
8: ए
9: विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा
8: ए हो र बाबु
9: हो त आमा फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ
8: ए
9: हुलाकका अरू थुप्रै सेवाहरू छन् अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु
8: हस् हस् बाबु हरे कृष्ण कृष्ण कृष्ण
5: नेपाल सरकार विज्ञापन बोर्ड

0: नेपाल बैंकले ल्याएको छ व्यक्तिगत आवश्यकताको लागि व्यक्तिगत कर्जा,
1: व्यवसाय गर्नका लागि सजिलो व्यवसाय कर्जा,
0: उद्यम गर्नको लागि लघु उद्यम कर्जा,
1: घर निर्माण तथा घर खरिद गर्न सुलभ आवास कर्जा, शेयर दितो राखी शेयर कर्जा लगायत थुप्रै प्रकारका कर्जाहरू,
0: सरल प्रक्रिया, सुलभ ब्याज दर,
1: देशभर रहेका नेपाल बैंक लिमिटेडका शाखामा गई थप जानकारी प्राप्त गर्न सक्नुहुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
3: के छ साथी खबर? निकै खुसी देखिन्छौ त, के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि?
4: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी।

हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन। समय गतिशील छ, जब समय बोल्न थाल्छ संसार सुन्न थाल्छ। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबरमा अप्सरा बोहरासँगै जगत भण्डारीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: नयाँ भवन ऐन विधेयक संसदमा दर्ता, पहिलो पटक घर बनाउनेलाई निर्माण सामग्री निशुल्क उपलब्ध गराइने।
0: कंग्रेस महाधिवेशनमा उम्मेद्वारको मनोनयन पर्सि हुने, आकांक्षीद्वारा उम्मेद्वारी घोषणा गर्ने क्रम जारी।
1: ऊर्जा मन्त्री श्रेष्ठद्वारा कुलेखानी बाँधको निरीक्षण, आगामी सुक्खायाममा विद्युत आपूर्ति सहज हुने दावी।
0: G7 राष्ट्रहरूले 10 करोड़ ब्यारेल तेल बजारमा पठाउने, एक अर्का विरूद्ध ऊर्जाजन्य उत्पादनहरूको निर्यातमा प्रतिबन्ध नलगाउने सहमति।
1: र एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा भारतलाई स्वर्ण, फाइनलमा पाकिस्तान 19 रनले पराजित।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-7780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले हरेक नागरिकलाई आवासको सुनिश्चितता गर्ने उद्देश्यसहित नयाँ भवन ऐनको विधेयक संसदमा दर्ता भएको जानकारी दिनुभएको छ। पूर्वाधार विकास मन्त्रालयले हिजो संघीय संसद सचिवालयमा भवन ऐन 2083 दर्ता गराएको हो। प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल मार्फत यसले निम्न र मध्यम आय भएका परिवारको सुरक्षित र व्यवस्थित आवासको ग्यारेन्टी गर्ने बताउनु भएको छ। प्रस्तावित विधेयकमा पहिलो पटक घर बनाउने नेपाली नागरिकलाई सरकारले तोकेको डिजाइन र मापदण्ड अनुसार आवश्यक नदी जन्ने तथा प्रकृति जन्ने निर्माण सामग्री निशुल्क उपलब्ध गराउने व्यवस्था छ। यसका साथै गोठ निर्माण गर्न चाहने नागरिकलाई पनि यस्ता सामग्री निशुल्क दिइने प्रस्ताव गरिएको छ। गरीब तथा विपन्न वर्गको आवास सुनिश्चित गर्न सरकारबाट 50,000, संघीय सरकारबाट 50,000 र प्रदेश सरकारबाट 25,000 गरी 75,000 रूपियाँ अनुदान दिने व्यवस्था विधेयकमा समेटिएको छ। विपद जोखिममा परेका र असुरक्षित बस्तीमा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी सरकारले नै नयाँ घर बनाइदिने नीति समेत अघि सारिएको छ। मध्यम आय भएका नागरिकका लागि भने सुरक्षित भूकम्प प्रतिरोधात्मक र आधारभूत मापदण्ड पूरा भएका स्मार्ट घर निर्माणको अवधारणा ल्याइएको छ। 900 देखि 1,300 प्लिन्थ एरियामा बन्ने यस्ता घरको लागत 20 लाखदेखि 75 लाख रूपियाँसम्म पर्ने अनुमान गरिएको छ। नागरिकले यस्ता घर सहुलियतपूर्ण ऋण मार्फत प्राप्त गर्न सक्नेछन्।
1: नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत केन्द्रीय कार्य समितिको निर्वाचनका लागि उम्मेद्वारको मनोनयन पत्र दर्ता पर्सि हुने भएको छ। पर्सि दिउँसो 2 बजेदेखि साँझ 6 बजेसम्म काठमाडौँ स्थित राष्ट्रिय सभागृहमा उम्मेद्वारहरूको मनोनयन पत्र दर्ता गर्ने तालिका रहेको निर्वाचन समितिले जनाएको छ। निर्वाचन समितिका सदस्य सचिव राजु कडुवालद्वारा जारी विज्ञप्तिमा तोकिएको समयभित्र सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधि सदस्य तथा महाधिवेशनबाट उम्मेद्वार बन्न योग्य व्यक्तिहरूले मनोनयन पत्र दर्ता गर्न सक्ने उल्लेख छ। महाधिवेशन अन्तर्गत केन्द्रीय कार्य समितिको निर्वाचनका लागि आवश्यक निर्वाचन कार्यक्रम सम्बन्धी

0: सदस्य विवरण भने पछि प्रकाशित गरिने निर्वाचन समितिले जनाएको छ। मनोनयन दर्ताको मिति तय भएसँगै कांग्रेसको पन्ध्रौं महाधिवेशनमा सभापति, पदाधिकारी तथा केन्द्रीय सदस्यका आकांक्षीहरूले उम्मेद्वारी प्रक्रिया औपचारिक रूपमा अघि बढ़ने भएको छ। विभिन्न पदका आकांक्षीहरूले उम्मेद्वारी घोषणा गर्ने क्रम जारी छ। निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिहरूलाई निर्धारित समयभित्र उम्मेद्वारको मनोनयन पत्र दर्ता गर्न सूचित गरेको छ।
1: ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले मकवानपुर स्थित कुलेखानी जलविद्युत आयोजनाको बाँध स्थलगत निरीक्षण गर्नुभएको छ। हालैको भारी वर्षाका कारण पानीको सतह खतराको बिन्दुसम्म पुगेपछि बाँधको अवस्था बुझ्न मन्त्री श्रेष्ठ आज कुलेखानी पुग्नु भएको हो। निरीक्षणपछि मन्त्री श्रेष्ठले बाँध पूर्ण रूपमा सुरक्षित र स्थिर रहेको बताउनुभयो। चौविसै घण्टा निगरानी र उच्च सतर्कता अपनाइएकाले कुनै पनि जोखिम नरहेको उहाँको भनाइ छ। जलाशयमा पानीको राम्रो संचित भएकाले आगामी सुक्खा मौसममा देशभर विद्युत आपूर्ति व्यवस्थापन गर्न अझ सहज हुने मन्त्री श्रेष्ठले विश्वास व्यक्त गर्नुभयो। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले कुलेखानी विद्युत प्रणालीको मेरुदण्ड भएको र हाल यसको अवस्था सामान्य रहेको जानकारी दिनुभयो।
0: सड़क दुर्घटना न्यूनीकरणका लागि सवारी चालक, ट्राफिक प्रहरी र आम नागरिक सबैको भूमिका महत्वपूर्ण हुनेमा सरकारवालाहरूले जोड़ दिएका छन्। काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा आज आयोजित एक छलफलमा काठमाण्डु उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशील सिंह राठौरले चालकको लापरवाहीले सर्वसाधारणको जीवनमा समेत गम्भीर असर पर्ने भएकाले सवारी संचालनमा जिम्मेवार हुनुपर्ने बताउनुभयो। सड़क सुरक्षा सम्बन्धी भारतका जानकार वेंकटेश बालसूत्र पणियानले चालक सचेत एवं जिम्मेवार भएमा सड़क दुर्घटना घटाउन सकिने बताउनुभयो। यस्तै काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेश प्रसाद काफ्रेले सड़क दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले चेतनामूलक विभिन्न कार्यक्रम संचालन गर्दै आएको जानकारी दिनुभयो।
2: मार्बलका सिपिपिसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवन भरको।
4: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
0: अब बाँकी समाचार। परराष्ट्र मन्त्री शशी खनाल फिजीको भ्रमणका लागि आज राति त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ। जलवायु परिवर्तन सम्बन्धी प्री कोप लिडर्स इभेन्टमा सहभागी हुन मन्त्री खनालको नेतृत्वमा 4 सदस्यीय नेपाली प्रतिनिधि मण्डल फिजी जान लागेको हो। भ्रमणका क्रममा मन्त्री खनालले अक्टोबर 6 हुने नेताहरूको पूर्ण सत्रलाई सम्बोधन गर्नुहुनेछ। नेपालको तर्फबाट उहाँले जलवायु परिवर्तनका असर, जलवायु न्याय तथा हिमाली राष्ट्रका सरोकारका विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ। फिजीको कार्यक्रम सकिएपछि मन्त्री खनाल अस्ट्रेलिया प्रस्थान गर्नुहुनेछ। त्यहाँ अक्टोबर 8 अस्ट्रेलियाकी विदेश मन्त्री पेनी वङसँग द्विपक्षीय भेटवार्ता हुने कार्यक्रम रहेको छ। भ्रमण पूरा गरी मन्त्री खनाल अक्टोबर 12 स्वदेश फर्कनुहुनेछ।
1: जापानिज इन्सेफलाइटिस जेईबाट हालसम्म 131 जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाको पछिल्लो अवस्था सम्बन्धी प्रतिवेदन अनुसार नेपालमा सन् 2026 हालसम्म 1372 जनामा एक्यूट इन्सेफलाइटिस सिन्ड्रोम एईएस देखिएको र तीमध्ये 131 जनामा जापानिज इन्सेफलाइटिस जेई पुष्टि भएको। जेई संक्रमणका कारण अहिलेसम्म 28 जनाको मृत्यु भएको परिवार कल्याण महाशाखाले जनाएको छ। संक्रमित मध्ये 87% खोप नलगाएका व्यक्ति रहेका प्रतिवेदनमा उल्लेख छन्। हालसम्म 37 जिल्लाका 90 स्थानीय तहमा जेई संक्रमण पुष्टि भएको छ। अधिकांश संक्रमित धानखेत तथा सुँगुर फार्म आसपास बसोबास गर्ने र कृषि पेशामा संलग्न रहेको पाइएको परिवार कल्याण महाशाखाको प्रतिवेदनमा जनाइएको छ। सरकारले प्रभावित जिल्लामा जेई विरूद्धको खोप अभियान जारी राखेको छ। हाल झापाका सबै स्थानीय तह र कैलालीका घुडागुडी नगरपालिका, धनगढ़ी उपमहानगरपालिका र लम्की चुहा नगरपालिकामा जय विरूद्धको खोप अभियान संचालन भइरहेको छ। अभियानको लक्षित समूह 30 वर्ष वा सोभन्दा माथिका व्यक्ति र स्वास्थ्यकर्मी रहेका छन्। कैलालीमा हालसम्म 1,11,790 र झापामा 3,46,770 जनाले जय विरूद्धको खोप लगाइसकेका छन्। सरकारले नियमित खोप अन्तर्गत 12 महिनाको उमेरमा जय खोपको एक मात्रा दिने गरेको छ भने छुटेको भए 5 वर्षसम्म खोप लगाउन सकिने व्यवस्था छ। जयबाट बस्न खोपसँगै लामखुट्टेको टोकाईबाट समेत जोगिनुपर्ने चिकित्सकहरू बताउँछन्।
0: अब अन्तर्राष्ट्रिय समाचार। G7 राष्ट्रहरू 10 करोड़ ब्यारेल कच्चा तेल र डिजल बजारमा खुला गर्न सहमत भएका छन्। अमेरिका सहित विकसित देशहरूको समूहले आगामी दिनमा डिजलको पर्याप्त आपूर्ति गरिने जनाएका छन्। नोभेम्बरमा हुने मध्यावधि चुनावअघि अमेरिकी उपभोक्ताहरूका लागि मूल्य घटाउन राष्ट्रपति डोनाल्ड ट्रम्पले डिजल निर्यातमा प्रतिबन्ध लगाउने चेतावनी दिनुभएको थियो, जसले गर्दा अन्य देशहरूमा भने इन्धनको मूल्य थप बढ़ेको थियो। तर G7 नेताहरूको उच्च स्तरीय बैठकपछि जारी गरिएको संयुक्त विज्ञप्ति अनुसार सदस्य राष्ट्रहरूले अब एकअर्का विरूद्ध ऊर्जा र ऊर्जाजन्य उत्पादनहरूको निर्यातमा प्रतिबन्ध नलगाउने सहमति गरेका छन्। फ्रान्सका राष्ट्रपति इमान्युएल म्याक्रोनले अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीको समन्वयमा आगामी 4 महिनाभित्र 100 मिलियन ब्यारेलसम्मको आरक्षित तेल बजारमा ल्याइने जानकारी दिनुभएको छ। यस अन्तर्गत पहिलो 20 दिनभित्रै G7 सदस्यहरू र साझेदार देशहरूले भारी मात्रामा डिजल अगाडि नै बजारमा पठाउनेछन्। अमेरिका र इजरायलले इरानमाथि आक्रमण गर्नुअघि प्रति ब्यारेल $73 हाराहारीमा कारोबार भइरहेको ब्रेन्ट क्रूड आयलको मूल्य बढ़ेर $100 भन्दा माथि पुगेको थियो।
1: अब खेल समाचार। भारतले एसियाली खेलकुद एसियाड अन्तर्गत पुरूष क्रिकेटको स्वर्ण पदक जितेको छ। जापानको निसिनमा आज भएको फाइनलमा पाकिस्तानलाई 19 रनले पराजित गर्दै भारतले स्वर्ण जितेको हो। भारतले दिएको 212 रनको लक्ष्य पछाएको पाकिस्तानले निर्धारित 20 ओभरमा 6 विकेट गुमाएर 192 रन मात्र बनाउन सक्यो। पाकिस्तानका हसन नवाजले 96 रन बनाए, साइम अयुबले 29 र माज सदाकतले 23 रन बनाए। भारतका लागि अक्षर पटेल, वाशिङटन सुन्दर र शिवम दुबेले समान 2-2 विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित 20 ओभरमा 6 विकेट गुमाएर 211 रन बनाएको थियो। भारतका अभिषेक शर्माले 61 रन बनाए, तिलक वर्माले अभिजित 51 रन जोडे, त्यस्तै शिवम दुबेले 27, श्रेयस अय्यरले 21 रनको योगदान दिए। पाकिस्तानका लागि अहमद दनियाल र अराफात मिनहासले समान 2 विकेट लिए। साइम अयुब र अबरार अहमदले एक एक विकेट हात पारेका थिए। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: नयाँ भवन ऐन विधेयक संसदमा दर्ता, पहिलो पटक घर बनाउनेलाई निर्माण सामग्री निशुल्क उपलब्ध गराइने।
1: कंग्रेस महाधिवेशनमा उम्मेद्वारहरूको मनोनयन पर्सि हुने, आकांक्षीद्वारा उम्मेद्वारी घोषणा गर्ने क्रम जारी।
0: ऊर्जा मन्त्री श्रेष्ठद्वारा कुलेखानी बाँधको निरीक्षण, आगामी सुखायाममा विद्युत आपूर्ति सहज हुने दावी।
1: G7 राष्ट्रहरूले 10 करोड़ ब्यारेल तेल बजारमा पठाउने, एक अर्का विरूद्ध ऊर्जाजन्य उत्पादनको निर्यातमा प्रतिबन्ध नलगाउने सहमति।
0: र एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा भारतलाई स्वर्ण, फाइनलमा पाकिस्तान 19 रनले पराजित।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको 203 बजेको थाहा खबर सकियो। अप्सरा र जगत बिदा हुन्छौ, नमस्कार।
4: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar। उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: ढुक होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स के अभिकर्ता बनौ
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड.
2: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
3: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
2: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ.
3: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न.
2: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
3: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो.
2: कहाँ जाने दिदी? उपप्रमुखलाई भेट्न. नमस्कार उपप्रमुख ज्यू.
4: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त.
2: खासमा कुरा के हो भने उपप्रमुख ज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो. खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई.
4: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ.
3: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख ज्यू.
4: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है.
3: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ.
2: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो.
5: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ.
6: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो. तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं.
7: नेपाल सरकार विज्ञापन बोर्ड.
8: सयौं समुदायका हजारौं समस्या, लाखौं गुनासा,
9: करोडौं नेपालीका आआफ्नै दृष्टि,
10: तर उन्नतिका लागि हाम्रो प्रयास,
11: वास्तविकताको एउटै सम्बोधन,
9: कार्यक्रम आवाज आवाज आवाज
11: आवाज.
12: साँझ 6 बजेको समाचार पछि 7 बजेसम्म
9: अब तपाईँ आफै बोल्नुहोस्,
11: तपाईँको रेडियोमा तपाईँकै आवाज.
7: विचार तितो पनि मिठो पनि, विषय राजनीतिक पनि गैर राजनीतिक पनि, अतिथि परिचित पनि अपरिचित पनि, र सरोकार सीधा तपाईसँग, प्रत्यक्ष पनि अप्रत्यक्ष पनि. द न्यूज प्लस, द न्यूज प्लस रेडियो थाहा संचार 99.4 सहित थाहा संचार नेटवर्कका पार्टनर स्टेशनहरूबाट एकैसाथ प्रत्येक दिन बिहान 6:30 बजे निष्पक्ष सक्रियताको अभ्यास.

0: अधिकतम 32.4 डिग्री सेल्सियस, न्यूनतम 20.9 डिग्री सेल्सियस र दिपालको अधिकतम 32.5 डिग्री सेल्सियस, न्यूनतम 21 डिग्री सेल्सियस। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। नेपाली कंग्रेसको 15 महाधिवेशन भोलि काठमाण्डौमा शुरू हुँदै महाधिवेशनमा 7500 भन्दा बढ़ी प्रतिनिधिको सहभागिता रहने। नवलपरासीको दाउन्नेमा भएको बस दुर्घटनामा 6 जनाको मृत्यु। नागरिकको आवाजको अधिकार सुनिश्चित गर्न भवन विधेयक 2083 संसदमा दर्ता गरिएको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। यस वर्षको मनसून बाहिरिन शुरू। विश्वव्यापी ऊर्जा संकट समाधानका लागि G7 राष्ट्रले 10 करोड़ ब्यारेल तेल बजारमा ल्याउने र सभापोखरी भलिबल क्लब संखुवा सभालाई हराउँदै नेपाल पुलिस क्लब मदन भण्डारी कप अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि हात पार्न सफल। राति 9:07 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।
1: तपाईं अहिले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो।

0: नेपाल ब्याङ्कले ल्याएको छ व्यक्तिगत आवश्यकताको लागि व्यक्तिगत कर्जा,
1: व्यवसाय गर्नका लागि सजिलो व्यवसाय कर्जा,
0: उद्यम गर्नको लागि लघु उद्यम कर्जा,
1: घर निर्माण तथा घर खरिद गर्न सुलभ आवास कर्जा, शेयर धितो राखी शेयर कर्जा लगायत थुप्रै प्रकारका कर्जाहरू,
0: सरल प्रक्रिया, सुलभ ब्याज दर,
1: देशभर रहेका नेपाल ब्याङ्क लिमिटेडका शाखामा गई थप जानकारी प्राप्त गर्न सक्नुहुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: Sonia.
1: Extreme energy drink.
2: के छ साथी खबर? निकै खुशी देखिन्छौ त, के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुशी छ नि?
3: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त सारै प्रसन्न छ।
2: वा साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
3: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने, सेवामा सम्मान, पेसामा गर्व। ढुकढुक होइन, ढुक्क हौ। प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौ।

0: महिला उद्यमीले उत्पादन गरेका वस्तुहरूको बिक्री गर्न काठमाण्डुको जमलमा चेम्बर बजार शुरू। घोकेर पास गर्ने अहिलेको शिक्षा पद्धति बदलेर समाज संस्कृतिमा सचेत तथा उत्तरदायी नागरिक बन्न सघाउने शिक्षा हुनुपर्ने राष्ट्रपति पौडेलको भनाई।
1: प्रमाणपत्र हासिल गर्नुमा सीमित हुँदैन, शिक्षा व्यक्तिको ज्ञान विवेक चरित्र र जिम्मेवारी बोधको विकास गर्ने सशक्त माध्यम हो।
0: ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री श्रेष्ठद्वारा कुलेखानी जलविद्युत आयोजनाको बाँधको निरीक्षण। नेपाली कांग्रेसको 15 महाधिवेशनको तयारी पूरा, पूर्व सभापति देउवालाई उद्घाटन गर्न लगाउने प्रयास।
2: उहाँबाटै उद्घाटन गरौं भन्ने हाम्रो इच्छा हो, त्यो इच्छा अनुरोधको रूपमा छ। तर पार्टीको परम्परामा उद्घाटन गर्ने चाहिँ योभन्दा अगाडि पार्टी सभापतिले उद्घाटन गर्ने चलन थियो।
0: यस वर्षको मनसून नेपालबाट बाहिरिन शुरू, म्याग्दीमा पहिरो प्रभावित क्षेत्रको स्थलगत अध्ययन गर्न शुरू। पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीमा भएको यात्रु बस दुर्घटनामा 6 जनाको मृत्यु। र जापानमा चलिरहेको 20 संस्करणको एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटको स्वर्ण पदक भारतलाई।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: किसानले आफूले उत्पादन गरेको वस्तु निश्चित मुनाफासहित बिक्री गर्न पाए भने मात्रै कृषिमा आकर्षण बढ़न सक्छ। तर विदेशबाट आयातित वस्तुहरूको बजार विस्तार गर्ने काम सरकारी संयन्त्रले गर्दा नेपाली किसानले उत्पादन गरेको वस्तुले बजार र मूल्य पाउन सकेको छैन। हरेक वस्तुमा परनिर्भरता बढ़दै गएकाले नेपाली उत्पादनको बजार विस्तार र उचित मूल्यको व्यवस्था गर्नु आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
4: राष्ट्रपति रामचन्द्र पौडेलले अबको शिक्षा व्यक्तिलाई आफ्नो समाज संस्कृति इतिहास र राष्ट्रप्रति सचेत तथा उत्तरदायी नागरिक बन्न सघाउने खालको हुनुपर्ने बताउनु भएको छ। आज ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले शिक्षाको वास्तविक उद्देश्य परीक्षामा राम्रो परिणाम प्राप्त गर्नु वा प्रमाणपत्र हासिल गर्नुमा सीमित नहुने भन्दै शिक्षा व्यक्तिको ज्ञान विवेक चरित्र र जिम्मेवारी बोधको विकास गर्ने सशक्त माध्यम हो। शिक्षा व्यक्ति लाई आफ्नो समाज संस्कृति इतिहास र राष्ट्रप्रति सचेत तथा उत्तरदायी नागरिक बन्न सघाउने हुनुपर्ने पौडेलले बताउनुभयो।
1: नेपालको शैक्षिक विकासमा यस विद्यालयले पुर्याएको योगदान प्रशंसनीय छ। यहाँबाट शिक्षित विद्यार्थीहरूले देश तथा विदेशका विविध क्षेत्रमा पुर्याउँदै आएको योगदान पनि उत्तिकै अनुकरणीय छ। शिक्षाको वास्तविक उद्देश्य केवल परीक्षामा राम्रो परिणाम प्राप्त गर्नु वा प्रमाणपत्र हासिल गर्नुमा सीमित हुँदैन। शिक्षा व्यक्तिको ज्ञान विवेक चरित्र र जिम्मेवारी बोधको विकास गर्ने सशक्त माध्यम हो।
4: पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी बर्दघाट सुस्ता पूर्वको दाउनीमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा 6 जनाको मृत्यु भएको छ। मृतक सबैको पहिचान खुलेको छ। नेपालगंजबाट काठमाण्डौ आउँदै गरेको बस विनय त्रिवेणी गाउँपालिका 2 स्थित एस मोडमा पल्टिँदा 12 जना घाइते भएका छन्। घाइते मध्ये 8 जनालाई थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर पठाइएको जिल्ला प्रशासन कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका प्रमुख जिल्लाधिकारी जगदीश्वर उपाध्यायले सीआईएनलाई जानकारी दिनुभयो।
5: नेपालगंजबाट काठमाडौँ आउँदै गरेको बस नवलपरासी सुस्ता पूर्वको विदेश जोडी गाउँपालिकाको 2 नम्बरको 64 राजमार्गमा चालकले नियन्त्रण दिनै नालामा पल्टेको दुर्घटना भएको अवस्था हो। है उक्त बसमा चाहिँ चालक दलका सदस्य सहित 18 जना आउनुहुन्थ्यो। 18 जना मध्ये 6 जनाको मृत्यु भएको छ। 6 जना त्यसपछि 10 जना घाइतेको नजिकको अस्पतालमा उपचार गरिएको, 2 जना चाहिँ सकुशल रहेको अवस्था हो। घाइतेहरू मध्ये धेरै जसो भने भरतपुर स्थित नयाँ मेडिकल कलेजमा पठाइएको अवस्था छ। त्यसमध्ये 3 जना चाहिँ नेपाली सेनाको हुनुहुन्थ्यो, बाँकी अन्य सर्वसाधारणहरू हुनुहुन्थ्यो।
4: भूगर्भविदहरूको टोलीले आजदेखि म्याग्दीको पहिरो प्रभावित क्षेत्रका स्थलगत अध्ययन थालेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक समाजको नेतृत्वमा समाजका अध्यक्ष भास्कर खतिवडा सहितको प्राविधिक टोलीले पहिरो ग्रस्त क्षेत्रमा विस्तृत स्थलगत अध्ययन थालेको हो। टोलीले बेनी बजारको सुरक्षाका लागि चुनौती बनेका खरेनी, खोल्छा, खरिया, पाखो र क्याम्पस चोकमाथिको पहिरो ग्रस्त क्षेत्रमा पुगेर प्राविधिक अध्ययन गरिएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकारी दिनुभयो। महिला उद्यमी तथा व्यवसायीले उत्पादन गरेका वस्तुको बजारीकरण, प्रबन्धन र व्यापार विस्तारका लागि काठमाण्डुको जमलमा चेम्बर बजार शुरू भएको छ। नेपाल महिला चेम्बरको आयोजनामा नेपाल चेम्बर अफ कमर्सको भवनमा आजदेखि बजार सञ्चालनमा आएको हो। चेम्बर बजारमा खाद्यान्न, लत्ता कपडा, हस्तकलाका सामग्री तथा साल ट्रेनिङ लगायतका स्टलहरू रहेका छन्। यस बजारमा महिला उद्यमीले उत्पादन गरेका वस्तुका साथै आयात निर्यातसँग सम्बन्धित सामग्री बिक्रीका लागि राखिएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले मकवानपुर स्थित कुलेखानी जलविद्युत आयोजना बाँधको निरीक्षण गर्नुभएको छ। पछिल्लो 8 गतेदेखि 12 असोजको भारी वर्षाले खतराको सतह पार गरेको बाँधको वस्तुस्थिति बुझ्न मन्त्री श्रेष्ठ आज कुलेखानी ड्याम पुग्नु भएको हो। मन्त्री श्रेष्ठलाई नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठ र प्राधिकरणका कर्मचारीले वस्तुस्थितिबारे ब्रिफिङ गर्नुभएको हो। मन्त्री श्रेष्ठले कुलेखानी बाँध सुरक्षित रहेको र अवस्था सामान्य रहेको बताउनुभयो। भारी वर्षाका कारण बाँधमा उच्च निगरानी राखिएको र सबै रणनीति अपनाइएको जानकारी दिनुभयो। रसुवाको भोटेकोशी बाढ़ीले बगाएर चितौन ल्याएका शव नारायणी नदी किनारबाट भरतपुर अस्पतालसम्म ल्याइने र परीक्षणपछि व्यवस्थापन गर्न देवघाटसम्म पुर्याउने एम्बुलेन्स चालकलाई सम्मान गरेको छ। संयुक्त एम्बुलेन्स चालक संघ नेपाल ट्रेड युनियन संघ जिल्ला शाखा चितौनले सन्निप आज आयोजना गरिएको 5 साधारण सभा तथा अधिवेशनको अवसरमा चालकलाई सम्मान गरेको हो। नेपाली कांग्रेसको 15 महाधिवेशन भोलि काठमाण्डुको टुणीखेलमा उद्घाटन हुने भएको छ। महाधिवेशनले आगामी 5 वर्षका लागि पार्टीको नीति, कार्यक्रम र राजनैतिक मार्गचित्र तय गर्नेछ। साथै पार्टीलाई सुदृढ बनाउने तथा नेपालको राजनैतिक सुधारका विषयमा महत्वपूर्ण निर्णय र छलफल हुने कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो। उद्घाटन पूर्व सभापति शेरबहादुर देउवाबाट गराउने प्रयास भइरहेको र उहाँ उपस्थित नभए पार्टी सभापति गगन थापाले उद्घाटन गर्ने बताउनु
2: यसपटक हामीले आग्रह हाम्रो सोच के हो भने हाम्रो पूर्व सभापति निवर्तमान सभापति शेरबहादुर देउपाबाट गरिदिनु भयो भने हामी सबैलाई त्यसको धेरै ठूलो र सम्मान हामीले अनुभव गर्नेछौ। किनकि यो पार्टीले हाम्रो अग्रजको रूपमा उहाँलाई जुन सम्बोधन गरेको छ, सम्मान गरेको छ, उहाँबाटै उद्घाटन गरौं भन्ने हाम्रो इच्छा हो। त्यो इच्छा अनुरोधको रूपमा छ, तर पार्टीको परम्परामा उद्घाटन गर्ने चाहिँ योभन्दा अगाडि पार्टी सभापतिले नै उद्घाटन गर्ने चलन थियो।
4: त्यस्तै महाधिवेशनमा सहभागी हुन आएका महाधिवेशन प्रतिनिधिहरूको दर्ता प्रक्रिया शुरू भएको छ। पार्टी कार्यालय बीपी नगर सानेपामा दिउँसोदेखि महाधिवेशन प्रतिनिधिको दर्ता प्रक्रिया शुरू भएको हो। दर्ताका लागि हरेक प्रदेशका लागि छुट्टा छुट्टै कोठामा व्यवस्था गरिएको छ। नाम दर्ता गरेपछि महाधिवेशन प्रतिनिधिले 15 महाधिवेशनको झोला पाउनेछन्। उक्त झोलामा पार्टीको विधान, कपी, कलम लगायतका सामग्री राखिएको छ। महाधिवेशनको उद्घाटन भने भोलि काठमाण्डुको खुला मञ्चमा 2 बजे उद्घाटन हुने कांग्रेस सहमहामन्त्री प्रकाश स्नेहीले सीआईएनलाई जानकारी दिनुभयो।
6: नेपाली कंग्रेस पार्टीका 6743 तलैबाट निर्वाचित भएर आएका जनप्रतिनिधि पार्टीका प्रतिनिधिहरू काठमाडौँमा आउने क्रम जारी छ। भोलि 10 बजे काठमाडौँ पुगिसक्नुहुन्छ। देश विदेशमा रहेका हाम्रा जनसम्पर्क समितिबाट आउनुहुने पार्टीका प्रतिनिधि, महासंघ सचिव, महाधिवेशन प्रतिनिधि पनि काठमाडौँमा हामीले उहाँलाई स्वागत गरिसकेका छौं। हाम्रा मित्रवत सैद्धान्तिक रूपले पनि नजिक रहेका, लोकतन्त्रमा विश्वास गर्ने राजनीतिक पार्टीहरू, देश विदेशकालाई पनि हामीले काठमाडौँमा स्वागत गरिसकेका छौं। अब भोलि हाम्रो 2 बजेको समय जो हामीले उद्घाटन सत्रको कार्यक्रम दिएका छौं, भोलि 2 बजे उद्घाटन सत्र प्रारम्भ हुन्छ।
4: यस वर्षको मनसून नेपालबाट बाहिरिन शुरू भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका सबै भूभागका साथै लुम्बिनी र गण्डकी प्रदेशका केही क्षेत्रबाट मनसून पूर्ण रूपमा हटेको छ। बाँकी भूभागमा पनि मनसून वायु कमजोर हुँदै गएकाले अबको केही दिनमै देशभरबाट मनसून बाहिरिने अनुमान छ। नेपालमा मनसून पश्चिमी भेगबाट कमजोर बन्दै क्रमशः पूर्वी भेगतर्फ सर्ने गर्छ। अहिले हावाको दिशा परिवर्तन भई पश्चिमबाट पूर्व पूर्वतर्फ बहन थालेको छ, जुन मनसून अन्त्य हुने मुख्य संकेत हो। नेपालमा सामान्यतया अक्टोबर 2 तारीकमा मनसून बाहिरिने औसत समय हो र यस पटक औसत मितिकै आसपासमा मनसून फर्किन थालेको छ। गएको वर्ष भने अक्टोबर 10 मात्र मनसून हटेको थियो। गएको हप्ताको वर्षापछिको बाढ़ी पहिरोका कारण अवरूद्ध बनेको चीन र भारत जोड्ने बेनी जुमसुम कोरल्ला सड़कको म्याग्दी खण्डमा मर्मतका लागि इन्धन अभाव मुख्य चुनौती बनेको छ। असोज 8 गतेदेखि 11 गतेसम्मको निरन्तर वर्षापछि आएको बाढ़ी पहिरोले मालडुंगाबाट घाँसासम्म सण्डै 50 किलोमिटर दूरीमा 46 भन्दा धेरै ठाउँमा सड़क अवरूद्ध भएको थियो। मुस्ताङबाट म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको भुरूङ तातोपानी र पर्वतको मालडुंगाबाट म्याग्दीको राहुघाट खण्डमा मर्मतपछि एकतर्फी गाड़ी सञ्चालन भएको छ। साझा खबरमा अब खेल खबर। जापानमा चलिरहेको 20 संस्करणको एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटको स्वर्ण पदक भारतले जितेको छ। निशिनमा भएको करोगी स्पोर्ट्स पार्कमा आज भएको फाइनलमा भारतले पाकिस्तानलाई 19 रनले हरायो। भारतले दिएको 212 रनको लक्ष्य पछ्याएको पाकिस्तानले 20 ओभरमा 6 विकेट गुमाएर 192 रन बनायो। पाकिस्तानका हसन नवाजले 96 रन बनाए। भारतका अक्षर पटेल, बान्सिटन सुन्दर र शिवम दुबे 2-2 विकेट लिए। यसअघि टस जितेर ब्याटिङ गरेको भारतले 20 ओभरमा 6 विकेट गुमाएर 211 रन बनायो। भारतका अभिषेक शर्माले 61, तिलक वर्माले 51 रन बनाए। पाकिस्तानका अहमद दानियाल र अराफत मिनहासले 2-2 विकेट लिए। भारतले एसियाली खेलकुदको पुरूष क्रिकेटमा लगातार स्वर्ण पदक जितेको हो। यो सँगै पाकिस्तानले रजत पदक जितेको छ। यस्तै आज बिहान भएको पुरूष क्रिकेटको कास्य पदक प्रतिस्पर्धामा श्रीलंकाले बंगलादेशलाई हराएको छ।
0: बाढ़ी प्रभावित क्षेत्रमा खानेपानी र सरसफाईमा ध्यान दिनुपर्ने
7: र अहिले तत्काललाई हामीले अपनाउनु पर्ने उपाय भनेको खानेपानीलाई शुद्ध गरेर मात्रै खाने, उमालेर फिल्टर गरेर अथवा पिउसको प्रयोग गरेर पानी पिउने, आफ्नो घर वरिपरि सरसफाई गर्ने।
0: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली र कविसँगको विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: प्याजको फिर्ता लिनु भयो त? एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
9: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
10: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडिमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
9: ओहो, तिमी त घरको खाने भएछौ नि।
11: के को सर सल्लाह हो दुईजनाको?
10: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
11: सही भन्यौ शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
9: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खाना छोड्न सक्छु होला र?
11: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
0: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलिजुली नेपाली सुशीला श्रेष्ठबाट।
12: तपाईको गाउँठाउँमा रसुवा भोटेकोसी बाढ़ीले बगाएर ल्याएका व्यक्तिको सामान गरगहना पैसा वा हतियार भेटिन सक्छ। बाढ़ीले बगाएर ल्याएका त्यस्ता सामान भेटिए कहाँ बुझाउने? नेपाल प्रहरीका प्रवक्ता अभिनारायण काफले
13: जो बहुमूल्य चीजबीजहरू फेला परिरहेको अवस्थामा सम्बन्धित धनीलाई बुझाउने कामहरू पनि निरन्तर रूपमा भइरहेको अवस्थाहरू छ र कतै कतै यस्ता बहुमूल्य चीजहरू अनाधिकृत मान्छेले फेला पारेर आफैले साथमा राखेर वा सम्बन्धित व्यक्तिहरू मिलेर बाँडेको अवस्थामा हामीले धादिङ त्यसै गरी चितवन लगायत जिल्ला प्रहरी कार्यालयहरूबाट ती व्यक्तिहरूलाई पक्राउ गरेर कानून बन्यो कारवाही गरेको पनि हामीले सूचनाहरू आधिकारिक हाम्रा वेबसाइट मार्फत पनि सार्वजनिकरण गरिसकेको अवस्थाहरू छ। विभिन्न पत्र पत्रिका पनि यो आइसकेको अवस्थाहरू छ। अझै पनि कसैले त्यस्ता बहुमूल्य चिज वस्तुहरू बगाएर ल्याएको नाममा वा फेला परेको नाममा आफूसँग साथमा नराख्नुहोला, सम्बन्धित प्रहरी कार्यालयमा बुझाइदिनुहोला।
12: बाढ़ीले बगाएर ल्याएका सामान भेटिए नजिकैको प्रहरी कार्यालय वा प्रहरीको पैसा नलाग्ने फोन नम्बर 100 नम्बरमा फोन गरेर खबर गर्न सक्नुहुन्छ। बाढ़ी प्रभावित क्षेत्रका कतिपय ठाउँमा अझै सड़क खुलेका छैनन्। यस्तो बेला स्वास्थ्य चौकी वा अस्पतालसम्म पुग्न समस्या त हुने नै भयो। तर 9852555254 फोन गर्नुभयो भने अप्ठ्यारोमा परेका गर्भवती र सुत्केरी महिलाको बेलैमा उद्धार गर्न मदत पुग्छ।
14: भदौको 10 गते भुटेकोसी नदीमा आएको चाहिँ भीषण बाढ़ीका कारणले गर्दाखेरि विशेष गरेर रसुवा नुवाकोट धादिङका विभिन्न पालिकाहरूमा सड़क सञ्जाल अवरूद्ध भएको छ। यो कार्यक्रमले ती क्षेत्रबाट पनि गर्भवती तथा सुत्केरी महिलाहरूको हवाई उद्धार गर्ने कार्यक्रम सञ्चालनमा छ। तपाईँहरूको घर आँगनमा तपाईँहरूको छेउछाउमा यसरी चाहिँ विपदमा परेका गर्भवती तथा सुत्केरी महिलाहरू हुनुहुन्छ भने कम्तीमा पनि मन्त्रालयको चाहिँ हटलाइन जो मैले आफैले चाहिँ त्यसलाई ह्यान्डल गर्छु 9852555254 चाहिँ यहाँले सम्पर्क गर्न सक्नुहुन्छ र प्रक्रिया पुर्याएर हामीले चाहिँ यो सुविधा ल्याउँछौ र उहाँहरूलाई रेस्क्यू गरेर ल्याइसकेपछि सुविधा सम्पन्न अस्पतालमा उपचार गर्ने, निशुल्क रूपमा फर्किँदाखेरि यातायातको व्यवस्था पनि 20,000 चाहिँ छ र उहाँहरू तत्कालै अहिले आफ्नो घरमा जान नसकेको अवस्थामा हामीले बुढा नीलकण्ठमा चाहिँ एउटा होल्डिङ सेन्टर बनाएर केही समय राख्ने पनि मन्त्रालयले प्रावधान गरेको छ।
12: महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयका परियोजना प्रमुख अञ्जु ढुंगाना शुद्ध पानी पिउँदा झाडा पखाला, हैजा, टाइफाइड जस्ता रोग लाग्नबाट जोगिने चिकित्सकहरूको भनाइ छ। सरुवा रोग निगरानी तथा अनुसन्धान शाखा प्रमुख हेमराज पाण्डे
15: कुनै समस्या भएमा तत्काल स्वास्थ्य संस्थामा जाउँ है र केही पनि स्वास्थ्य समस्याहरू तपाईँलाई पर्यो र थप जानकारी लिन मन लाग्यो भने नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सञ्चालन गरेको हेलो स्वास्थ्य 11-15 फोन गरेर जानकारी लिन सकिन्छ र गाउँमा कुनै किसिमको कहीँ धेरै मान्छेहरू एकैचोटि बिरामी परेको देख्नुभयो भने 11-15 फोन गरेर जानकारी गराउनुहोला र अहिले तत्काललाई हामीले अप्नाउनु पर्ने उपाय भनेको खानेपानीलाई शुद्ध गरेर मात्रै खाने, उमालेर फिल्टर गरेर अथवा पिउजको प्रयोग गरेर पानी पिउने, आफ्नो घर वरिपरि सरसफाई गर्ने, पानीका खाल्टाखुल्टीहरू छन् भने त्यसलाई पुर्ने, घरको छतमा कुनै किसिमका पानी जम्ने कुनै गमलाहरू छन्, कुनै फोहोर कुराहरू छन् भने त्यस्ताहरूलाई सफा गर्ने र घरमा पानी जम्न नदिने, फुलका गमलाहरूमा पानी जम्न नदिने गर्यो भने हामी डेङ्गुबाट पनि बच्न सक्छौँ। र अहिले चाहिँ हामी सावधानी हुनुपर्ने रोगहरू भनेको झाडा पखाला, डेंगी लगायतका समस्याहरूबाट हो।
12: सरुवा रोग निगरानी तथा अनुसन्धान शाखा प्रमुख हेमराज पाण्डे आफू बसिरहेको वरपर पानी जम्ने खाल्डाखुल्डी पूर्ण अनि पानी शुद्ध गरेर पिउन सुझाव दिनुहुँदै तपाईंलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सीआईएनको फेसबुक पेजको कमेन्ट बक्स र म्यासेज पठाउन सक्नुहुन्छ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौला।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। आमा खण्ड काव्यमा आमाको ममता र त्यागको चर्चा।

0: कवि संघको विशेष कुराकानी शनिबार विशेष बाँकी नै छ। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
1: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेक को 200 एमबीपीएस इन्टरनेट सात महिना को लागि मात्र रु 5,700 मा। साथै क्यारो टीवी एप मा पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडी टीवी च्यानलहरु, वाईफाई 6 सहित को सुपर फास्ट इन्टरनेट र आईपीटीवी अब क्लासिक टेक मा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरु लागू हुनेछन्।
2: ओहो बहिनी, के भयो तपाईको कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुकिरहेको सुन्छु, हेर्दा आक्रामक देखिन्छ, र्याल पनि काटिरहेको छ।
3: त्यही त दाई, यसले अलि भिन्न बेहोरा देखाइरहेछ, भुकाई पनि फरक

0: यो कसरी हुने रहेछ र यसबाट बस्न के गर्नुपर्छ?
1: दाजु बहिनीको गन्धनमा म पनि मिसिए। यो रोग रोगी कुकुर, बिरालो वा जंगली जनावरको टोकाईबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बस्न घरपालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरूद्ध खोप लगाउनुपर्छ। शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
0: ओहो, म आजै पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरूद्ध खोप लगाउन भन्छु।
2: विश्व रेबिज दिवस 2026, एकतामा शक्ति, रेबिजबाट मुक्ति। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
4: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सन्तान जन्मिएदेखि नै आमाले आफ्नो सुख दुःख भन्दा सन्तानको सुख, सुरक्षा र भविष्यलाई पहिलो प्राथमिकता दिन्छिन्। सन्तानको एउटा मुस्कानमा आमाको खुशी देख्ने र सन्तानको पीड़ामा आफू सधैं दुःखी हुने आमाको बानी हुन्छ। आमाले जीवनमा हरेक कठिन मोड़मा साथ र हौसला दिनुहुन्छ। रातको निन्द्रा त्यागेर सन्तानको हेरचाह गर्नु, आफ्ना इच्छा र आवश्यकतालाई पछाडि राखेर सन्तानको आवश्यकता पूरा गर्न आमा निरन्तर लागेको कुरालाई धेरै साहित्यमा वर्णन गरेको पनि पाइन्छ। यस्तै मध्ये आमा खण्डकाव्यका लेखक कवि भरतमणि ढुङ्गानासँग हामीले कुराकानी गरेका छौं।
5: आमालाई सम्झनु स्वधर्म हो मेरो, त्यस्तै गरेर राष्ट्र पनि आमा हुन्, देश पनि आमा हुन्। यसमा देशलाई पनि समेट्न खोजिएको छ र यो देशभित्रको प्रकृतिलाई पनि यो खण्डकाव्यले बोक्न खोजेको छ।
4: अब यसमा जस्तो खण्डकाव्यलाई चाहिँ तपाईँले जुन आमाको हिसाबले चुन्नुको कारण चाहिँ,
5: आमा भनेको संसार देखाउने एकमात्र मातृशक्ति हुन्। काव्य लेखेर मात्रै आमाको सेवा त पुग्दैन होला, तर काव्य लेखेर आमालाई सम्झाउनुको मूल उद्देश्य भनेको कति छोराछोरीहरूले अहिलेको अवस्थामा आएर आफ्ना आमाहरूलाई भुलेका छन्, वृद्धाश्रमहरूमा लगेर एउटा जीवनहीन जीवन यापन गराउन बाध्य बनाएका छन्, ती त्यस्ता छोराछोरीहरूलाई पनि र त्यो आमाको ममतालाई नभुल्नुहोस् भन्ने उद्देश्यले यो आमा खण्डकाव्य लेख्न म प्रेरित बने।
4: अब नास्ति मातृ समो गुरु, होइन, आमा जस्तो गुरु कोही छैन, सबै सिकाउने त आमा नै हुनुहुन्छ, होइन? तपाईँ एउटा गुरु पनि हुनुहुन्छ, शिक्षक हुनुहुन्छ, यत्रो लामो समय शिक्षण पेसामा लाग्नुभयो, होइन, लामो समय सिकाउँदाखेरि आमाले, आमा त्यो महान गुरु जसले दिएका केही संकेतहरू पनि मान्छेको लागि ठूलो शिक्षा हुन्छ, होइन, त्यो कुरालाई चाहिँ कसरी वर्णन गर्नुभएको छ?
5: घर नै पहिलो पाठशाला हो र आमा नै पहिला गुरु हुन्। अब यसै सिलसिलामा धेरै कुराहरू घरभित्रबाट आमाबाट सिकेर आएको हुनाले यो आमाले सिकाएका कुराहरू मूर्त रूपमा रहिरहन् हामीले भुल्नु हुँदैन। आमाले दिनुभएको ज्ञानबाट नै हाम्रो ज्ञानको उचाइ अझ चुलिएको छ।
4: अब यसलाई चाहिँ तपाईँले जस्तो कति समय लाग्यो, कसरी योजना बनाउनु भयो यो लेखनलाई?
5: 1.5 वर्ष अगाडिदेखि मेरी आमा अहिले अस्वस्थ हुनुहुन्छ, अर्काको सहारामा मात्रै उहाँ बाँच्नु भएको छ। त्यो परिस्थितिलाई देखेर मैले खण्डकाव्य तयार गर्ने सोच बनाए, जुन अहिले पाठकहरूको हातमा पुर्याएको छु।
4: जन्मदिने आमासँगै तपाईँले अब जन्मभूमिको कुरा पनि उठाएको छु भन्नुभयो, होइन? जन्मभूमिलाई चाहिँ कसरी प्राथमिकता दिनुभएको छ, कसरी उठाउनु भएको छ?
5: यो जन्मभूमि भन्दा ठूलो के नै वस्तु होला र त्यसैले आमासँग यो जन्मभूमिलाई ठाउँ ठाउँमा मैले पद्यात्मक रूपमा लयमा सम्प्रेषण गरेर आमालाई र धरती आमालाई, दुवै आमालाई मैले सँगसँगै लाने प्रयास गरेको छु।
4: अब तपाईँले भोगिरहँदाखेरि त्यो धरतीको माया कस्तो हुँदो रहेछ?
5: धरती भनेको त यो विचित्र मायाको खानी हो, जसले म नाबालकलाई यस्तो बनायो। यसमा धरतीको पनि महत्वपूर्ण हात छ। यही धरतीमा जन्मे, हुर्के, बढे, पढे, रमे, रमाई, अब त्यसको बारेमा केही बोल्नु केही लेख्नु दुई चार शब्दहरू त्यसमा मैले

0: खर्च गर्नु, यसलाई चाहिँ मैले मेरो आफ्नो कर्तव्य ठानेर धरती मातालाई पनि जननीसँगै तुलना गरेर यसमा अघि बढेको छु म।
1: यहाँ केही आमाको बिछोडका भावहरू रहेछ होइन, तपाईँले किन यो उठाउनु भयो?
0: अब यो आमा भन्ने यस्तो चीज हो, आमा शब्द यस्तो चीज हो, यो वास्तवमा ममताले भरिएको शब्द छ। किन आमाको व्यवहारभित्र ममता छ, स्नेह मौलाएको हुन्छ। अब त्यस्तो ममता र स्नेहलाई कल्पनाको आधारमा छोड्नु पर्दाखेरि भाव विह्वल अवश्य हुन्छ। त्यसैले यो कहिले पनि साथबाट नछुटोस्, सधैँ आमाको काखमा लडीबुडी गरेर खेल्न पाऊ भन्ने आशयमा मैले यो कुरो यहाँ उजाएको हुँ।
1: आमाको बिछोड, अब सबैको आफ्नो आमालाई छोड्ने चाहना त हुँदैन होइन, रहर हुन्छ आमासँगै बस्ने, तर बाध्यताले कतिपय काम गर्न टाढा जानुपर्ने, ठाउँ छोड्नुपर्ने, विदेश जानुपर्ने होइन, अनि आफ्नै ठाउँमा हुँदाखेरि पनि अब दुई चारजना दाजुभाइ हुन्छन्, आमा कोसँग बस्नु भएको छ, सबैले फेरि आमासँग बस्ने भाग्य नै पाउँदैनन्, अनि त्यो कुरालाई चाहिँ
0: यी कुराहरू हुँदाहुँदै पनि त्यो हृदयमा आमा हुनुपर्छ, मनमा आमा हुनुपर्छ, र जहिले हामीले आमाको सामिप्यता पाउँछौ त्यो दिन सेवाभाव दर्शाउन सक्नुपर्छ। त्यति मात्र हुँदा पनि धेरै हुन्छ जस्तो मलाई लाग्छ। सधैँभरि हो, सँगै हुन सकिन्न, आफ्ना बाध्यताहरू छन्।
1: कुपुत्रो जाए त कोचिदपि कुमाता नवगति भनेर भनिएको छ होइन, अब छोरो चाहिँ अब कहिले काहीँ कर्तव्य पूरा नगर्दा कुपुत्रो हुन सक्छ, तर आमा कहिले पनि कुमाता अथवा नराम्रो कसैले नै आफ्नो जन्म दिने आमालाई त्यो हिसाबले हेर्दैन होला। अहिलेको पछिल्लो यो परिस्थिति समय अनुसार चाहिँ यस्तो खालको शिक्षाहरू हाम्रो विद्यालयमा कतिको दिइन्छ होइन, आफ्नो अभिभावकलाई आफ्नो आमालाई बुवालाई सम्मान गर्नुपर्ने कुराहरू कतिको छ अहिले पछिल्लो समय?
0: हाम्रा हरेक कुरामा, शिक्षामा, नैतिकतामा, हाम्रा वैयक्तिक आचरणमा पनि पाश्चात्य संस्कारहरूले आफ्नो ठाउँ ओगरिसक्यो, हामी अन्धानुकरणमा लिप्त भयौं।
1: तपाईँले रचना गर्नुभएको यो खण्डकाव्यबाट केही एकदमै राम्रो तपाईँलाई श्रोताहरूलाई सुनाइदिनुहोस् न।
0: यहाँ प्रकृति परक कुराहरू छन्, अलिकति म चार लाइन सुनाउँछु। पाखा

राष्ट्रपति रामचन्द्र पौडेलले अबको शिक्षा व्यक्तिलाई आफ्नो समाज संस्कृति र इतिहास अनि राष्ट्रप्रति सचेत हुनको लागि सघाउने खालको हुनुपर्ने बताउनु भएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी कुदाउनेमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा 6 जनाको मृत्यु भएको छ भने 10 जना घाइते भएका छन्। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले कुलेखानी जलविद्युत आयोजनाको बाँधको निरीक्षण गर्नु भएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन भोलि काठमाण्डुको टुणी खेलमा उद्घाटन हुनेछ। यस वर्षको मनसून नेपालबाट बाहिरिन शुरू गरेको छ। गएको हप्ताको वर्षापछिको बाढ़ी पहिरोका कारण अवरूद्ध बनेको चीन र भारत जोड्ने बेनिङ जमसोङ कोराला सड़कको म्याग्दी खण्डमा मरमतका लागि इन्धन अभाव मुख्य चुनौती बनेको छ र जापानमा चलिरहेको 20 संस्करणको एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटको स्वर्ण पदक भारतले जितेको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 18 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्रि।

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
2: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
3: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाऊ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
1: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
3: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन FAO तथा अकोराब CIN द्वारा जनहितका लागि जारी सन्देश।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको IPTV सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन Wi-Fi 6 प्रविधि भएको Wi-Fi 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
5: CIN को साझा खबर अब नेपाली पात्रोमा पनि।
6: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली FM तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न, तिथि मिथि तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन,
5: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर, सुन चाँदीको दरभाव, मौसम सम्बन्धी सूचना र सार्वजनिक विदा बारेको जानकारी लिन पनि।
6: नेपाली पात्रो अब तपाईँको मोबाइलमा।
7: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
8: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
9: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
8: ओहो, तिमी त घरको खाने भएछौ नि।
10: के को सरसल्लाह हो दुईजनाको?
9: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
10: सही भन्यौ शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
8: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खान छोड्न सक्छु होला र?
10: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अन्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
11: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब CIN।
6: मौसमका कारणले पर्ने असर र ती असरबाट बस्ने उपायका बारेमा तपाईँको प्रश्न, जिज्ञासा र माग राख्ने अनि त्यसको समाधान गर्ने थलो कार्यक्रम हेलो मौसम।
12: जुनसुकै बेला तपाईँको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो IVR नम्बर 01-5268-646 फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस्। हामी सरोकारवाला मार्फत कति समस्याको समाधान गर्ने प्रयास गर्नेछौ।
6: हरेक मंगलबार साँझ 7:30 बजेको साझा खबरमा कार्यक्रम हेलो मौसम।
2: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
13: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
2: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
13: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
2: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
13: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौ।
2: बाल विवाह रोकौ, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।

0: जो प्रभावित क्षेत्रमा अल्पकालीन र दीर्घकालीन रोकथामको काम गरिने नगर प्रमुख केसीले बताउनुभयो। पहिरोको अवस्था र माटोको बनावटको अवस्था आकलन गर्न ड्रोनबाट तस्विर लिनुका साथै पहिरो खसेको स्थानबाट ढुंगा तथा माटोका नमूना संकलन गरी वैज्ञानिक अध्ययन अघि बढ़ाइने भूगर्भविद चम्पक बाबु सिलवालले बताउनु भएको छ। भूगर्भविदको टोलीले स्थलगत अध्ययन तथा संकलित नमूनाको विश्लेषण गरी सरकारलाई प्राविधिक प्रतिवेदन बुझाउनेछ। गत हप्ताको वर्षापछिको पहिरो र बाढ़ीका कारण म्याग्दीमा 7 जनाको मृत्यु भएको थियो भने 2 जना बेपत्ता भएका थिए। 200 भन्दा बढ़ी घर गोठमा पूर्ण क्षति र दर्जनौं गाउँका बासिन्दा विस्थापित भएका छन्।
1: हुम्लाको सदरमुकाम सिमकोटदेखि नेपाल चीन सीमा स्थित हिल्सासम्म जोड्ने सड़क एक साताभित्र सञ्चालनमा ल्याउने तयारी गरिएको छ। हिमपात र पहिरोका कारण सो सड़क खण्ड पूर्ण रूपमा बन्द हुँदा दशैंका लागि घर फर्कने स्थानीय व्यापारी र मानसरोवर जाने पर्यटकहरू मारमा परेका छन्। हुम्लाका प्रमुख जिल्लाधिकारी भोलानाथ गोरागाईका अनुसार माथिल्लो हिमाली क्षेत्रमा 12 किलोमिटर भन्दा बढ़ी हिउँ जमेकाले सड़क खुलाउन चुनौती थपिएको छ। मौसम अनुकूल भएमा आवश्यक उपकरण र जनशक्ति परिचालन गरी एक साताभित्र सड़क खुलाइने उहाँले बताउनुभयो। यसैबीच पहिरो पन्छाएर सल्लीसलादेखि सिमकोटसम्मको सड़क खण्ड भने सञ्चालनमा ल्याइएको जिल्ला प्रशासन कार्यालय हुम्लाले जनाएको छ।
0: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्।

0: ढुक होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स के अभिकर्ता बनौ
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड
2: मार्बल
3: का सीपीसी प्रोडक्ट अमेरिकन लाइसेंस अंतर्गत उत्पादित अरु भन्दा 25% बढ़ी प्रेसर वहन कर सकने क्षमता का साथ 50 वर्ष भन्दा बढ़ी विश्वभरी रुचाइएको एनएसएफ अमेरिका द्वारा प्रमाणित फ्लोगार्ड ब्रांड साथ ही मार्बल का यूपीवीसी प्रोडक्ट लेड फ्री यूवी रेसिस्टेंट र हाई इम्पैक्ट स्ट्रेंथ भएको
2: सुरक्षा घर को साथ जीवन भर
4: यो हो थाह संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
5: हामी थाह संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं नेपाल परिवेश अनलाइनमा थाह संचार र thahakhabar.com पनि संसारभर सुन्न सकिन्छ
6: अब बाँकी समाचार जापानीज इन्सेफ्लाइटिस जेईबाट हालसम्म 131 जनामा संक्रमण पुष्टि भएको छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाको पछिल्लो अवस्था सम्बन्धी प्रतिवेदन अनुसार नेपालमा सन् 2026मा हालसम्म 1372 जनामा एक्यूट इन्सेफ्लाइटिस सिन्ड्रोम एएस देखिएको र तीमध्ये 131 जनामा जापानीज इन्सेफ्लाइटिस जेई पुष्टि भएको हो जेई संक्रमणका कारण हालसम्म 28 जनाको मृत्यु भएको परिवार कल्याण महाशाखाले जनाएको छ संक्रमित मध्ये 87% खोप नलगाएका व्यक्ति रहेका प्रतिवेदनमा उल्लेख छ हालसम्म 37 जिल्लाका 90 स्थानीय तहमा जेई संक्रमण पुष्टि भएको छ अधिकांश संक्रमित धानखेत तथा सुंगुर फार्म आसपास बसोबास गर्ने र कृषि पेशामा संलग्न रहेका पाइएको परिवार कल्याण महाशाखाको प्रतिवेदनमा जनाइएको छ सरकारले प्रभावित जिल्लामा जेई विरूद्धको खोप अभियान जारी राखेको छ
5: मध्य प्रदेशमा चालू आर्थिक वर्ष 2083-84 पहिलो दुई महिनामै विभिन्न विपदका 469 घटना भएका छन् ती घटनामा 92 जनाको मृत्यु भएको छ भने 500 भन्दा बढ़ी परिवार प्रभावित बनेका छन् मध्य प्रदेश प्रहरी कार्यालय जनकपुर धामका अनुसार चालू आर्थिक वर्षको साउन र भदौ महिनामा भएका विपदका घटनामा 47 पुरूष 19 महिला र 26 बालबालिका सहित 92 जनाले ज्यान गुमाएका हुन् उक्त अवधिमा आगलागी बाढ़ी चट्याङ करेन्ट पानीमा डुब्ने जंगली जनावरको आक्रमण डुबान लगायतका विपदका घटना भएका छन्
6: काठमाडौँ महानगरपालिकाले अब हुलाकबाट चिठी पठाउनका लागि गोस्वारा हुलाकसँग सम्झौता गरेको छ महानगरले गोस्वारा हुलाक कार्यालय दिल्ली बजारसँग सम्झौता गरेर विभिन्न निकाय तथा व्यक्तिलाई पत्र प्रतिवेदन निमन्त्रणा प्रमाणपत्र तथा पार्सल लगायत हुलाक वस्तु पठाउन सकिने व्यवस्था गरेको हो
5: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार G7 राष्ट्रहरू 10 करोड़ ब्यारेल कच्चा तेल र डिजेल बजारमा खुल्ला गर्न सहमत भएका छन् अमेरिका सहित विकसित देशहरूको समूहले आगामी दिनमा डिजेलको पर्याप्त आपूर्ति गरिने जनाएका हुन् नोभेम्बरमा हुने मध्यावधि चुनाव अघि अमेरिकी उपभोक्ताहरूका लागि मूल्य घटाउन राष्ट्रपति डोनाल्ड ट्रम्पले डिजेल निर्यातमा प्रतिबन्ध लगाउने चेतावनी दिनुभएको थियो जसले गर्दा अन्य देशहरूमा भने इन्धनको मूल्य थप बढ़ेको थियो तर G7का नेताहरूले उच्चस्तरीय बैठकपछि जारी गरिएको संयुक्त विज्ञप्ति अनुसार सदस्य राष्ट्रहरूले एक अर्का विरूद्ध ऊर्जा र ऊर्जाजन्य उत्पादनहरूको निर्यातमा प्रतिबन्ध नलगाउने सहमति समेत गरेका छन् फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीको समन्वयमा आगामी 4 महिनाभित्र 100 मिलियन ब्यारेलसम्मको आरक्षित तेल बजारमा ल्याइने जानकारी दिनुभएको छ यस अन्तर्गत पहिलो 20 दिनभित्रै G7 सदस्यहरू र साझेदार देशहरूले भारी मात्रामा डिजल अगाडि नै बजारमा पठाउनेछन् अमेरिका र इजरायलले इरानमाथि आक्रमण गर्नु अघि प्रति ब्यारेल 73 डलर हाराहारीमा कारोबार भइरहेको ब्रेन्ट क्रूड आयलको मूल्य बढ़ेर अहिले 100 डलर भन्दा माथि पुगेको छ
6: फ्रान्समा शिक्षा प्रणाली र विद्यालयको अवस्थालाई लिएर विद्यार्थीहरूको प्रदर्शन देशभर चर्किएको छ प्रदर्शनका कारण 500 भन्दा बढ़ी विद्यालयमा पठन पाठन प्रभावित भएको अधिकारीहरूले बताएका छन् केही स्थानमा तोड़फोड़ आगजनी र प्रहरीसँग झडप भएपछि अवस्था तनावपूर्ण बनेको छ अधिकारीहरूका अनुसार अहिलेसम्म 65 विद्यालय कर्मचारी र 305 प्रहरी घाइते भएका छन् करिब 2000 जनालाई पक्राउ गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। विद्यार्थीहरूले विद्यालयको कमजोर अवस्था, लामो समय तालिका र भोजन व्यवस्था सहित विभिन्न समस्या उठाएका छन्। शिक्षक र अभिभावकहरूले विद्यार्थीका मागलाई सामाजिक तथा शैक्षिक समस्यासँग जोडेर हेर्नुपर्ने बताएका छन्।
5: नेपाल परिवेशमा अब खेल समाचार। भारतले एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटको स्वर्ण पदक जितेको छ। जापानको निशिनमा आज भएको फाइनलमा पाकिस्तानलाई 19 रनले पाखा लगाउँदै भारतले स्वर्ण पदक जितेको हो। भारतले दिएको 212 रनको लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित विश्व ओभरमा 6 विकेट गुमाएर 192 रन मात्र बनाउन सके। पाकिस्तानका हसन नवाजले 96 रनको योगदान गरेका थिए। सैम अयुबले 29, माज सजाकतले 23 रन बनाएका थिए। भारतका लागि अक्षर पटेल, वाशिङटन सुन्दर र शिवम दुबेले समान 2-2 विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले 20 ओभरमा 6 विकेट गुमाएर 211 रन बनाएको थियो। भारतका अभिषेक शर्माले 61 रन बनाउँदा तिलक वर्माले अभिजित 51 रनको योगदान गरेका थिए। त्यस्तै शिवम दुबेले 27, श्रेयस अय्यरले 21 रनको योगदान गरेका थिए। पाकिस्तानका लागि अहमद दानियाल र अर्फात मिनहान्सले समान 2-2 विकेट लिएका थिए। स्याम अयुब र अब्रार अहमदले एक एक विकेट हात पारेका थिए। भारतसँग हारेको पाकिस्तानले रजत पदकमै चित्त बुझाएको छ। आजै तेस्रो स्थानको प्ले अफमा श्रीलंकाले बंगलादेशलाई 63 रनले पराजित गर्दै कास्य पदक जितेको छ।
6: मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ फिल्ड पुरूष भलिबल प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल पुलिस क्लबले जितेको छ। फुटबलको बीआईसीसी सम्मेलन केन्द्रमा आज भएको फाइनल खेलमा पुलिसले सभा पोखरी भलिबल क्लब संखुवा सभालाई सोझो सेटमा पराजित हराउँदै उपाधि जितेको हो। पुलिसले 25-23, 23-25 को जित निकाल्यो। उपाधिसँगै पुलिसले 7 लाख रूपियाँ पुरस्कार पायो। उपविजेता सभा पोखरीले 3,50,000 रूपियाँ प्राप्त गर्यो। यस्तै विभागीय टोली एपीएफ क्लबले तेस्रो स्थान हासिल गरेको छ। तेस्रो भएको एपीएफले 1,75,000 रूपियाँ पुरस्कार प्राप्त गरेको छ। पुलिसका पहल गहत राज प्रतियोगिताको सर्वोत्कृष्ट खेलाड़ी घोषित भएका छन्। मदन भण्डारी स्पोर्ट्स एकाडेमीको आयोजनामा असोज 12 गतेदेखि शुरू भएको प्रतियोगितामा विदेशका 3 र नेपालको 4 गरी 7 टोली सहभागी थिए।
5: हामी नेपाल परिवेशको अन्तमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
6: भोलि शुरू हुने कांग्रेस महाधिवेशनको उद्घाटन सत्रको तयारी पूरा। रासोपाले असोज 20 देखि हामी आउँदैछौ अभियान थाल्ने। प्रचण्डले एमालेसँग सहकार्य नछोड्ने।
5: नयाँ भवन ऐन विधेयक संसदमा दर्ता। पहिलो पटक घर बनाउनेलाई निर्माण सामग्री निशुल्क उपलब्ध गराइने।
6: भूगर्भविदको टोलीद्वारा म्याग्दीका पहिलो प्रभावित क्षेत्रको स्थलगत अध्ययन शुरू। संकलित नमूनाको विश्लेषण गरी सरकारलाई प्राविधिक प्रतिवेदन बुझाउने।
5: G7 राष्ट्रहरूले 10 करोड़ ब्यारेल तेल बजारमा पठाउने। फ्रान्समा विद्यार्थीको आन्दोलन देशभर चर्कियो।
6: र एसियाली खेलकुदको पुरूष क्रिकेटमा भारतलाई स्वर्ण। मदन भण्डारी कप भलिबलको उपाधि पुलिसले जित्यो।
5: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भुवन पौडेललाई धन्यवाद। अप्सरा र दिनेश विदा हुन्छौं। नमस्कार।
4: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।

नयापन, नया उत्साह, नया विचार, नया पाइला र नया संभावना सँगै उदाएको नया बिहानी को पहिलो प्रहरमा सामुदायिक रेडियो दिदी बहिनी पनि आजका नियमित प्रस्तुति सँगै उपस्थित भएको छ। हाम्रो रेडियो का हरेक प्रस्तुति मार्फत तपाईको मन जित्ने प्रयास आज पनि जारी रहनेछ। अब हामी राति 11 बजेसम्म तपाईकै शमशाथमा हुनेछौं।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक 5 बज्यो।

0: कानून निर्माणमा संसद सांसद र जनता बीचको अर्थपूर्ण संवाद नमस्कार कार्यक्रम हेलो सांसदमा तपाईलाई स्वागत छ म सुशीला श्रेष्ठ
1: अनि म सन्तोष गन्धर्व जनतालाई संसद र सांसदसँग जोड्दै कानून निर्माणमा अर्थपूर्ण सहभागिता गराउने उद्देश्यले यूएनडीपी संसद सहयोग परियोजना संघको सहकार्यमा सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा संचालित सामुदायिक सूचना नेटवर्क सीआईएनले कार्यक्रम हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएको छ
0: कार्यक्रम हेलो सांसद देशभरिका विभिन्न सामुदायिक रेडियोबाट प्रसारण हुन्छ भने सीआईएनको फेसबुक पेज सीआईएन खबर वेबसाइट सीआईएन खबर .com युट्यूब सीआईएन च्यानल र टिकटक सीआईएन साझा खबरमा पनि सुनिरहनु भएको छ
1: कार्यक्रम हेलो सांसदमा कानूनी रूप लिनु अघि विधेयकमा प्रस्ताव गरिएका व्यवस्था र त्यसबारेमा सांसद संसद सरकारवाला विज्ञ सहितको छलफल गर्छौं कार्यक्रममा प्राप्त सुझाव विचार र निष्कर्ष सहितको प्रतिवेदन संसदीय समिति सांसद र संसदलाई बुझाएपछि विधेयकका बारेमा बहस गर्दै पूर्णता दिन हेलो सांसदको छलफलले सहयोग गर्ने विश्वास हाम्रो छ
0: आजको कार्यक्रम हेलो सांसदमा भने रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढ़ी उद्धार तथा राहत र पुनर्स्थापनामा सांसदको भूमिका र विपद पूर्व तयारी प्रतिकार्य र व्यवस्थापनका लागि उपलब्ध कानून कार्यान्वयनको अवस्था र सुधारको आवश्यकताका बारेमा छलफल गर्दैछौ
1: भदौ 10 गते रसुवाको भोटेकोसी नदीमा आएको बाढ़ीका कारण 1400 भन्दा धेरैको मृत्यु भएको छ भने 5000 भन्दा धेरै व्यक्ति अझै बेपत्ता रहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ बाढ़ी गएको एक महिना बितिसकेको छ सरकारले खोज तथा उद्धारको स्वरूप परिवर्तन गर्दै खोज तथा पुनप्राप्तिमा केन्द्रित हुने निर्णय गरेको छ
0: बाढ़ीमा ठूलो संख्यामा नागरिक बेपत्ता छन् फेला परेका शव तथा मानव अवशेष मध्ये धेरैको अझै पनि पहिचान हुन सकेको छैन अर्कोतर्फ बेपत्ता नागरिकका परिवारले राहत र कानूनी प्रक्रियामा कठिनाई भोगिरहेका छन् भोटेकोसी बाढ़ीपछि पूर्व सूचनामा सिकाएर कानूनी रूपमा के कस्तो सुधार आवश्यक छ शुरूमा जलविज्ञान तथा जलस्रोत केन्द्रका उपकार्यकारी निर्देशक डाक्टर राजन भट्टराईको विचार सुन्नु
2: भोटेकोसी रसुवा बाढ़ीको त दर्दनाक क्षेत्र नै अगाडि छ यो लास्ट 8 गतेदेखि 11 गतेसम्म फेरि अर्को बाढ़ी पनि भयो र यो दुई प्रकारको जुन इभेन्ट हामीले देख्यौं यो दुई चाहिँ फरक फरक तरिकाका इभेन्टहरू हुन् एउटा चाहिँ हामीले एउटा हिमाली सुनामी भनौं या चाहिँ हिमपहिरो बाट उत्पन्न भएको बाढ़ी जसको लिड टाइम सूचना थाहा पाउने समय चाहिँ हामीलाई यति छोटो भयो कि सूचना सम्प्रेषण गर्न पनि हामीलाई चाहिँ भ्याइ नै भयो 8 बजेर 40-45 मिनटमा जब हामीले यो सूचना थाहा पायौं हामीलाई चाहिँ त्यसलाई कन्फर्म रिकन्फर्म पनि गर्नुपर्ने हुन्छ त्यो गर्नको लागि जुन 10 मिनट जति चाहिँ हामीलाई नै समय लाग्यो र हामीले चाहिँ 9 बजेर 4 मिनटमा चाहिँ एसएमएस पुस गर्ने मौका पायौं तल्लो तटीय क्षेत्रमा त्यो एकदमै छोटो समयमा हामीले चाहिँ क्याल्कुलेसन गरेर निकाल्दाखेरि पनि झन्डै 188 किलोमिटर प्रति घण्टाको दरले चाहिँ भाव आएको थियो र त्यसले चाहिँ धेरै क्षति गर्यो हालांकि हामीले सूचना पनि सम्प्रेषण गर्यौं र सबै निकायहरू पनि एक्टिभ भइसकेपछि तल्लो तटीय क्षेत्रमा खास गरी बेत्रावती भन्दा तलको एरियामा चाहिँ क्षतिहरू न्यूनीकरण गर्नको लागि चाहिँ केही सहजता भयो जस्तो लाग्छ र अर्को इभेन्ट चाहिँ हामीले अहिले भर्खरै 8 देखि 11 भयौं जसमा चाहिँ यो बंगालको खाड़ीमा न्यून चापीय प्रणाली विकसित भयो र एउटा मौसमी सिस्टम चाहिँ डेभलप भयो त्यसको लागि चाहिँ हामीलाई केही बढ़ी समय थियो 3 गतेदेखि नै यो प्रणालीको अनुगमन गरिरहेको थियौं 3 गते 4 गते 5 गते विभिन्न तरिकाको चाहिँ सूचनाहरू सम्प्रेषण भइरहेको थिए बाढ़ी पूर्वान महाशाखाबाट 6 गतेको दिन चाहिँ बुलेटिन मार्फत पनि यो प्रणालीको बारेमा चाहिँ सूचनाहरू सम्प्रेषण गर्यौं केही हदसम्म चाहिँ हामी यसको लागि चाहिँ तयारी हुने स्थितिमा रह्यौं सायद त्यसको कारणले पनि हुन सक्छ हताहतीको नै संख्या चाहिँ अत्याधिक कम भयो हुन त भयो दुःखद घटनाहरू केही त भए खास गरी चाहिँ 2-3 कुरा चाहिँ अलिक अगाडिदेखि नै 2020 नै उठाइरहेको एउटा कुरा चाहिँ यो अर्ली वार्निङ सिस्टमको एउटा नेसनल प्रोटोकल बन्नु पर्यो भनेर चाहिँ भनिरहेछौँ होइन एनडीआरआरएमले पनि यसलाई लिड गर्न सक्छ या हामी आफूले लिड गर्न सक्छौँ नेसनल प्रोटोकल भनेको चाहिँ अर्ली वार्निङको जुन चाहिँ हामीले म्याप जारी गर्छौँ खतराको अवस्था छ यहाँ चाहिँ वार्निङको अवस्था छ भनेर अलर्टहरू जारी हुन्छ त्यसपछाडि त्यस्तै बाढ़ीको सूचनाहरू जारी हुन्छ र हामी पहिरोको लागि पनि अब शुरू गर्न खोजिरहेछौँ त्यो जारी भइसकेपछि नागरिकको स्तरमा कसले के गर्ने हो अनि त्यस्तै यो जलविद्युतहरू छन् जुन सबैभन्दा भनरेबल भएर बसेका जलविद्युतहरूले त्यो अलर्ट जारी भएपछि के गर्ने हो, लोकल प्रशासनहरूले के गर्ने हो भन्ने चाहिँ एउटा डिफाइन्ड प्रोटोकल चाहिँ अहिलेसम्म स्थापित हुन सकेको छैन. हामीले जारी गरेर एउटा एडक बेसिस जस्तो गरेर चलाइचिरहेछौँ अहिले होइन, यस्तोमा यस्तो गर्ने भनेर. तर त्यो चाहिँ मेरो विचारमा कानुनी रूपमै बनाउन पाइयो भने चाहिँ हरेक नागरिक जस्तो आज पनि के हेर्छौँ भने बाढी गइरहेछ, पुलभरि मान्छे चाहिँ बसिरहेछ, त्यो त खतराको त सबैभन्दा ठुलो चिज त त्यही भइदिने होइन. अरेन्ज एलर्ट जारी गरेको अवस्थामा चाहिँ को कोले के गर्ने त भन्ने कुरा चाहिँ डिफाइन्ड हुनु पर्यो के.
1: बाढीको पूर्व सूचना समयमा नै दिनका लागि व्यवहारगत मात्र होइन कानूनी रूपमा पनि सुधार गर्नुपर्ने बारेमा धेरै बहस हुने गरेका छन्। कानूनमा उल्लेखनीय सुधार हुने हो भने पूर्व सूचनाका लागि प्रभावकारी कदम चाल्न सकिने बताउनुहुन्छ बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुले.
3: कम्तीमा पनि सन् 2008 को कोशी बाढी पछाडि आजसम्म भोटेकोशी बाढीसम्म आइपुग्दाखेरि करिब करिब 24 ठूला होइन क्षति गर्ने विपदहरू बेहोर्यो, जो मौसम वा जल वा मौसम जन्य विपद थियो. र यसले के स्पष्ट संकेत गरिरहेको हो भन्दाखेरि हामी झन ठूला बाढी अथवा झन ठूला प्रकोपको सम्मुख गइरहेका छौँ र भविष्यमा त्यो प्रवृत्ति अथवा ट्रेन्ड देखिएको छ, त्यो भविष्यमा बढ्नेवाला छ इन टर्म्स अफ म्याग्निच्युड र फ्रिक्वेन्सी. पटक पनि बन्नेवाला छ र परिमाण पनि त्यसको चाहिँ ठूलो हुन्छ. त अहिलेसम्मको जुन एउटा एडहक बेसिसको कानूनमा स्पष्ट कुनै किसिमको चाहिँ व्याख्या त्यसमा कानूनमा छैन नै, हामीले खालि चाहिँ प्र्याक्टिसको रूपमा यसलाई लिएर आयौँ र त्यसले प्रभावकारी हुँदै गयो भन्ने एउटा छ. तर धेरै विषयहरू छन् जहाँनिर हामी चुकिरहेका छौँ. कानून बाध्यात्मक नहुँदाखेरि चाहिँ भोटेकोशी बाढीले असर पुर्याएको क्षेत्र जुन छ त्यो क्षेत्रमा फेरि पनि बस्ती स्थापना हुन नदिने कानून पनि त हामीसँग छैन. त्यस कारणले अब त्यसतर्फ छलफल त अगाडि बढिसकेका छ देखिन्छ. सँगै पूर्वानुमान र पूर्व सूचनासँग जोडिएर हेर्दाखेरि भविष्यमा साँच्चै हामीले येलो अलर्ट, ओरेन्ज अलर्ट, रेड अलर्ट र सेभिरिटीको आधारमा अझ बढी त्यस्तो किसिमको कुराहरूलाई ग्लोबली जुन प्र्याक्टिस गरिरहेका छ त्यो हामीले गरिरहेका छौँ. तर हामीले चाहिँ त्यसलाई कुन अलर्टको केसमा कसले कुन निकायले के गर्ने भन्ने जुन अहिलेको प्र्याक्टिस छ त्यसलाई चाहिँ कानूनमा लिपिबद्ध गर्न सक्ने हो भने अवश्य पनि केही गर्न सकिन्छ, भविष्यमा क्षति थप न्यूनीकरण गर्न सकिन्छ एकातर्फ. भने अर्कोतर्फ अब के गर्ने भन्ने जहाँसम्म यहाँको सन्दर्भ छ, हामीले भोटेकोशी जस्तै बाढीको लागि चाहिँ हाम्रो परम्परागत प्रणालीले पुग्दैन. हामीले एसएमएस पुस गर्यो, थाहा पाएको विदिन 10 मिनट पुस गरेको, तर 10 मिनटमा बाढीले 10 किलोमिटर भन्दा बढी ट्राभल गरिसकेका थियो, डिस्ट्रोय गरिसकेका थियो. भनेपछि हामीलाई एकदमै अत्याधुनिक प्रविधि जुन आजको विश्वले केही प्र्याक्टिस गरिरहेको छ विकसित देशहरूमा, त्यसलाई हिमालयन मोनिटरिङ सिस्टम होइन इस्टाब्लिस गरेर त्यसलाई रियल टाइममा मोनिटरिङ गरेर त्यहाँ ह्युमन इन्भल्भ नभइकन वार्निङ जेनेरेट गर्ने किसिमको हाम्रो चाहिँ सिस्टम नट ओन्ली इन भोटेकोशी थ्रु आउट द कन्ट्री हिमालयन रिजनमा खास गरी त्यो आवश्यक छ, जसमा चाहिँ सरकारले अब विशेष ध्यान दिनुपर्ने आवश्यकता चाहिँ देखिन्छ. र सँगै यो विपदको लागि चीन, नेपाल र भारत, नेपाल र भारतको बीचमा केही हदसम्म हाम्रो पुरानो सम्झौताहरू छन्, काम गरिरहेको छ. तर चीनसँगको समन्वयलाई चाहिँ एकदमै थप प्रभावकारी बनाउनु पर्ने र त्यसमा दुई देशीय सम्झौतामा पुग्नुपर्ने पनि एउटा ठूलो खाँचो चाहिँ देखिया छ.
0: सरकारले बेपत्ता नागरिकको विवरण स्थानीय तह र जिल्ला प्रशासन मार्फत प्रमाणीकरण गर्ने तथा विशेष कार्यविधि मार्फत राहत र अन्य कानूनी प्रक्रिया अघि बढ़ाउने निर्णय गरेको छ. बाढ़ीबाट घरबार गुमाएका परिवारका लागि अस्थायी आवास निर्माणको प्रक्रिया पनि अघि बढ़ाउने तयारी भइरहँदा तीन तहको सरकारबीचको समन्वय भएका सरकारी संरचनाको प्रभावकारी रूपमा भूमिका निर्वाहका बारेमा सरकारवाला निकायका प्रतिनिधिले सुधारको आवश्यकता औंलाउँदै आएका छन्. बेपत्ता नागरिकको विवरण प्रमाणित गर्ने, विस्थापित परिवारको विवरण संकलन गर्ने र सुरक्षित स्थान पहिचान तथा पुनर्स्थापनामा स्थानीय तहसँगै तीनै तहका सरकारबीच पनि समन्वय आवश्यकता हुन्छ.
1: बाढ़ी लगायतका विपदको पूर्व सूचना र प्रतिकारका लागि भोटेकोशी बाढ़ीबाट के कस्तो सिकाइ भयो र के कस्तो सुधार आवश्यक छ, विपद प्रतिकारको क्षेत्रमा क्रियाशील विभिन्न सरकारी तथा गैर सरकारी निकायका प्रतिनिधिलाई हामीले सोधेका छौं.
4: म राष्ट्रिय कृषक समूह महासंघको अध्यक्ष पञ्चकारी श्रेष्ठ. भण्डारण गरिने खालको अथवा जल भण्डारण अथवा विद्युत निकाल्ने जुन ठाउँहरू हामी बनाइरहेका छौं त्यो 14-15 चाहिँ विद्युत प्रियहरू त्यहाँ बनिरहेको रहेछ. त्यसबाट अब थप चाहिँ पहिरो पनि आउनु, त्यो भण्डारणको चाहिँ विद्युत भण्डारणको पोखरीहरू पनि फुट्दै आउनु होइन, त्यसले चाहिँ थप जलको चाहिँ भण्डार भएपछि बाढीको चाहिँ प्रवाह झन् बढ्दै गयो, स्पिड बढ्दै गयो. त्यसले गर्दाखेरि यसको चाहिँ एउटा सरकारी यो नियन्त्रणमा के हुनुपर्ने रहेछ भन्दाखेरि यो क्षेत्रमा बस्ने बसोबासलाई हटाउनुपर्छ एउटा नम्बर. अर्को भनेको त्यहाँ क्षति भयो, बालीको क्षति, बसोबासको क्षति, मानव क्षति, अटोमेटिकली रूपमा क्षति भएको खण्डमा बिमा हुनुपर्ने आवश्यक देखिन्छ. लाखौं चाहिँ जग्गा जमिन क्षति भयो, बाली क्षति भयो, मानव क्षति भयो, त्यो सबै कुरा भयो। अर्को भनेको टनेला बनाइन्छ, त्यो टनेलाको मुखमा चाहिँ अटोमेटिकली गेट बन्द हुने खालको सिस्टम हुनुपर्छ।
5: कोर्डिनेटेड भएन कि बाढीको त चाहिँ अर्ली वार्निङ सिस्टम चाहिँ बनाउने भन्ने कुरा, अनि पहिरोको चाहिँ सकिन्छ कि सकिन्छ, एउटा त्यो टनेलहरू निर्माण गर्दाखेरि चाहिँ एउटा इमर्जेन्सी एक्जिट पनि अनिवार्य रूपले बनाउनु पर्ने चाहिँ एउटा चाहिँ मतलब
6: म सुजन सुवेदी, म नेपाल मौसम विज्ञान विभागबाट। विशेष त हामीले अहिले तीन दिनसम्मको पूर्वानुमान गर्छौँ होइन, तर विशेष परिस्थितिमा एक्सटेन्ड गरेर जाने हो। तर हामीसँग अहिलेसम्मको जुन पूर्वाधारको हिसाबमा जुन मैले अघि फोरकास्टिङका जुन डाइनामिक्सका कुराहरू त्यो सबै हामीसँग अहिले त्यो लेभलसम्म नपुगिसकेको हुनाले हामीले अहिले त्यो जान्न सक्ने अवस्था होइन। जुन सर सात दिनको भन्नुभयो, हामीले त सब सिजनलमा जानु छ, हामीले सिजनलमा जानु छ, त्यसको लागि अझ हामीले अझ विकास गर्नुपर्ने छ होइन, यी कुराहरू अझ छन्। र अर्को कुरो कानुनी रूपमा कुरा गर्नुपर्दा, जस्तो अहिले पनि कोअर्डिनेसन कुराहरू आयो, अहिलेसम्मको कोअर्डिनेसन कस्तो छ भन्ने, हाम्रो इन्फर्मल टाइपको छ भन्ने मतलब, जस्तो कि अब एभिएसनको कुरा गर्नुहुन्छ भने आइकाओ छ, हामीले एउटा त्यो लिगल रूपमै पनि एउटा गर्ने कामहरू छन् होइन। अब अहिलेसम्मको हामीले जुन दिने क्लाइमेट सर्भिसेसहरूको कुरो भनेको कस्तो हुन्छ भने अलिकति इन्फर्मल टाइपको, जस्तै यो दिउँ त भन्ने छ त्यो, तर कुनै बाइन्डिङ चाहिँ छैन। हरेक सेक्टर स्पेसिफिक भएर हामीले अझ क्लाइमेट सर्भिसेसहरू पनि दिन सकौँ वा वेदर सर्भिसेसहरू पनि दिन सकौँ भनेर डब्ल्युएमओ ओल्ड मेट्रोलोजिकल अर्गनाइजेसनको अवधारणा अनुरूप चाहिँ हामीले नेसनल फ्रेमवर्क फर क्लाइमेट सर्भिसेस पनि बनाएर सेक्टर स्पेसिफिक भएर पनि उहाँहरूसँग सँगै बसेर यो सर्भिस चाहिँ हामीले दिनुपर्छ भनेर एक प्रकारको त्यो कोअर्डिनेसन गरेर सर्भिस दिनुपर्छ भनेर चाहिँ अब हामी नेपालमा पनि हामीले चाहिँ नेसनल फ्रेमवर्क फर क्लाइमेट सर्भिसेस बनाउनु पर्छ भनेर हामी लागिरहेका पनि छौँ।
7: म सूर्यबहादुर थापा, राष्ट्रिय प्रकोप व्यवस्थापन सञ्जाल नेपाल डिमान्ड, त्यसको केन्द्रीय अध्यक्ष, यो सिभिल सोसाइटीहरूको नेसनल नेटवर्क हो। विगतमा तपाईँको यो दैवी प्रकोप उद्धार ऐन 2039 थियो, त्यसलाई चयन गर्नलाई 25-30 वर्ष लाग्यो, सरकारलाई बुझाउनलाई, मान्यजीहरूलाई बुझाउनलाई, र बल्ल बुझेर विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन भनेर जुन चाहिँ 74 र हामीले त्यही बेलादेखि भनेका थियौँ कि यो गृह मन्त्रालयको विपद व्यवस्थापन महाशाखाले यत्रो विपद व्यवस्थापनको क्षेत्रलाई जो चाहिँ डेभलपमेन्टसँग डाइरेक्ट जोडिएको कनेक्सन भएको कुरा छ, गृह मन्त्रालयको महाशाखाले मात्रै हेर्न सक्दैन, एउटा छुट्टै युनिट चाहियो, नभए पनि पावरफुल चाहिँ त्यस्तो इन्स्टिट्युसन चाहियो जसमा चाहिँ स्रोत साधन र अधिकार सम्पन्न होस्। अहिले हाम्रो राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण बनेको छ, वास्तवमा स्रोत र साधन अधिकार सम्पन्न छैन, किनभने त्यो खालको जुन हुनुपर्ने त्यसले जुन काम गर्न त्यो स्रोत साधन अधिकार छैन। यसलाई चाहिँ वास्तवमा प्रधानमन्त्रीको कार्यालयभित्र राखेर प्रधानमन्त्रीलाई चाहिँ त्यसको प्रमुख बनाएर त्योसँगको अन्डरगर भयो भने सबैलाई कोअर्डिनेसन गर्न पनि सजिलो हुन्छ भन्ने हाम्रो छ।
8: यो सम्पूर्ण चिज चाहिँ लोकलाइज जति भयो त्यति यसमा चाहिँ नि इफेक्टिभनेस आउँछ। यद्यपि अहिले जे गरिराख्नु भएको छ, हाम्रो यो विभागले जे गरिराखेको छ, एनडीआरआरएमले जे गरिरहेछ, नेपाल सरकारले जे गरिरहेछ, त्यो चाहिँ अहिलेको जुन स्केल हेर्दाखेरि चाहिँ नि त्यो, तर आफ्नै क्षमता अभिवृद्धि पनि, इन्स्टिट्युसनल डेभलपमेन्ट यो विभागको पनि पुगेको छैन। उहाँहरू त एक्जिक्युट गर्ने मान्छे हो, उहाँहरूले आफै काम गर्नुपर्ने हो, हुनुपर्छ भन्ने कुरा अरूले भन्ने चिज, संस्था राखियो तर अलि सेन्ट्रलाइज छ। तीन तहको सरकारको लागि बागमती प्रदेश, प्राइम मिनिस्टरको अफिस र अफेक्टेड म्युनिसिपालिटीहरूको बिचमा बस्नु पर्थ्यो भन्दाखेरि यस्तो बस्न पर्ने, अटोमेटिक बस्न पर्ने किसिमको कानूनहरू हामीसँग।
0: विपद पूर्व सूचना, पूर्व तयारी र प्रतिकार्यका मुख्य प्रावधानहरू, विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन 2074 र विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावली 2076मा आधारित रहेका छन्। विपद आउनु अघि जोखिमको पहिचान, पूर्वानुमान, सूचना संकलन र पूर्व सूचना प्रवाह गर्ने प्रणालीको विकास तथा सञ्चालन गर्ने जिम्मेवारी राज्यका सम्बन्धित निकायलाई दिइएको छ। जोखिममा रहेका समुदायसम्म सूचना पुर्याउने र उनीहरूलाई सम्भावित विपदबाट जोगिन पूर्व तयारी गराउने व्यवस्था कानूनको समग्र विपद जोखिम न्यूनीकरण संरचनाभित्र राखिएको छ।
1: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपदको जोखिम, पूर्वानुमान र सम्भावित प्रभावका आधारमा सम्बन्धित निकाय तथा जनसमुदायलाई सचेत गराउने भूमिका निर्वाह गर्छ। ऐनले विपद आउनु अघि नै जोखिम न्यूनीकरण, पूर्व तयारी, क्षमता विकास, खोज तथा उद्धारका लागि जनशक्ति र स्रोत साधन तयारी अवस्थामा राख्ने व्यवस्था गरेको छ। तर बाढ़ीमा परेर मृत्यु भएका व्यक्तिका परिवारलाई राहत दिने कानूनी व्यवस्था भए पनि बेपत्ता व्यक्तिलाई तत्काल मृतक सरह मानेर राहत दिने विषयमा विद्यमान कानूनमा स्पष्ट व्यवस्था छैन।
0: सामान्य अवस्थामा लामो समयसम्म बेपत्ता भएको अवस्थामा मात्रै मृत्यु भएको मानिने कानूनी व्यवस्था छ। यही कारण बाढ़ीमा बेपत्ता भएका परिवारले तत्काल राहत तथा सामाजिक सुरक्षाका सुविधा पाउन समस्या परेको छ। विपदको पूर्व तयारी प्रतिकार्य र पुनर्स्थापनाका लागि भएका कानूनको कार्यान्वयन र सुधार गर्नुपर्ने पक्षका बारेमा साथी लीलप्रकाश चन्दले सांसद तथा सरकारवाला निकायका प्रतिनिधिसँग संवाद गर्दै हुनुहुन्छ।
9: आजको संवाद श्रृंखला हेलो सांसदमा विशेषतः रसुवाको भोटे कोशी विनाशकारी बाढ़ीपछि सांसद र संसदले नागरिकको खोज तथा उद्धारका लागि खेलेको भूमिका, विपद व्यवस्थापन र विपद प्रतिकार्यका लागि कानून निर्माणमा सुधार्नुपर्ने पाटो र पक्षका बारेमा छलफल गर्दैछौ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्रवक्ता शान्ति महजी हुनुहुन्छ। केही नयाँ व्यवस्था गर्न लागेका छौं र त्यसको लागि मन्त्री परिषद अथवा त्यो खालको अगाडि बढ़िसकेको प्रक्रिया छ जसले भविष्यमा आउन सक्ने जोखिमलाई कम गर्नको लागि चाहिँ सजिलो बनाउनेवाला छ र त्यसमा सांसदज्यूहरूले पनि केही सहयोग गरिदिनु भयो भने अलि छिटो छरितो हुनेवाला छ भन्ने यहाँको के छ जानकारी, त्यो म राखिदिनु हुनको लागि म प्राधिकरणको प्रवक्ता महजूलाई अनुरोध गर्दछु।
10: तटीय क्षेत्रमा चाहिँ बस्ती बसाउन हुँदो रहेछ भन्ने विषय चाहिँ हामीलाई धेरै घचघचाइसकेको छ। अर्ली वार्निङ सिस्टम पनि एउटा एकदम स्ट्रङ खालको ट्रान्सबाउन्ड्री मा हुने र विशेष गरी यो हिमालय रेन्जमा हुने विषयलाई चाहिँ गर्नुपर्ने देखिया छ। त्यो चाहिँ अब कसरी गर्न सकिन्छ यो एडभान्स खालको अहिलेको प्रिभेलिङ कानूनले चाहिँ के गर्न सकिराखेको छैन भन्दाखेरि यो मिसिङ एकिङ गर्ने र मिसिङलाई चाहिँ मृत्यु सरह मानेर क्षतिपूर्ति दिने भन्ने जुन एउटा एकजना विपदमा परेर 2,00,000 रुपियाँ पाउने जुन हाम्रो विपदको कार्यविधि छ त्यो अनुसार पनि हामीले 2,00,000 दिनलाई पनि मिसिङ कन्फर्म हुनु पर्यो पहिला होइन। अनि अर्को किसिमको फेरि यसमा पनि मृत्यु दर्ता गर्ने विषय छ। अरू सानातिना डिजास्टर हुँदाखेरि चाहिँ मानव अर्थक्वेकहरू लगायत अरू पनि यो अब स्मल अमाउन्ट भनौँ न स्मल स्केलमा भएको भए चाहिँ त्यहाँका सबैलाई थाहा हुन्छ कतिजना मिसिङ भएको थियो कतिको डेथ भएको थियो भनी कन्फर्म हुन्छ। त्यही बेला मृत्यु दर्ता गर्न पनि पालिकालाई त्यस्तो अप्ठ्यारो भएन। अब त के भयो भन्दा यदि धेरै जिल्लाका मान्छे हुनुहुन्छ अब रसुवा र नुवाकोटलाई बाहिरका जिल्लाका कति आएका थिए कन्फर्म थाहा हुँदैन। बाहिरको जिल्ला आएकालाई आफ्नो नागरिकहरू त्यही गएको हो कि होइन भन्ने पनि कन्फर्म गर्न अप्ठ्यारो भएको भएर यी सबै विषयहरू चाहिँ अहिले कानूनबाट नै संशोधन गरेर नै जस्तो अहिले हाम्रो नेपाल कानून संशोधन भन्ने विषय अगाडि बढेको छ जसमा चाहिँ तीनटा कानूनहरू हाम्रो विपद सम्बन्धी ऐन देवानी संहिता 2074 र हाम्रो यो पञ्जीकरण सम्बन्धी कानून तीनटा कानूनहरू चाहिँ संशोधन गरेर यसलाई चाहिँ यो मिसिङ एकिन गर्ने र मिसिङलाई चाहिँ मृत्यु सरह मानेर रिलिफ डिस्ट्रिब्युसन गर्ने र मृत्यु दर्ता गर्नेसम्मका प्रक्रियालाई चाहिँ